एफएम 103.5 मेगाहर्जमा यो बिहानी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो प्रसारण मोबाइल एप न्युजन एयर साथै प्रसार भारतीको ओटिटी प्लेटफर्म वेब्स लगायत पूर्वी निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्जमा पनि उपलब्ध रहने गर्दछ। अहिले समय भइरहेछ प्रभात बेलाको 6:25 अनि 45 सेकेन्ड। अब आउनुहोस् परिचित बनौँ आजको दिनसँग पनि। आज विक्रम सम्बत 2083 सालको आश्विन महिनाको 12 गते अनि शक सम्बत 1948 6 गते असोज। तदनुसार सन् 2026 आज हो सेप्टेम्बर महिनाको 28 तारिक सोमबार। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका तमाम आदरणीय श्रोताहरूमा आजको हाम्रो यो पहिलो अधिवेशनबाट हाम्रा प्राविधिक मित्र सिएल ब्राह्मण लगायत प्रसारण सहयोगी कल्पना छेत्रीको साथमा सयत्री म बिरेनको हार्दिक स्वागत अभिवादन।

जीवनमा सबैभन्दा ठुलो सम्पत्ति भनेको नै स्वस्थ अनि ज्ञान हो। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन।

0: कार्यक्रम अर्चनामा आज हजुरहरू समक्ष आकाशवाणी खरसाङको स्टुडियोमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ सुजाता गिरी ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ ज्ञान भक्ति र कर्म। श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: ज्ञान भक्ति र कर्म एक आध्यात्मिक चिन्तन। यो सम्पूर्ण मानव जगतले जानिसकेका कुरा हो कि प्राणी जगतमा सबभन्दा उच्च सचेत र ज्ञानी प्राणी मानव नै हो भनेर। मानव जाति अति नै संवेदनशील प्राणी हुन्। ज्ञानले मानिसलाई चेतना दिन्छ। आफू मात्र शान्तिले जिउने प्रयासमा मानिसले स्वार्थी कर्म गर्नु पछि सर्दैन। आनन्दको खजाना कहाँ छ त्यसको जानकारी प्राप्त नगरेकै कारणले नै मनुष्य सधैँ अशान्त रहन्छ। त्यसैले मनुष्यलाई शान्त रहनुको निम्ति जीवनमा यो तीन ज्ञान भक्ति र कर्मको आवश्यकता पर्दछ। ज्ञान भक्ति र कर्म बिना मुक्ति सम्भव छैन। आज हामी यसै विषयमा कुरा गर्नेछौँ। प्रथममा जानौ ज्ञान के हो त। कतिपय मानिसले धेरै किताब पढेर प्राप्त गरेको जानकारीलाई ज्ञान भन्दछन्। यो सत्य होइन। साँचो ज्ञान त मानिसको अन्तरात्माबाट ल्याउनु पर्छ अनि अरूसित आदान प्रदान गर्नु पर्दछ अनि अन्तमा यसले मानिसलाई प्रशस्त लाभ दिएर प्रबुद्ध बनाउँछन्। मानिसले प्रथम मानव स्वभावको साँचो अर्थ बुझ्नु पर्छ। किताब पढेर अरूका कुरा सुनेर तथा यस बारेमा चर्चा गरेर यो प्राप्त हुने होइन। हामीले जीवनमा अरूहरूलाई जे पनि सिकाउँछौ ती कुराहरू आफ्ना मर्यादा अनि व्यवहारको आडमा सिकाउनु पर्छ। प्रत्येक कुरा नै अन्तर आत्माको प्रतिध्वनि प्रतिक्रिया अनि प्रतिबिम्ब हो। हामीले उच्चारण गरेको प्रत्येक शब्द नै अन्तर आत्माको प्रतिध्वनि हो। मानिसको जीवनमा प्रतिक्रिया प्रतिबिम्ब र प्रतिध्वनिले प्रमुख स्थान ओगटेको छ। यी तीनवटाको एकताले मानवताको निर्णय हुँदैछ। अध्यात्म ज्ञानले मानव जीवनको व्यवहारमा परिवर्तन ल्याउँदछ। त्यसपछि हामी सबै कुरामा राम्रोपन मात्र देख्छौँ। यसरी नै आत्मा ज्ञान प्राप्त गरेर नै हामी आफ्नो लोक परलोक सुधार्न सक्छौँ। हामीले यो मनुष्य जीवनमा ज्ञानलाई जान्नु छ, ज्ञानमा जाग्नु छ। जब हामी मृत्युको मुखमा हुनेछौँ, अन्तिम अवस्थामा हुनेछौँ, त्यस समय यदि हामीलाई कसैले जगाउन चाहे भने पनि हामी जाग्न सक्ने छैनौँ।

समय को तीन चीज हुन्छ, समय को राजा, समय को डाक्टर अनि समय को सद्गुरु। समय के राजा को मा गयौ भने हाम्रो समस्याहरू दूर गरिदिन हुन्छ। कोही बिमार भयो भने हामी समय को डाक्टरलाई नै बोलाउन जान्छौ। समय को सद्गुरु उनलाई भनिन्छ जसले हृदयमा ईश्वर नामको ज्ञान गराउँछ। यसकारण भगवानले यो हेर्नुहुन्छ कि मनुष्यले संसारमा गएर भोगहरू भोग्नमा जीवन बिताउँछ या भगवानको खोजी ज्ञानको खोजी पनि गर्छ। संसारमा आएपछि मनुष्यले भोगहरू त भोग्छ नै, त्यसको साथै भगवानको याद भगवानको खोजी पनि अवश्य गर्नुपर्छ। भनेको छ कि जसले खोज्छ उसले अवश्य पाउँदछ। अब जानौ भक्ति के हो। भक्तिको सरल परिभाषा प्रेम हो। भक्ति नै सबै धार्मिक जीवनको आधार हो। भक्तिले वासना र अहंकारलाई नष्ट गर्दछ। जब संसारमा धर्मको लोभ हुन्छ, समाजमा नराम्रो शक्ति बढ्दछ, मनुष्य मानवतालाई त्यागेर दानव बन्छ, अत्याचारको राज हुन्छ अनि धरतीमा पापको बोझ बढ्दछ, तब भगवान स्वयं मनुष्य शरीर धारण गरेर यस संसारमा आफ्नो साँचो भक्तहरूको रक्षा गर्न आउनुहुन्छ। जसरी भगवानले नरसिंह रूप धारण गरेर आफ्नो भक्त प्रह्लादको रक्षा गर्नुभयो, प्रह्लादको पिता हिरण्यकश्यपले प्रह्लादलाई भगवान विष्णुको भक्ति गर्नबाट छुटाउन अनेकै कष्ट दिनुभयो, तर हर कष्टबाट भगवानले उसको रक्षा गर्नुभयो। अन्तमा जब अति भयो तब भगवानले नरसिंहको रूप प्रकट गरेर हिरण्यकश्यपको अन्त गर्नुभयो। यसरी आफ्नो सच्चा भक्तको भगवानले स्वयं रक्षा गर्नुहुन्छ। यसै कारण ईश्वरको साँचो मनले भक्ति गर्नुहोस्, कारण भक्तिमा ठूलो शक्ति छ।

0: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ सुजाता गिरी ज्यूद्वारा एक आध्यात्मिक चिन्तन, जसको विषय रहेको छ ज्ञान, भक्ति र कर्म। त श्रोता, यस चिन्तनलाई फेरि अगाडि बढाऊ।
1: यसरी नै कर्म भनेको कुनै पनि कार्य गर्नलाई कर्म भनिन्छ। कर्म गर्दा व्यक्तिले आफूलाई सेवक मान्नु पर्छ। हाम्रो कर्म गर्ने मात्र अधिकार छ, त्यसको फलमा हाम्रो कुनै अधिकार छैन। हामी कर्म फलमा आसक्त रहित हुनु पर्छ। जति पनि सेवा गरिन्छ त्यो निस्वार्थ भावले गरिनु पर्छ। हामीले गरेका सबै कर्महरू ईश्वरलाई समर्पण गर्नु पर्छ। हामी जुन सेवा कर्म गर्छौ त्यसको सट्टामा हामीले कुनै कुराको आशा राख्नु हुँदैन। सेवा गर्नु हाम्रो परम कर्तव्य हो। यसर्थ अरूले प्रशंसा गरून् या निन्दा गरून्, सेवक वा कर्मयोगीले त्यसको पर्वाह गर्नु हुँदैन। हामी आफू स्वयं पनि कर्मयोगी बन्ने संकल्प गरौं अनि अरूलाई पनि निष्काम कार्य गर्न, निस्वार्थ सेवा गर्न प्रेरित गरौं। प्रत्येक मनुष्यले कर्महरू गर्छ अनि परिणामको रूपमा तिनीहरूले फल भोग्छ। मानिसले मात्र होइन तर किरा फटेङ्ग्रा पशु पक्षीले पनि कर्मको फल भोग्नै पर्छ। कर्मको त्यो अनिवार्य नियम हो जसले सबै अजीव प्राणीहरूको नियुक्तिलाई नियन्त्रण गर्छ। राम्रो कर्मको राम्रै फल हुन्छ भने नराम्रो कर्मको फल नराम्रै। यसैले सबै कुरा राम्रै मात्र गरौं, राम्रै मात्र सोचौं, अरूको निन्दा कहिले नगरौं। कर्म मानिसको जन्म, जीवन र मृत्युको निम्ति उत्तरदायी छ। कर्म नै मानिसको सुख र दुःखको दायी हो। हरेकले आफ्नो कर्मको फल भोग्नै पर्छ। यो विश्व ब्रह्माण्ड कर्म प्रधान छ। कर्मले नै चराचर जगत चलिरहेको छ अनि जस्तो किसिमको कर्म गरिन्छ उस्तै नै फल प्राप्त भइरहेको छ। यसैले कर्मको विपरीत मानिसले आफूले चाहेको आफ्ना चाहनाहरू पूरा भइरहेकै हुँदैन। मानिसका थुप्रै चाहनाहरू हुन्छन्, कुनै कारणले ती चाहनाहरू पूरा भएको हुँदैन। यसैले ती चाहनाहरूलाई मनदेखि पन्साएर निरन्तर कर्म गर्ने लक्ष्य मानिसले राख्नु पर्दछ। कर्मको फलको आशा गर्नु व्यर्थको पर्खाइ हो, कारण फलको आशाले मानव मनमा लोभको भावना पैदा गर्दछ। यही लोभका भावले आपसी सम्बन्धलाई बिगारिरहेको हुन्छ। यसैले फलको आशा नराखी गरिएको सेवा कर्मलाई सफल मानिन्छ।

हामी यहाँबाट बुझ्न सक्छौँ कि हाम्रो जीवनमा ज्ञान भक्ति र कर्मको कति आवश्यकता छ भनेर। भगवान कृष्णको जीवन र गीताको शिक्षा यी तीन कुरामा आधारित छ। कृष्णले गीतामा कर्म योग, ज्ञान योग र भक्ति योग भनेको छ। सम्पूर्ण महाभारतमा भगवानका तीन मित्र छन्, अर्जुन, उद्धव र सुदामा। अर्जुन कर्मको प्रतीक, उद्धव ज्ञानको प्रतीक र सुदामा भक्तिको प्रतीक हो। यी तीन साथीहरू हुन् जसले हामीलाई जीवनमा सही बाटो हिँड्न सिकाउँछ। कृष्णको सम्पूर्ण जीवन र गीताको सार यिनै तीन योगहरूमा रहन्छ। यिनै तीन मात्र मार्ग हुन् जसले आत्मालाई जन्म मृत्युको चक्रबाट निकालेर परमात्मामा लैजान सक्दछ। र अन्तमा म के भन्न चाहन्छु भने यी तीनैवटा मार्गहरू अलग देखिए तापनि यिनीहरूको अन्तिम उद्देश्य एउटै हो, मानव चेतनाको विकास र मोक्ष प्राप्ति। यी एक अर्काका विरोधी होइनन्, बल्कि एक अर्काका पूरक हुन्। ज्ञान बिनाको भक्ति अन्ध हुन सक्छ र भक्ति बिनाको ज्ञान सुखा हुन सक्छ। यसै गरी सही ज्ञान र भक्तिको आधारमा गरिएको कर्म नै निष्काम कर्म बन्न सक्छ। जीवनलाई परिपूर्ण बनाउन यी तिनैको उचित समन्वय आवश्यक हुन्छ।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो ज्ञान भक्ति र कर्म विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो सुजाता गिरी ज्यूले, र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय तथा सुखमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते।

दिल्ली केन्द्रका समाचारपछिको समय हो बिहानको ठिक 7:05 अनि 10 सेकेन्ड भइरहेको छ तपाईँ र अबको समय हो कार्यक्रम शुभप्रभातको जसमा रहनेछन् केही जानकारी अनि केही गीत सङ्गीत। शुभप्रभात कार्यक्रममा यहाँलाई हार्दिक स्वागत अभिवादन जनाउँदै श्रोतागण। अब जनाऊ यो एउटा जानकारी जोडिएको छ खेतीपातीबाट सल्लाह जसको अङ्कमा आजको विषय रहेको छ निम्बुको खेती। सुन्नुहोस् निम्बुको खेतीबारीको जानकारी। निम्बुको खेती प्राय सबै प्रकारका माटोमा गर्न सकिन्छ तर पिएच 5.5-7.5 भएको जमिनमा चाहिँ यसको खेती राम्रो प्रकारले गर्न सकिन्छ। निम्बुको खेती गर्नुभन्दा पहिला बारीलाई राम्ररी खनजोत गरेर तयार पार्नु पर्दछ। रोपाईको निम्ति जुलाई अगस्तको मौसम असल मानिन्छ। बोटदेखि बोटको दूरत्व 4.5×4.5 सेन्टिमिटर हुनुपर्दछ। नयाँ बिरुवाको रोपाईको निम्ति खाडलको आकार 60×60×60 सेन्टिमिटर राखिनु पर्दछ। 208 बिरुवा प्रति एकरको घनत्व बनाइराख्नु पर्दछ। यसका हाँगा बिङाहरूको चाहिँदो वृद्धिको निम्ति भुइँदेखि 50-60 सेन्टिमिटर नजिकका शाखाहरूलाई हटाइदिनु पर्दछ। बोटको केन्द्र भाग खुल्ला हावादार राखिएको राम्रो हो। बोट 1-3 वर्ष बिच भएको बेला पाकेको गोबर मल 5-20 किलो र युरिया 100-300 ग्राम प्रयोग गरिनु पर्दछ। साथमा सिङ्गल सुपर फास्फेट पनि हाल्नु पर्दछ। नियमित अन्तरालमा सिँचाइ गरिन पर्दछ। सामान्यतया निम्बुको फसल मध्य जनवरीदेखि मध्य फरवरीसम्म तयार हुने गर्दछ। यो त थियो जानकारी खेतीपातीबारे सल्लाह जसमा आजको अङ्कमा यहाँले सुन्नुभयो निम्बुको खेतीबारी केही महत्त्वपूर्ण जानकारीहरू। सतर्फगण अब आउनु सुनौ जानकारीपछि केही आधुनिक गीत एकै गायक कर्म ग्याल्छेनको स्वरमा।

श्रोतागण, अहिलेघरि हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यस प्रसारणमा यहाँहरू सबै सम्पूर्णमा हार्दिक स्वागत अभिवादन छ।

0: रीता गिरीको स्वरमा केही वचनपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। भारतले आज सर्जिकल स्ट्राइकको 10 वर्षगाठ मनाइरहेको छ। कृषि र कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा रबी अभियान 2026 लागि कृषि सम्बन्धी 2 दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। आजदेखि शुरू भएको 3 दिने देशव्यापी ब्याङ्क हडताल स्थगित भएको छ। नेपालमा मुसलधारे वर्षा, बाढी र पहिरोका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन् र भारतले तिरुवनन्तपुरममा भएको पहिलो एक दिवसीय म्याचमा वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गरेको छ। अब समाचार विस्तारसित। भारतले आज सर्जिकल स्ट्राइकको 10 वर्षगाठ मनाइरहेको छ। 28 र 29 सेप्टेम्बर 2016 को मध्यरातमा सेनाले नियन्त्रण रेखा पार आतंकवादी स्थानहरू विरूद्ध लक्षित कार्यवाही गरेको थियो। यो कार्यवाही 18 सेप्टेम्बरमा उरी आतंकवादी हमलापछि गरिएको थियो, जसमा 18 भारतीय सैनिकहरू शहीद भएका थिए। यो कार्यवाहीले आतंकवाद विरूद्ध भारतको सुरक्षा नीतिमा आएको परिवर्तनलाई रेखाङ्कित गर्यो। यसपछि वर्ष 2016 बालाकोट र वर्ष 2025 सिन्दूर भयो। हिज आकाशवाणी मार्फत मन की बात कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले 2016 को सर्जिकल स्ट्राइकलाई महत्वपूर्ण पड़ावको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, पछिल्लो दशकले आतंकवादसँग लड्ने भारतको तरिका परिवर्तन गरेको छ। प्रधानमन्त्री मोदीले लामो समयसम्म आतंकवादी हमलापछि सर्जिकल स्ट्राइक भारतको निर्णायक कार्यवाही भएको बताउनुहुँदै 2008 दिल्लीमा भएका श्रृङ्खलाबद्ध बम विस्फोट र मुम्बईमा भएको 26/11 आतंकवादी हमलाको स्मरण गर्नुभयो।
2: बीते एक दशक में बालाकोट की एयर स्ट्राइक से लेकर ऑपरेशन सिंदूर तक भारत ने बार बार ये स्पष्ट संदेश दिया है कि अगर आतंकवादी भारत पर आंख उठाएंगे तो उसका करारा जवाब दिया जाएगा। आतंकवादी हमलों ने भारत को लंबे समय तक चोट पहुंचाई है। पहले भी हर आतंकी हमले के बाद पाकिस्तान पर कार्रवाई की मांग होती थी। अब आज का भारत आतंकवाद के खिलाफ 0 tolerance पॉलिसी लेकर चल रहा है।
1: श्री मोदीले भन्नुभयो, आतंकवाद विरूद्ध भारतको नीति अब आतंकवाद प्रति शून्य सहनशीलता भएको छ। कृषि र किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा रबी अभियान 2026 लागि कृषि सम्बन्धी 2 दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। विभागले आयोजना गरेको सम्मेलनमा आगामी रबी मौसमको तयारी र कृषि क्षेत्रको प्रमुख प्राथमिकताहरूको बारेमा छलफल हुनेछ। मन्त्रालयका अनुसार सम्मेलनमा केन्द्र र राज्यहरूबीच राम्रो समन्वय र कृषि उत्पादक दिगोपना र किसानहरूको आय बढाउनका लागि साझा रणनीति तर्जुमा गर्ने विषयमा छलफल हुनेछ। केन्द्रीय मत्स्यपालन, पशुपालन र डायरी मन्त्री राजीव रञ्जन सिंहले आज नयाँ दिल्लीमा पशुधन बीमा पोर्टलको शुभारम्भ गर्नुहुनेछ। यो देशमा पशुधन बीमा सेवाहरूको डिजिटल रूपान्तरणको दिशामा एक महत्वपूर्ण कदम मानिन्छ। मन्त्रालयका अनुसार यो पोर्टलले पशुधन बीमाको लागि एकीकृत डिजिटल प्लेटफर्मको रूपमा काम गर्नेछ। यस मार्फत बीमा योजना अन्तर्गत बीमा पशुहरूको पोलिसी जारी गर्ने, दावी निपटान, अनुगमन र रिपोर्टिङ गर्ने प्रक्रियालाई सरल बनाइनेछ। पोर्टलमा हिन्दी र अंग्रेजीका अतिरिक्त 11 क्षेत्रीय भाषाहरूमा पनि सेवाहरू हुनेछन्। यसले पशुपालकहरूलाई उनीहरूको परिचित भाषामा जानकारी र बीमा सेवाहरू प्राप्त गर्न सक्षम बनाउनेछ। आजदेखि शुरू भएको 3 दिने देशव्यापी ब्याङ्क हडताल स्थगित भएको छ। अल इण्डिया ब्याङ्क इम्प्लोइज एसोसिएसन AIBEA यसको पुष्टि गरेको छ। यो फैसला इण्डियन ब्याङ्क्स एसोसिएसन IBAसँग भएको सम्झौतापछि यो निर्णय लिएको हो। AIBEA एक सोसियल मिडिया पोस्टमा हिज राति हडतालसँग सम्बन्धित मुद्दाहरूमा AIBEA र युनाइटेड फोरम अफ ब्याङ्क युनियन्स बीच भएको बैठकपछि हडताल स्थगित गर्ने निर्णय लिएको बताएको छ। सर्वोच्च अदालतले आज 2,000 रुपियाँ भन्दा अधिकको चुनिन्दा युपीआई मर्चेन्ट लेनदेनमा मर्चेन्ट डिस्काउन्ट रेट MDR लगाउने केन्द्र निर्णय लाई चुनौती दिने याचिकामा सुनवाई गर्नेछ। लगभग 6 वर्षदेखि पूर्ण रूपमा निशुल्क युपीआई भुक्तानीको सुविधा समाप्त गर्दै सरकारले अक्टोबर 15 युपीआई प्लेटफर्म मार्फत व्यापारीहरूलाई 2,000 भन्दा अधिक हस्तान्तरण गर्न 0.4% शुल्क लगाएको छ। यसै सरकारले साधारण व्यक्ति व्यक्ति लेनदेन र साना भुक्तानीहरूमा कुनै पनि शुल्कबाट छुट दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा मार्फत राष्ट्र सेवाको मन्त्रका साथ उहाँको यात्रा सुशासनको निरन्तर प्रतिबद्धतासँग जोडिएको छ। यही सोचका साथ सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागि परेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यी प्रयासहरूले जनताको जीवनमा परिवर्तन ल्याइरहेका छन्। आज यस विशेष श्रृंखलामा हामी कसरी यो दृष्टि लोथलमा राष्ट्रिय समुद्री सम्पदा परिसर जस्ता दूरदर्शी पहलहरू मार्फत कार्य गरिरहेको छ त्यसबारे कुरा गर्नेछौ।
3: जहाँ तक गुजरात में मैरिटाइम हेरिटेज की बात है तो हमारे पास इस सेक्टर का 5000 वर्ष का लंबा इतिहास और लोथल इसका एक जीवंत प्रतीक है। आप सभी यह जानते हैं कि प्रधानमंत्री जी की प्रेरणा से विश्व का सबसे बड़ा मैरिटाइम हेरिटेज म्यूजियम इस लोथल में बनाने जा रहे हैं। इस प्रोजेक्ट में सबसे बड़ा लाइट हाउस म्यूजियम और सबसे बड़ी ओपन एक्टिव गैलरी का साथ भव्य नेवल म्यूजियम भी बनाया जाएगा।
1: निर्वाचन आयोगले दिल्लीमा विशेष गहन पुनरीक्षणको तालिका संशोधन गरेको छ जसमा दावी र आपत्ति दायर गर्ने अन्तिम मिति अब 30 अक्टोबर हुनेछ। नोटिस जारी गर्ने र दावी र आपत्तिहरूको निपटान प्रक्रिया नोभेम्बर 30 जारी रहनेछ। अन्तिम मतदाता नामावली 4 डिसेम्बरमा प्रकाशित हुनेछ। दिल्लीका मुख्य निर्वाचन अधिकारीका अनुसार हिजो राष्ट्रिय राजधानी क्षेत्र दिल्लीका सबै मतदान केन्द्रहरूमा विशेष शिविरहरू आयोजना गरिएको थियो। यी शिविरहरूमा फर्म 6 मार्फत नयाँ मतदाता हरूको दर्ता र अन्य निर्वाचन सेवाहरूको व्यवस्था गरिएको थियो। अहिलेसम्म दिल्लीमा 2,98,400 भन्दा अधिक सुनवाई भइसकेको छ। नेपालमा 4 दिनदेखिको मुसलधारे वर्षा बाढ़ी र पहिरोका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। आपदा प्रबन्धन प्राधिकरण अनुसार सबैभन्दा अधिक मृत्यु पहिरोका कारण भएको छ। पहिरोमा परि 14 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। बाढ़ीका कारण 4 जनाको मृत्यु भएको छ भने अविरल वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण 24 देखि 27 सेप्टेम्बरसम्म नेपालका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा रेकर्ड गरिएको छ। सबैभन्दा बढी प्रभावित पहाड़ी जिल्ला जाजरकोट म्यागदी र संखुवा सभामा अलपत्र परेका मानिसहरूलाई आपतकालीन हेलिकप्टर मार्फत उद्धार गरिएको छ। भारी वर्षाको बेलामा नेपालमा लगभग 9,000 विदेशी पर्यटक र पदयात्रीहरू उपस्थित भएको आपदा प्रबन्धन प्राधिकरणको अनुमान छ। तिरुवनन्तपुरममा भएको पहिलो एक दिवसीय म्याचमा वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गर्दै भारतले 3 खेलको श्रृंखलामा 1-0 अग्रता लिएको छ। 296 रनको लक्ष्य पछ्याएको भारतले 41 ओभरमा 4 बलमा 2 विकेट गुमाएर 300 रन बनाएको थियो। विराट कोहलीले अविजित 139 रन बनाएर भारतको जीतमा महत्वपूर्ण भूमिका खेलेका थिए। एक दिवसीय क्रिकेटमा उनको यो 55औं शतक हो। यससँगै उनी सचिन तेन्दुलकरपछि एक दिवसीय क्रिकेटमा 15,000 रन पूरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। भारतका लागि कुलदीप यादव 4 विकेट लिए भने उनलाई म्यान अफ द म्याच घोषित गरियो। भारतले मानवीय सहायताको एक हिस्साको रूपमा काबुलको सरकारी अस्पतालमा जीवन बचाउने औषधि र चिकित्सा सामग्रीको खेप पठाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले अफगानिस्तानका जनतालाई भारतले गर्ने मानवीय सहायतामा स्वास्थ्य सेवालाई प्रमुख स्थान दिएको बताउनुभयो। एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै भारतले हिजो 4 रजत र 3 कांस्य पदक हासिल गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू तथा प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलकुदको विभिन्न प्रतिस्पर्धामा पदकहरू जित्ने खेलाड़ीहरूलाई बधाई दिनुभएको छ। सोशल मीडियामा पोस्ट गर्दै राष्ट्रपति तथा प्रधानमन्त्रीले खेलाड़ीहरूको प्रदर्शन रोमाञ्चक रहेको र उनीहरूको कौशल र दृढताले देश गर्व महसुस गरेको बताउनुभयो। यो समाचार युट्युबमा @AIRNewsKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। भारतले आज सर्जिकल स्ट्राइक को 10 वर्षगांठ मनाइरहेको छ। कृषि र किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा रबी अभियान 2026 का लागि कृषि सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। आजदेखि शुरू भएको तीन दिने देशव्यापी ब्याङ्क हडताल स्थगित भएको छ। नेपालमा मुसलधारे वर्षा बाढी र पहिरोका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन् र भारतले तिरुवनन्तपुरममा भएको पहिलो एक दिवसीय म्याचमा वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 9 बजे फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

तत्वधारण समाचारपछिको समय हो भनेकोटि 7:35 अनि 36 सेकेन्ड भइरहेको आज सोमबार अनि सोमबारको यो समय प्रसारण गर्ने गरिन्छ आकाशवाणी खरसाङको यस नेपाली प्रसारण सेवाबाट साप्ताहिक सङ्गीतमय कार्यक्रम स्पन्दन। स्पन्दनको सुमधुर सङ्गीत झङ्कार लिएर फेरि हामी आइपुगेका छौँ यो नवीनतम अङ्कको साथमा। हाम्रा प्राविधिक मित्र शील ब्राह्मण अनि प्रसारण सहयोगी कल्पना क्षेत्रीको साथमा तपाईँको सहयात्री मित्र बिरेन पुनः एकपल्ट यहाँले हार्दिक स्वागत छ यस कार्यक्रममा। श्रोतागण, आजको स्पन्दनमा हामी अभ्यर्थ गरिकन पसिरहेका छौँ विषयवस्तुतर्फ, जसमा आज हामीले लिएर आएका छौँ जीवन र जगतका चारवटा रङहरूको सम्मिश्रण। के हो त यो जीवन र जगतका चारवटा रङहरूको सम्मिश्रण? सुन्नुहोस् है त, सबैभन्दा पहिलो रङ रहेको छ यो सम्मिश्रणमा, जसको नाम हो आमा, जसले 9 महिना कोखमा राखेर एउटा वीर छोरो जन्म्याउँछिन्। आमा जो स्वयं प्रकृति हुन्, पृथ्वी हुन्, धरा हुन्। आमासँग स्वयन्दुर एउटा गीत श्रोतागण सुन्नुहोस्, गायिका कुन्ती मोक्तानको स्वरमा।

सम्झिनुहोस् मनमा आमाका ती कुराहरू, ती गीतहरू, ती भावनाहरू, जीवन र जगतको शिक्षा लुकेको हुन्छ यी स्वरमा, ती शब्दहरूमा। अनि अब दोस्रो रङ्गतर्फ जाउँ। दोस्रो रङ्ग हो छोरो, जो आमाको कोखमा 9 महिना बसेर यस संसारमा आउँदछ एउटा वीर पुरुष बनेर, अनि जसले फौजमा गएर खुल्ला चुनौती दिन्छ देश र देशलाई। छोरो जसले आमाको नाम, आफ्नो पहिचान अनि आफ्नो स्वाभिमान खोज्छ यही धरातलमा, यही धरातलसँग। गीत सुन्नुहोस् गायक उदय सोताङको स्वरमा, छोरोको स्मरण गर्दै।

सलाम छ तपाईँलाई पनि। छोरोको सङ्घर्ष, छोरोको सफलता अनि विफलता आफ्नै गाउँ ठाउँमा रहेको हुन्छ श्रोतागण। आजको स्पन्दनमा अहिले घरि यहाँले सुन्नुहुँदैछ जीवन र जगतका

अब यसपछि सबैभन्दा अन्तमा आएको छ यो चौथो रङ, जुन चाहिँ रङ हो छोरीको, छोरी जो अन्जान छे, उसमा बालापन छ त छ अल्लारे मन पनि, गाउँघरकी रौनक, श्रृङ्गार अनि सुन्दरताको सङ्गम, प्यारी छोरी, सबैका आँखाको तारा छोरी। छोरीसँग छोरीका बाप व्यक्ति बोकेको गीत सुन्नुहोस्, गायिका हिरा र शैलीको स्वरमा।

त्यस प्रकार यी चारवटा रङहरूले सजिएको थियो आजको स्पन्दन, जसमा बजेका सबै गीतहरूमा शब्द र सङ्गीत थियो प्रमिता गुरुङको। उहाँ गायिका पनि हुनुहुन्छ। अब ल भन्नुहोस् त सदागन, तपाईँलाई चाहिँ आजको स्पन्दन कस्तो लाग्यो? निश्चय पनि प्रतिक्रिया जाहेर गर्नुहोला भन्दै अवस आजको स्पन्दनबाट हाम्रा प्राविधिक मित्र शील ब्राह्मण, प्रसारण सहयोगी कल्पना छेत्रीको साथमा तपाईँको साथी म बिरेन पनि ओझेल पर्दछु। अहिले ठिक 8 बजे सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका हिन्दी र अङ्ग्रेजीमा समाचार। अनि अब दिनुहोस् हामीले बिदा। नमस्ते।

दिल्ली केन्द्रका समाचार पछिको समय हो बिहानको ठिक 8:30 अनि 10 सेकेन्ड भइरहेको र अहिले घडी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।

गीत सङ्गीत होस् या अभिनय, यी सबैमा दक्षिण भारतको मलिलो भूभाग न कि भारतवर्ष तर समुचे संसारभरि नै अग्रणी स्थानमा आउँदछ। किनकि दक्षिण भारतको दिव्य धरातलमा जन्मिएका कलाकारहरू सङ्घर्ष र सफलता भनेपछि 100% नै पूर्ण समर्पण अनि लगनशीलताका साथ अघिल्तिर बढ्ने गर्छन्। तीमध्ये नै पर्ने एउटा सम्मानित नाम हो पार्श्व गायिका एस जानकी। एस जानकी, जसलाई दक्षिणकी स्वर कोकिला पनि भनिने गरिन्छ, अनि कर्नाटकको प्रसिद्ध अखबार डेक्कन हेराल्डले जसको बारेमा एउटी बुलबुल जसले भाषाका सबै सीमाहरूलाई पार गरिदिएकी छिन् भनेर लेख्यो, साँचो अर्थमा सङ्गीतकी देवी हुन्। यस्तोमा श्रोताहरू समक्ष आज प्रस्तुत छ यिनै बेजोड पार्श्व गायिका एस जानकीकै सङ्घर्ष अनि सफलताको प्रेरणादायी कथा। कार्यक्रमबाट सहयात्री म वीरेनको यहाँहरू सबै सम्पूर्णमा स्वागत अभिवादन।

सिस्टला श्रीराममूर्ति जानकीको जन्म 23 अप्रेल 1938 ब्रिटिस भारतको मद्रास प्रान्तको पल्लापट्ला नामक एउटा सानो गाउँमा भएको थियो, जो अहिले बप्टाला जिल्ला आन्ध्र प्रदेश भारतमा पर्दछ। यिनी सानी बालिका सिस्टला श्रीराममूर्ति जानकी नै कालान्तरमा गएर ख्यातिप्राप्त पार्श्व गायिका एस जानकीको नामले प्रसिद्ध हुन पुगेकी हुन्। उनका पिता सिस्टला श्रीराममूर्ति एक आयुर्वेदिक चिकित्सक अनि शिक्षक थिए। जानकीले नादस्वरम विद्वान पैदी स्वामीबाट सङ्गीतका मूल कुराहरू सिकिन्, तर उनले शास्त्रीय सङ्गीतमा कुनै औपचारिक प्रशिक्षण चाहिँ लिएनन्। 9 वर्षकी बालिका जानकीले जीवनमा पहिलोपल्ट मञ्चमा गीत गाउने अवसर पाएकी हुन्। आफू 19 वर्षकी भएपछि जानकी सङ्गीतकार आर सुदर्शनमसँग एभीएम स्टुडियोमा गायिकाको रूपमा काम गर्नको निम्ति चेन्नई गइन् अनि ठिक त्यही साल 1957 एउटा तमिल चलचित्र विदेयन इरायट्टुबाट उनले पार्श्व गायिकाको रूपमा आफ्नो करियर आरम्भ गरिन्। त्यो समयदेखि नै जानकी यति विघ्न तेजस्वी थिइन् कि उनले आफ्नो करियर आरम्भ गरेकी मात्र पहिलो वर्ष नै कुल 6 भाषाहरूमा विभिन्न चलचित्रका गीतहरू गाउन पुगिन्, जुन चाहिँ आफैमा एउटा रेकर्ड थियो भने कालान्तरमा गएर फेरि उनले आफ्नो यो रेकर्ड स्वयं आफैले नै तोडी पनि दिइन्। जानकीको मातृभाषा तेलुगु थियो, तर उनले भारतका लगभग 20 भाषाहरूमा गीत गाइन्, जसमा कन्नड, तेलुगु, तमिल, मलयालम, हिन्दी, कोङ्कणी, ओडिया, तुलु, उर्दू, पन्जाबी र बङ्गाली सामेल छन् भने जानकीले अन्य देशहरू जापान, जर्मन, इङ्ल्यान्ड, फ्रान्स आदिका भाषाहरूमा पनि त्यत्तिकै सुमधुर गीतहरू गाएकी छन्। यस जानकीले हिन्दी चलचित्रमा गाएकी केही चर्चित गीतहरू हुन् यार बिना चैन कहाँ रे चलचित्र साहेब

गोरी का साजन, साजन की गोरी, चलचित्र आखिरी रास्ता इत्यादि र अन्य धेरै। यिनै बेजोड पार्श्व गायिका एस जानकीले एक ठाउँमा यसो भनेकी थिइन् कि उनको करियरको सबैभन्दा कठिन गीत कन्नड चलचित्र हेमावतीको गीत शिवा शिवा एनाडा नाली गएके हो।

जसमा कैयन तीव्र स्वरको समागम हुन पुगेको थियो र यो गीत दुईवटा बेग्ला बेग्लै रागहरू थोडी अनि आभोगीमा आधारित थियो जसलाई एल वैद्यनाथनद्वारा संगीतबद्ध गरिएको थियो। यसबीच जानकीले 21 वर्षको उमेरमा सन् 1959 वी रामप्रसादसँग विवाह गरिन्। पति रामप्रसादले पनि जानकीको करियरलाई प्रोत्साहित गर्दै उनका अधिकांश रेकर्डिङतिर साथ दिए। यस्तोमा साल 1970-80 आइपुग्दा नपुग्दा यस जानकी कन्नड चलचित्र जगतकी नम्बर एक पार्श्व गायिका बन्न पुगिन्। 90 दशकमा जानकीले प्रसिद्ध सङ्गीतकार एआर रहमानको निम्ति पनि कैयन कर्णप्रिय तमिल र तेलुगु गीतहरू गाइन् जसमा ओटा गाथा, गोपाला गोपाला, मुदल पनि जस्ता गीतहरू कालजयी छन्। आफ्नो फिल्मी गायन करियरमा जानकीले लिजेन्ड्री पार्श्व गायकहरू एसपी बालसुब्रमण्यम र यशुदाससँग सर्वाधिक युगल गीतहरू गाइन्, जुन अमर गीतहरूले आज पनि कानमा मिश्री घोल्ने कार्य गर्दछ। अद्वितीय पार्श्व गायिका यस जानकीमा गीत गाउँदा किरदारको उमेरलाई सुहाउँदिलो प्रकारले आफ्नो स्वरमा व्यापक उतार चढाव गर्न सक्ने विलक्षण प्रतिभा थियो। जानकीले चलचित्रहरू, एल्बम, टेलिभिजन अनि रेडियो इत्यादिमा गरेर लगभग 48,000 भन्दा पनि धेर गीतहरू रेकर्ड गरिन्। उनीलाई व्यापक रूपमा अभिव्यक्ति र मोडुलेसनकी रानीको रूपमा तमाम जनता जनार्दनले मुक्त कण्ठद्वारा सराहना गरियो। तर सन् 1997 आइपुग्दा नपुग्दा एक दिन अचानक हृदय गति रोकिनको कारण उनका पति वी रामप्रसादको निधन हुन पुग्यो र यस्तोमा अब आफ्नो एकमात्र सन्तानसँग यस जानकी जीवन यात्रामा एक्लो परिन्। तर यो प्रतिकूल परिस्थितिहरूमा पनि आफ्नो दृढ इच्छा शक्तिको परिचय दिँदै जानकीले लगभग 6 दशकसम्म आफ्नो गायन करियरलाई निरन्तरता दिएर अन्तमा साल 2016 उनले आधिकारिक रूपमा गायनबाट सन्यासको घोषणा गरिन्। जानकीलाई 33 विभिन्न राज्य फिल्म पुरस्कार, 4 राष्ट्रिय फिल्म पुरस्कार, मैसूर विश्वविद्यालयबाट मानद डक्टरेट लगायत अन्य धेरै सम्मानहरूले विभूषित गरिसकिएको छ। यिनै ख्यातिप्राप्त पार्श्व गायिका यस जानकीको निधन 88 वर्षको उमेरमा 11 जुलाई सन् 2026 कर्नाटकको मैसुरूमा वृद्धावस्था सम्बन्धी बिरामीको कारण हुन पुग्यो। उनको दिवंगत आत्मालाई सत सत नमन।

यो त थियो आजको कथा सफलताको अङ्ग। सधैँझै नै यसपल्ट पनि हजुरहरूबाट बहुमूल्य प्रतिक्रियाको कामना साच्दै अब कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा सहयात्रीमा वीरेन पनि पर्दैछु। ओझेल नमस्ते।

लोकगायिका सुजिता सिंह लोहारको स्वरमा यो लोकगीत पनि श्रोतागण अब आउनुहोस् हामी प्रवेश गरिरहेका छौँ अघिल्लो कार्यक्रम सन्दर्भ अनि केही हिन्दी चलचित्रका गीतहरूतर्फ. समय भइरहेछ 8:45 अनि 25 सेकेन्ड. आजको यस कार्यक्रममा रहेको सन्दर्भको विषय रहेको छ सडक अनुसार नागरिकको जिम्मेवारी. र यो जानकारी म जानुभन्दा पहिला सुनौँ एउटा हिन्दी चलचित्रको गीत जो रहेको छ चलचित्र आजादबाट अरिजित सिंह अनि अमित त्रिवेदीका स्वरमा. गीतमा बोल रहेको छ सनन्द किर्किरेको अनि धुन अमित त्रिवेदीको.

0: समुद्र गीत पछि सोधेको नि अब आउनु सुनौ 9 बजेको प्रमुख समाचारलाई पनि।
1: नमस्कार, यो आकाशवाणी हो। प्रमुख समाचार अलिसा खवासबाट सुन्नुहोस्। भारतले आज सर्जिकल स्ट्राइकको 10 औं वर्षगाँठ मनाइरहेको छ। 28 र 29 सेप्टेम्बर 2016 मध्यरातमा सेनाले नियन्त्रण रेखा पार आतंकवादी स्थानहरू विरूद्ध लक्षित कार्यवाही गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। एक सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भगत सिंहले अदम्य साहस र वीरताका साथ स्वतन्त्रता आन्दोलनमा नयाँ ऊर्जा प्रवाह गर्नुभयो। यस्तै नरेन्द्र मोदीले भारत रत्न लता मंगेशकरलाई उनको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। आजदेखि शुरू हुने 3 दिने देशव्यापी ब्याङ्क हड़ताल स्थगित भएको छ। अल इण्डिया ब्याङ्क एम्प्लोइज एसोसिएशन एआईबीईएले यसको पुष्टि गरेको छ। कृषि र किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा रबी अभियान 2026का लागि कृषि सम्बन्धी 2 दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय मत्स्यपालन पशुपालन र डेयरी मन्त्री राजीव रञ्जन सिंहले आज नयाँ दिल्लीमा पशुधन बीमा पोर्टलको शुभारम्भ गर्नुहुनेछ। सर्वोच्च अदालतले आज 2,000 रुपियाँ भन्दा अधिकको चुनिन्दा यूपीआई मर्चेन्ट लेनदेनमा मर्चेन्ट डिस्काउन्ट रेट एमडीआर लगाउने केन्द्रको निर्णयलाई चुनौती दिने याचिकामा सुनवाई गर्नेछ। निर्वाचन आयोगले दिल्लीमा विशेष गहन पुनरीक्षणको तालिका संशोधन गरेको छ, जसमा दावी र आपत्ति दायर गर्ने अन्तिम मिति अब 30 अक्टोबर हुनेछ। सरकारले पर्यटन क्षेत्रका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने परियोजना शुरू गरेको छ। यसले साझा डिजिटल प्लेटफर्ममा पर्यटन सम्बन्धी विभिन्न सेवा र सुविधाहरूको पहुँच प्रदान गर्नेछ। नेपालमा 4 दिनदेखि मुसलधारे वर्षा, बाढ़ी र पहिरोका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। आपदा प्रबन्धन प्राधिकरणका अनुसार सबैभन्दा अधिक मृत्यु पहिरोका कारण भएको छ। यसका साथै अहिलेलाई प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 9:25 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सोझाकन समाचारपछि अब सुन्नुहोस्। 80 अनि 90 दशकका केही सुमधुर हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम। यस कार्यक्रममा सुन्नुहोस् प्रथम गीत चलचित्र जुनुनबाट अनुराधा पौडवाल अनि विपिन सचदेवाको युगल स्वरमा। गीतमा बोल्छ समीरको अनि धुन नदीम श्रवणको।

80 र 90 दशकका हिन्दी चलचित्रका गीतहरू सुनिसकेपछि श्रोतागण अब रिली गरिरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतै पछि 9:25 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार पनि।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणी खरसाङको प्रस्तुति यो हो कार्यक्रम मार्गदर्शन। यस अन्तर्गत हामी हाम्रा युवा दाजुभाइ दिदी बहिनीहरूलाई रोजगारका सुअवसरहरू बारे अवगत गर्दै आइरहेका छौँ र आज पनि म यस्तै विषय वस्तु लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु र आउनुहोस् आजको हाम्रो यो कार्यक्रमको थालनी गरौँ यो मिठो गीतबाट।

स्वागत छ श्रोताहरूलाई कार्यक्रम मार्गदर्शनमा र कार्यक्रमलाई सञ्चालन गर्दै हजुरहरूको साथमा छु म मोना। श्रोता, कर्मचारी चयन आयोग अर्थात् स्टाफ सेलेक्सन कमिसनद्वारा कम्बाइन्ड हायर सेकेन्डरी लेभल परीक्षा 2026 को निम्ति अधिसूचना जारी गरिएको छ। यसै विषय आज यस कार्यक्रम मार्फत यहाँहरूलाई जानकारी दिन लागिरहेछु।

कर्मचारी चयन आयोगको यो अधिसूचना अनुसार आयोगले भारत सरकार अधीनस्थ विभिन्न कार्यालयहरूमा लोअर डिभिजन क्लर्क, जुनियर सेक्रेटेरिएट असिस्टेन्ट तथा डाटा एन्ट्री अपरेटरको पदमा उम्मेद्वारहरूको भर्ना गर्न गइरहेको छ। यी पदहरूमा उम्मेद्वारहरूको भर्नाको निम्ति कर्मचारी चयन आयोगले आवेदनकारीहरू बीच लिखित प्रतियोगितात्मक परीक्षा आयोजना गर्नेछ अनि त्यही अनुरूप लगभग 2,536 रिक्त पदहरूमा कर्मचारीहरूको भर्ना गरिनेछ। यो कम्बाइन्ड हायर सेकेन्डरी लेभल परीक्षाको निम्ति आयोगले इच्छुक अनि योग्य उम्मेद्वारहरूबाट अनलाइन आवेदन आह्वान गरेको छ, जसको निम्ति आवेदनकारीमा हुनुपर्ने आवश्यक योग्यताहरू यस प्रकार रहेको छ। लोअर डिभिजन क्लर्क एवं जुनियर सेक्रेटेरिएट असिस्टेन्ट पदको निम्ति आवेदनकारीले कुनै पनि मान्यता प्राप्त बोर्डबाट 12 कक्षा उत्तीर्ण गरेको हुनपर्नेछ अनि उमेर 18 27 वर्षको हुनपर्नेछ। अर्थात् आवेदनकारीको न्यूनतम आयु भन्ने श्रोता 18 वर्ष तथा अधिकतम आयु 27 वर्षको हुनपर्नेछ। त्यस्तै गरी डाटा एन्ट्री अपरेटरको पदको निम्ति भने आवेदनकारीले विज्ञान विषय लिएर 12 कक्षा उत्तीर्ण गरेको हुनपर्ने हुन्छ। यस पदको निम्ति पनि आवेदनकारीको न्यूनतम उमेर 18 अधिकतम उमेर 27 वर्षको हुनपर्ने हुन्छ। यद्यपि अनुसूचित जाति, जनजाति तथा अन्य पछौटे वर्ग, दिव्याङ्गजन अनि अन्य आरक्षित वर्गहरूका उम्मेद्वारका निम्ति भने सरकारी नियम अनुसार अधिकतम आयु सीमामा छुट प्रदान गरिएको छ, जसको विस्तृत जानकारी हजुरहरूले आयोगको अधिसूचनामा पाउन सक्नुहुनेछ। त श्रोता, हजुरहरूले पनि यो परीक्षामा आफ्नो उम्मेद्वारिता प्रस्तुत गर्न चाहनुहुन्छ भने हजुरहरूले एसएससी को वेबसाइट www.ssc.gov.in मा गई अनलाइन आवेदन गर्न सक्नुहुनेछ, जसको निम्ति 100 रुपियाँको आवेदन शुल्क यहाँहरूले भुक्तान गर्नुपर्नेछ। अनुसूचित जाति, जनजाति, महिला उम्मेद्वार, दिव्याङ्ग वर्ग अनि भूतपूर्व सैनिकहरूले भने यो आवेदन शुल्क भुक्तान गर्न पर्ने छैन। यसबाट यहाँहरूलाई छुट दिइएको छ। यो शुल्क यहाँहरूले भीम यूपीआई, नेट ब्याङ्किङ नभए भिजा, मास्टरकार्ड, मास्ट्रो, रुपी डेबिट कार्ड आदि मार्फत पनि भुक्तान गर्न सक्नुहुनेछ, जो 8 अक्टोबर 2026 राति 12 बजेसम्म यहाँहरूले भुक्तान गरिसक्नुपर्ने हुन्छ। हजुरहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जस अन्तर्गत यहाँहरूलाई हामीले कर्मचारी चयन आयोगद्वारा सञ्चालन गरिन लागेको कम्बाइन्ड हायर सेकेन्डरी लेभल परीक्षा 2026 बारे जानकारी गराइरहेछौँ र यो परीक्षाको विषयमा थप जानकारी यहाँहरू समक्ष राख्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

गीतपछि यहाँहरूलाई पुनः स्वागत छ कार्यक्रम मार्गदर्शनमा, जस अन्तर्गत आज हामी यहाँहरूलाई एसएससी कर्मचारी चयन आयोगद्वारा सञ्चालन गरिन लागेको कम्बाइन हायर सेकेन्डरी लेभल परीक्षा 2026 बारे जानकारी राखिरहेछौ। त श्रोता, यो परीक्षाको निम्ति आवेदन गर्नलाई तपाईँले कर्मचारी चयन आयोगको आधिकारिक वेबसाइट www.ssc.nic.in मा लगइन गर्नुपर्ने हुन्छ अनि त्यही वेबसाइट मार्फत त्यस परीक्षाको विस्तृत जानकारी पनि यहाँहरूले पाउन सक्नुहुनेछ र अनलाइन आवेदन पनि पठाउन सक्नुहुनेछ। आवेदन पठाउने प्रक्रिया 7 सितम्बर 2026देखि शुरू भइसकेको छ र यसको निम्ति आवेदन गर्ने अन्तिम मिति रहेको छ 7 अक्टोबर 2026। र अबको अघिल्लो चरणमा यही प्रतियोगितात्मक परीक्षाको स्किम्स विषय जानकारी राख्नेछौ। श्रोता, यो प्रतियोगितात्मक परीक्षा कुल दुईवटा चरणमा पूरा गरिनेछ, अर्थात् प्रथममा प्रारम्भिक परीक्षा सञ्चालन गरिनेछ, त्यसपछि मुख्य परीक्षा। यी दुई परीक्षा कम्प्युटर आधारित हुनेछ, जसमा प्रारम्भिक परीक्षामा अंग्रेजी भाषा, जेनरल इन्टेलिजेन्स, सामान्य ज्ञान, गणित आदिबाट संक्षिप्त प्रश्नहरू सोधिएको हुनेछ। प्रत्येक गलत उत्तरको निम्ति 0.50 अङ्क घटाइनेछ। दोस्रो चरणको परीक्षा अर्थात् मुख्य परीक्षा ती उम्मेद्वारहरूमाझ आयोजना गरिनेछ जसले प्रारम्भिक परीक्षा उत्तीर्ण गर्न सफल बनेका हुन्छन्। मुख्य परीक्षामा गणित, सामान्य ज्ञान, अंग्रेजी भाषा, रिजनिङ, कम्प्युटर आदि विषयबाट प्रश्नहरू रहेको हुनेछ। यसबाहेक टाइपिङको क्षमताको जाँच पनि गरिनेछ। यी परीक्षाको पाठ्यक्रमको विस्तृत जानकारी तपाईँले कर्मचारी चयन आयोगको अधिसूचनामा पाउनुहुनेछ, जो यहाँहरूले आयोगको आधिकारिक वेबसाइट www.ssc.nic.in मा पाउनुहुनेछ। त यो त थियो श्रोताहरूलाई कर्मचारी चयन आयोगद्वारा सञ्चालन गरिन लागेको एसएससी कम्बाइन हायर सेकेन्डरी लेभल परीक्षा 2026 बारे छोटकारीमा जानकारी। अब यहाँहरू समक्ष फेरि पनि एउटा गीत प्रस्तुत गर्ने बेला भइसकेको छ, स्वीकार्नुहोला।

हजुरहरू सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन र अब कार्यक्रमको यो दोस्रो चरणमा यहाँहरूलाई जानकारी गराउन लागिरहेछौ केही सामान्य ज्ञान विषय र सामान्य ज्ञान विषयमा चर्चा गर्न पर्दा श्रोता आज हामी चर्चा गरौं इसरोको चन्द्रयान तीन बारे। श्रोता चन्द्रयान तीन भारतको दोस्रो चन्द्रमा मिशन हो। यो इसरो अर्थात इन्डियन स्पेस रिसर्च अर्गनाइजेशनको सबैभन्दा ठूलो सफलता हो। इसरोको स्थापना 15 अगस्त 1969 डाक्टर विक्रम साराभाईले गरेका थिए जसको मुख्यालय बेंगलुरुमा छ। भारतको पहिलो चन्द्र मिशन चन्द्रयान 1 2008 सञ्चालन गरिएको थियो। यसले चन्द्रमामा पानी भएको पत्ता लगाएको थियो। त्यस्तै गरी साल 2019 भारतले चन्द्रयान 2 सफल प्रक्षेपण गरेको थियो जो 95% सफल भइसकेको थियो। तर विक्रम ल्यान्डर अन्तिम 2.1 किलोमिटरमा सम्पर्क टुटेर दुर्घटनाग्रस्त भयो र हाल यो चन्द्रयान 3 साल 2023 इसरोको एउटा ठूलो सफलता हो। चन्द्रयान 2 असफलताबाट सिकेर दोस्रो प्रयासको रूपमा पठाइएको थियो चन्द्रयान 3। यसको उद्देश्य थियो चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गरेर विश्व इतिहास रच्ने। अब आउनुहोस् यहाँहरूलाई यो मिशनको विवरण र लन्च बारे जानकारी दिनेछौ। यो मिशनको लन्च मिति 14 जुलाई 2023 दिउँसो 2:35 रहेको थियो र स्थान थियो सतीश धवन अन्तरिक्ष केन्द्र जो श्रीहरिकोटा आन्ध्र प्रदेशमा स्थित छ। यसको रकेट जसलाई बाहुबली रकेट पनि भनिन्छ LVM3M4 लन्च भेहिकल मार्क 3 रहेको थियो। यो भारतको सबैभन्दा भारी रकेट हो र यसको निम्ति लगभग 615 करोड रुपियाँ लागत लागेको थियो जो हलिउड चलचित्रको बजेट भन्दा कममा लन्च गरिएको थियो। त्यसैले यो विश्वभरमा चर्चाको विषय बन्यो। 23 अगस्त 2023 साँझ 6:04 जाँदा यो चन्द्रयान चन्द्रमामा पुगेको थियो। यो दिनलाई भारत सरकारले हाल राष्ट्रिय अन्तरिक्ष दिवस वा भनौ नेशनल स्पेस डे को रूपमा मनाउन थालेका छन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन जस अन्तर्गत यहाँहरूलाई हामीले साधारण ज्ञान अन्तर्गत चन्द्रयान 3 विषय जानकारी राखिरहेछौ। यस विषयमा यहाँहरूलाई क्रमशः जानकारी दिनेछौ। अहिलेलाई भने यहाँहरू समक्ष प्रस्तुत छ यो गीत, आनन्द लिनुहोला।

भने थिएन किनभने चन्द्रयान दुईको अर्बिटर अझै सक्रिय थियो। यसको पहिलो भाग प्रोपेल्सन मोड्युल थियो जसले ल्यान्डर र रोभरलाई पृथ्वीबाट चन्द्रमाको कक्षासम्म पुर्यायो। यसमा शेप नामको पेलोड छ जसले पृथ्वीबाट आउने प्रकाशको अध्ययन गर्दछ। त्यस्तै गरी दोस्रो भाग थियो विक्रम ल्यान्डर। यो ल्यान्डरको नाम भारतका महान वैज्ञानिक डाक्टर विक्रम साराभाईको नाममा राखिएको थियो। यसको तौल 1749 किलोग्राम रहेको थियो र यसमा चारवटा पेलोडहरू रहेका छन्, जसमा प्रथम पेलोड रहेको थियो रम्भ जसले चन्द्रमाको माटोमा प्लाज्मा र धुलोको अध्ययन गर्छ। दोस्रो हो च्यासेट, यसले चन्द्रमाको सतहको तापक्रम नाप्ने काम गर्छ र हालसम्ममा यसले 70 डिग्री सम्मको तापक्रमको भिन्नता भएको पत्तो लगाएको छ। त्यस्तै गरी तेस्रो पेलोड थियो ILSA जसले चन्द्रमामा भूकम्प नाप्ने काम गर्छ र अन्तिम थियो LRA जो नासाको लेजर रिफ्लेक्टर हो। चन्द्रयानको तेस्रो भागको चर्चा गर्न पर्दा श्रोता, यो प्रज्ञान रोवर थियो। यसको तौल 26 किलोग्राम मात्र थियो र 6 वटा पाङ्रा भएको सानो गाडी सरह छ। यसमा पनि 2 वटा पेलोडहरू रहेका छन्, जसमा APXA प्रथम जसले चन्द्रमाको माटोमा कुन तत्व छ भन्ने कुरा पत्ता लगाउँछ र दोस्रो थियो LIBS जसले चन्द्रमाको माटोलाई लेजरले तताएर तत्व पत्ता लगाउँछ। यसैले नै चन्द्रमामा सल्फर भएको पनि पत्तो लगाएको थियो। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जस अन्तर्गत यहाँहरूलाई हामीले साधारण ज्ञान अन्तर्गत चन्द्रयान 3 विषय जानकारी राखिरहेछौ। यस विषयमा यहाँहरूलाई क्रमशः जानकारी दिनेछौ। अहिलेलाई भने यहाँहरू समक्ष प्रस्तुत छ यो गीत, आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन जसमा हामी चर्चा गर्दैछौँ साधारण ज्ञान अन्तर्गत चन्द्रयान तीन बारे। श्रोता यस चन्द्रयान मिशन दक्षिणी ध्रुवमा नै किन भन्ने सबैभन्दा महत्वपूर्ण प्रश्न उठ्दछ। चन्द्रमाको दक्षिणी ध्रुवमा आजसम्म कुनै पनि देश पुगेको थिएन। भारत विश्वको पहिलो देश बन्यो जो दक्षिणी ध्रुवमा पुग्यो। दक्षिणी ध्रुवमा कहिल्यै घाम नलाग्ने ठाउँ क्रेटर छ, जहाँ करोडौं वर्षदेखि बरफको रूपमा पानी जम्मा भएको अनुमान लगाइएको छ। दोस्रो कारण थियो, पानी भयो भने भविष्यमा मानव बस्ती र रकेटको इन्धन बनाउन सकिन्छ। र तेस्रो कुरा थियो, अमेरिका, रुस, चीन सबै उत्तरी भाग वा भनौ भूमध्य रेखा नजिकसम्म मात्र पुगेका थिए। चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्ने भारत विश्वको चौथो देश बन्यो। क्रमशः भन्न पर्दा पहिलो सोभियत संघ वा भनौ रुस, दोस्रो अमेरिका, तेस्रो चीन र चौथो भारत। तर दक्षिणी ध्रुवमा पुग्ने भने पहिलो देश हो भारत। यो चन्द्रयान ल्यान्डिङ भएको ठाउँको नाम शिवशक्ति पोइन्ट भनेर राखिएको छ। प्रधानमन्त्रीज्यूले 26 अगस्त 2023 यो घोषणा गर्नुभएको थियो। रोवरले हिँडेको ठाउँको बाटोलाई तिरङ्गा पोइन्ट भनेर नाम दिएको छ। चन्द्रयान तीनको ल्यान्डिङको प्रत्यक्ष प्रसारण इसरोले गरेको थियो, जसलाई 8 करोड़ भन्दा पनि बढी मानिसहरूले हेरेका थिए।

हालसम्ममा चन्द्रयानले के चिजहरू पत्ता लगाए त भन्ने प्रश्नमा यसले 14 दिनसम्म काम गर्यो, जसमा यसले सल्फरको पुष्टि गर्यो, अर्थात् भनौ चन्द्रमाको दक्षिणी ध्रुवमा सल्फर भएको पक्का प्रमाण दियो। त्यस्तै गरी त्यहाँ एल्युमिनियम, क्याल्सियम, आयरन, क्रोमियम, टाइटेनियम, म्याङ्गनिज, सिलिकन र अक्सिजन भएको पनि पत्तो लगायो। यस अतिरिक्त चन्द्रमाको सतहमा 50 डिग्री र 10 सेन्टिमिटर भित्र 10 डिग्री सम्मको तापक्रम यसले पत्तो लगायो। एलएसए जो चन्द्रयानको एक पेलोड थियो, यसले चन्द्रमामा भूकम्पको पनि रेकर्ड गर्यो। 14 दिनपछि चन्द्रमामा रात पर्यो र रातको अवस्थामा त्यहाँ -200 डिग्रीको चिसो हुँदछ। यो अवस्थामा सौर्य ऊर्जाबाट चल्ने ल्यान्डर र रोभर स्लिप मोडमा गए। फेरि घाम लाग्दा उठ्ने आशा थियो तर उठेन, तर यो मिसन भने 100% सफल बन्यो। त यसरी संक्षेपमा यस मिशन बारे हामीले चर्चा गर्न पर्दा हामीले केही महत्त्वपूर्ण बुन्दाहरूमा ध्यान दिनुपर्ने हुन्छ। प्रथम हो इसरोको फुल फर्म, जो हो इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन। त्यस्तै गरी चन्द्रयान 3 निर्देशक को थिए त भन्ने प्रश्नमा हाम्रो उत्तर हुनेछ पी वीरमुथुवेल। इसरोको अध्यक्ष 2003 को थिए भन्ने प्रश्नमा उत्तर हुनेछ एस सोमनाथ। यो मिशनको अवधि 14 दिनको थियो। रोभरले 100 मिटर भन्दा बढी दूरी तय गरेको थियो। चन्द्रयानको कोडको नाम LVM3M4 रहेको थियो। दक्षिणी ध्रुवमा ल्यान्डिङ गर्ने पहिलो मिशन चन्द्रयान हो भनेर हामीले याद गर्नुपर्ने हुन्छ। भारतको रकेट हुमन नामले सुशोभित ऋतु करिधल यो मिशनमा थिइन्। यो मिशनको बजेट 615 करोड थियो र यही मिशनको सफलता अनुरूप हाल हामीले अन्तर्राष्ट्रिय दिवस 23 अगस्तको दिन मनाउने गर्छौं। यो मिशनले प्रमाणित गर्यो कि भारत कम लागतमा पनि विश्वको सबैभन्दा कठिन अन्तरिक्ष मिशन सफल गर्न सक्छ।

त यो त थियो श्रोताहरूलाई सामान्य ज्ञान अन्तर्गत केही जानकारी र यसरी यहाँहरू समक्ष यसबारे जानकारी राख्दा राख्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा यहाँहरू समक्ष यस्तै जानकारीमूलक विषयहरू लिएर अवश्य पनि उपस्थित रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त नमस्ते।

0: मार्गदर्शन कार्यक्रमपछि अब सुन्नुहोस् 10 बजेको प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। भारतले आज सर्जिकल स्ट्राइकको 10औं वर्षगाँठ मनाइरहेको छ। 28 र 29 सेप्टेम्बर 2016 मध्यरातमा सेनाले नियन्त्रण रेखा पार आतंकवादी स्थानहरू विरूद्ध लक्षित कार्यवाही गरेको थियो। आजदेखि शुरू हुने 3 दिने देशव्यापी ब्याङ्क हड़ताल स्थगित भएको छ। अल इण्डिया ब्याङ्क इम्प्लोइज एसोसिएसन एआईबीईए ले यसको पुष्टि गरेको छ। कृषि र किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा रवि अभियान 2026 लागि कृषि सम्बन्धी 2 दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय मत्स्यपालन पशुपालन र डेयरी मन्त्री राजीव रञ्जन सिंहले आज नयाँ दिल्लीमा पशुधन बीमा पोर्टलको शुभारम्भ गर्नुहुनेछ। सरकारले पर्यटन क्षेत्रका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने परियोजना शुरू गरेको छ। यसले साझा डिजिटल प्लेटफर्ममा पर्यटन सम्बन्धी विभिन्न सेवा र सुविधाहरूको पहुँच प्रदान गर्नेछ। निर्वाचन आयोगले दिल्लीमा विशेष गहन पुनरीक्षणको तालिका संशोधन गरेको छ, जसमा दावी र आपत्ति दायर गर्ने अन्तिम मिति अब 30 अक्टोबर हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। एक सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भगत सिंहले अदम्य साहस र वीरताका साथ स्वतन्त्रता आन्दोलनमा नयाँ ऊर्जा प्रवाह गर्नुभयो। नेपालमा 4 दिनदेखि मुसलधारे वर्षा, बाढ़ी र पहिरोको कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। दुबईमा भारतीय वाणिज्य दूतावासले सेवा पखवाड़ा अन्तर्गत सेवा भावना, सामुदायिक भागीदारी र राष्ट्रप्रतिको प्रतिबद्धतालाई बढ़ावा दिन कार्यक्रमहरूको श्रृंखला आयोजना गर्दैछ। भारतले मानवीय सहायताको एक हिस्साको रूपमा काबुलको सरकारी अस्पतालमा जीवन बचाउने औषधि र चिकित्सा सामग्रीको खेप पठाएको छ। अनि एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै हिज भारतले 3 काँस्य तथा 4 रजत पदक जितेको छ। त्यसैले एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको 2 क्वार्टर फाइनलमा आज भारतको सामना अफगानिस्तानसँग हुनेछ। 10 बजेको प्रमुख समाचार पूरा भयो। अपरान्ह 1 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

दस बजे को प्रमुख समाचार पछि को समय हो बने को ठीक दस बजे दुई मिनट अनि 45 सेकेंड भैर अनि यो महत्वपूर्ण समय में अप्रस्तुत छ कार्यक्रम हेलो खरसाङ। हेलो खरसाङ आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारण गर्ने जानकारीमूलक संगीतमय ज्ञानवर्धक अनि रोचक कार्यक्रम रहेको छ, जसमा छन् विविध गीत संगीत पनि। र यस कार्यक्रमको आजको अङ्कबाट हाम्रो प्राविधिक मित्र शिल ब्राह्मण अनि प्रसारण सहयोगी कल्पना छेत्रीको साथमा तपाईँको साथी म बिरियनको यहाँहरू सबैमा हार्दिक स्वागत अभिवादन। कार्यक्रममा धानीमा धोका गरौँ एउटा विचारबाट, जुन विचार रहेको छ अल्बर्ट आइन्स्टाइनको, जो विचार यस्तो प्रकार रहेको छ। उहाँले भन्नुभएको थियो, कुनै समय जो सही छ ऊ हमेसा लोकप्रिय हुँदैन अनि जो लोकप्रिय हुन्छ ऊ हमेसा सही पनि हुँदैन।

0: मिस्टर एंड मिसेस खिलाड़ी।
1: सुधागन मिस्टर एन्ड मिसेस खिलाड़ी यो थियो चलचित्रको नाम पनि अनि सँगसँगै टाइटल ट्र्याक अर्थात् गीतको शीर्षक पनि। जुन गीत यहाँले अहिले भर्खर सुन्नुभयो उदित नारायण अनि अनुराधा पौडेल अनि साथीको समूह शर्मा जसमा थियो बोल दीप कोहलीको अनि धुन अनु मल्लिकको। त्यो गीतको सँगसँगै अब हेलो खर्साङ कार्यक्रमको सुरुवात त भइसकेको छ सुधागन। अब यस कार्यक्रमको अघिल्लो चरणको सेगमेन्ट रहेको छ आज विशेष जोडिएको छ आजको दिनको विशेषतामाथि आधारित। सुनौँ आजको विशेषको दिनमा के छ विशेषताहरू आजको दिनको। आज हो सन् 2026 सालको सेप्टेम्बर महिनाको 28 तारिक सोमबार अनि आजको महत्त्वपूर्ण दिन सारा संसारमा विश्व रेबिज दिवस अर्थात् वर्ल्ड रेबिज डे मनाइने गरिन्छ। यो दिवसको मुख्य उद्देश्य मानिस अनि पशुहरूमा रेबिजको घातक प्रभावको विषयमा जागरुकता बढाउनु अनि यो घातक बिरामीको रोकथामका उपायहरूलाई बढोत्तरी दिनु रहेको छ। यसरी आजको दिन अर्थात् यो 28 सेप्टेम्बर तारिक प्रसिद्ध प्रशंसी वैज्ञानिक लुई पाश्चरको पुण्यतिथिको सम्मानमा चुनिएको हो। उनी र उनका सहयोगीहरूले मिलेर पहिलो प्रभावी एन्टी रेबिस टिका विकसित गरेका थिए। अनि सँगसँगै आजको महत्त्वपूर्ण दिन अर्थात् 28 तारिक सेप्टेम्बरको दिन पर्दछ भारत की महान पार्श्व गायिका स्वर कोकिला लता मङ्गेशकरको पावन जन्मदिन पनि। उनको जन्म आजको दिन अर्थात् 28 सेप्टेम्बर सन् 1929 इन्दौर मध्यप्रदेशमा भएको थियो। लता मङ्गेशकर भनेर चिनिने यिनै महान पार्श्व गायिकाको पुरा नाम चाहिँ हेमलता दीनानाथ मङ्गेशकर हो। मराठी परिवारमा हुर्की बढेकी लताले मात्र 13 वर्षको उमेरमा साल 1942-43 गीत गाउन आरम्भ गरेकी थिइन्। त्यसो धेरै यिनै प्रसिद्ध पार्श्व गायिका लता मङ्गेशकरलाई भारत रत्न पद्मविभूषण पद्मभूषण अनि दादा साहब फाल्के अवार्ड जस्ता देशका सर्वोच्च पुरस्कारहरूले सम्मानित गरिसकेको थियो। र आजको दिन हामी स्मरण गर्छौँ यिनै पार्श्व गायिका स्वर कोकिला लता मङ्गेशकरलाई भारत रत्न लता मङ्गेशकरलाई। अनि लता मङ्गेशकरकै स्वरमा एउटा गीत हामी सुन्नेछौँ यस कार्यक्रमको यो अङ्कमा यो भागमा जोडिएको छ चलचित्र बजारबाट जसमा छ बोल मीर ताकी मीरको धुन खैयामको स्वर लता मङ्गेशकर।

दिखाई दिए यूं कि बेखुद किया हमें आपसे भी जुदा कर सले, जुदा अर्थात बिछोड़ तो भएपछि हाम्रा अति प्रिय स्वर कोकिला भारत रत्न लता मङ्गेशकरसँग भौतिक रूपमा, तर उहाँको स्वर उहाँको आवाज भने हमेसा विश्व ब्रह्माण्डमा यसरी नै गुन्जी नै रहनेछ सोधागन। यस कार्यक्रममा अहिले घरि हामीसँग हेलो खरसाङ कार्यक्रमको यस अङ्कमा हाम्रा प्राविधिक मित्र शेर ब्राह्मणको साथमा, प्रसारण सहयोगी कल्पना छेत्रीको साथमा, तपाईँको साथी मित्रमा वीरेन पनि, अनि अबको यो अङ्कमा यहाँनिर छ एउटा सूचना सुन्नुहोस् है त। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि https://itms.nic.in/nbsix9 र कक्षा 11 लागि https://itms.nic.in 2026 NBSIX 11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटरेट एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2027 को छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूलाई निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। यसबारे अधिक जानकारी नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। त यो त्यति एउटा सूचना तपाईँको निम्ति हामीले यहाँनिर भनिसकेका छौँ। अनि सूचनापछि फेरि हामी एउटा सुनौ सुमधुर गीत लता मङ्गेशकरकै स्वरमा, किनभने आज लता मङ्गेशकरको 52 जन्मदिन प्रयोग सोधागन, अनि स्वरको किला भारत रत्न लता मङ्गेशकरको कालजोई स्वरमा यो गीत हो चलचित्र गुमनामबाट, गुमनाम चलचित्रको टाइटल ट्र्याकको रूपमा। स्वर लता मङ्गेशकर, गीत हर्ष जयपुरी, अनि धुन शङ्कर जय किशनको।

अभिवादन श्रोता, एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप अनि आकाशवाणी को दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। दिवाकालीन प्रसारणका विविध कार्यक्रमहरूसँगै फेरि एकपटक यहाँहरूसम्म उपस्थित भएका छौं श्रोता र प्राविधिक मित्रहरू तथा प्रसारण सहयोगी गजला थापाको साथमा म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत एवं सप्रेम नमस्कार। अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार। त कार्यक्रमको शुभारम्भ गरिरहेछौं यो साङ्गीतिक प्रस्तुतिबाट।

श्रोता कहिलेकाहीँ जीवनमा आउने खतरा ठूलो आवाज गरेर आउँदैन, न त त्यसले कुनै चेतावनी दिन्छ। एउटा सानो गाउँ र एक क्षणको लापरवाहीले नै कहिलेकाहीँ जीवनको ठूलो गल्ती हुन सक्छ। आज 28 सितम्बर विश्व रेबिस दिवस, रेबिसबारे जनचेतना फैलाउने, यसबाट बाँच्ने उपायबारे जानकारी गराउने र मानिस तथा जनावर दुवैलाई सुरक्षित राख्ने सन्देश दिनु नै यस दिवसको मुख्य उद्देश्य हो। त्यसैले आजको हाम्रो सरोकार रेबिज, सानो गाउँ ठूलो जोखिम।

श्रोता, ऱ्याबिज भाइरसबाट हुने गम्भीर रोग हो। यसले मुख्यतः स्नायु प्रणाली र मस्तिष्कलाई प्रभावित गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा हुने ऱ्याबिजका लगभग 99% संक्रमण संक्रमित कुकुरको टोकाइबाट हुने गर्छ। तर यसको अर्थ ऱ्याबिज कुकुरबाट मात्र सर्छ भन्ने होइन। संक्रमित बिरालु, बाँदर, स्याल, चमेरा तथा अन्य स्तनधारी जनावरबाट पनि जोखिम हुन सक्छ। संक्रमित जनावरको राल, टोकाई, चितुरै तथा खुल्ला घाउमा वा चोटमा पुगेपछि भाइरस शरीरमा प्रवेश गर्न सक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, ऱ्याबिज लागेपछि उपचार गर्नुभन्दा जनावरको टोकाइपछि समयमै रोकथाम गर्नु धेरै प्रभावकारी हुन सक्छ।

श्रोता, आज हामीले रेबिस विरुद्ध प्रयोग गर्ने खोपको इतिहास पनि निकै रोचक छ। सन् 1885 फ्रान्सेली वैज्ञानिक लुइस पाश्चर र उनका सहकर्मीहरूको अनुसन्धानले रेबिस विरुद्ध पहिलो प्रभावकारी पोस्ट एक्सपोजर उपचार विकास गरेका थिए। रेबिस लागेको कुकुरले टोकेको 9 वर्षीय जोसेफ मोइस्टलाई पाश्चरको टोलीले विकसित गरेको उपचार दियो र उनी रेबिसबाट बाँच्न सफल भए र पाश्चरले सुरु गरेको वैज्ञानिक यात्रा आज आधुनिक र प्रभावकारी रेबिस खोपसम्म आइपुगेको छ।

श्रोता, खोपभन्दा पनि महत्त्वपूर्ण कुरा, यदि कुनै जनावर वा कुकुरले टोक्यो भने अथवा चिथ्यो भने पहिला काम घाउलाई तुरन्तै साबुन र बगिरहेको पानीले कम्तीमा 15 मिनटसम्म राम्ररी धुनुपर्छ। त्यसपछि ढिला नगरी स्वस्थ

श्रोत घर पालिएका कुकुर तथा सम्बन्धित जनावरलाई नियमित रूपमा रेबिस विरुद्धको खोप लगाउनु जिम्मेवार पशुपालकको महत्त्वपूर्ण हिस्सा हो, किनकि रेबिस रोगको नियन्त्रणमा मानव स्वास्थ्य र पशु स्वास्थ्य एक अर्कासँग जोडिएका छन्। कुकुरको खोप जिम्मेवार पशुपालक, जनावरको टोकाईबाट बाँच्ने व्यवहार र टोकाईपछि तुरन्त उपचार, यी सबै मिलेर रेबिस रोकथामको बलियो आधार बन्न सक्छ। रेबिसको खतरा एउटा सानो घाउबाट सुरु हुन सक्छ, तर समयमै अपनाइएको सावधानीले जीवन जोगाउन सक्छ। सानो घाउलाई सानो नठानौ, रेबिसको जोखिमलाई समयमा छिनौ। यही सन्देशको साथ आजको हाम्रो सरकारबाट म दिपा हजुरहरूबाट बिदा चाहन्छु र फेरि अर्को उपयोगी र जनसरोकारको विषय लिएर अर्को भेटमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र जाँदा जाँदै राखिरहेछौँ यो कार्यक्रमको अन्तिम साङ्गीतिक प्रस्तुति।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। र यसै क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेछौ सिम्बा चलचित्रबाट राहत फेते अली खान अनि साथीहरूको स्वरमा, संगीत तनिष्क बाक्चीको अनि शब्द रचना रश्मि विराकको। र यस गीतको निम्ति अनुरोध लेखी पठाउनुभएका छन् यहाँहरू सबैले रिङ्गी छत्तिसगढबाट दिनेश वर्मा अनि करुणा वर्मा, दतरिङ्गीबाट भगवत वर्मा, लेबैबाट गुलाबदास मणिकपुरी, लच्छनपुरबाट विश्वनाथ साहु, चटडुङ्गरी पिपरियाबाट दुर्गाराम साहु, राजनगर मधुबनी बिहारबाट कुशेश्वर कान्ति गुप्त, मौसम गुप्त, संगीता गुप्त, रुद्र रिद्धि अनि सिद्धि गुप्त, यसबाग पिल्ली कलोनी लखनऊबाट मुकेश गुप्त, रानी गुप्त, कुसुम पलक अनि पङ्कुरी गुप्त, राजनगर गान्धी चौक कान्ति निकेतनबाट मञ्जित गुप्त, सोनाली गुप्त, सूर्यांशी कोमल, मेनुका गुप्त, माधवी साधवी, एमके गुप्त, राजु गुप्त अनि विनिता गुप्त, इन्द्रा बिहार रायगढबाट वसिम अक्रम, डब्लु अक्रम, वल्ली अक्रम अनि उल्ला अक्रम, राजनाथ गाउँबाट याकुब आस्मा, युसुफ आस्मा, इमरान अनि इरफान, जेल रोड रायगढबाट रेशमा तिवारी, सोनम तिवारी अनि अदिबा तिवारी, सेक्टर 8 कुरुक्षेत्रबाट दीपक सैनी, प्रमिला अनि अनुश्री, महादेवपाराबाट मीरा, सिमरन अनि योगेश कुमार, जेल रोड झाँसीबाट नरेन्द्र कुमार अनि उमादेवी, त्यसरी नै अन्य श्रोताहरू हुनुहुन्छ। समरीपानीबाट अशोक कुमार खड्का, मिरिक निगालेबाट कल्याण राई, सिङ्बुली मिरिकबाट सुखबीर थापा, मालबजारबाट अजय धनुका, इस्कन मन्दिरबाट वंशीधर प्रसाद, मनमाटी स्टेटबाट लक्ष्मी प्रधान, सौरेनीबाट जसुदा तामाङ, खरसाङ चित्रेबाट साहिल देवान अनि नागरी स्कुल गाउँबाट शान्ता तामाङ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुसेका, स्वर्णलता एका, श्रद्धा अनिरुद्ध एका, डेमियन जुलियन एका र चार्ल्स एका, जौगुडी बस्तीबाट विमल खडिया, मीना खडिया अनि सुचिता खडिया, ईश्वरपुर नेपालबाट अरुण कुमार सिंह, रेणु देवी सिंह अनि अन्य साथीहरू, नटरन जिल्ला विदिशा मध्यप्रदेशबाट कल्याण सेन, पुष्पा सेन, नितिन सेन अनि जतिन सेन, सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक नवनीत रई अनि अमनदीप, कलकाबाट शुभचन्द बजाज अनि बिट्टा बजाज, कन्नौर जिल्ला कटिहारबाट सुरेश लाल शर्मा, द्रौपदी देवी, जगदीश अनि दिलीप, गान्धीचोक पंजाबबाट हरदेव मिक्का, बलविन्दर बिरक, जैतेक बिरक अनि पिका बिरक, कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी रानी अनि रिया, यसरी नै गिद्धे पहाड खरसाङबाट सपना सुब्बा, गोमा छेत्री अनि मणिकुमार छेत्री। यहाँहरूको अनुरोधमा अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौँ लक्की चलचित्रबाट सोनी निगमको स्वरमा, संगीत अन्नान स्वामीको अनि शब्दरचना समीरको।

हवस् त श्रोता, यस गीतको अन्त साथै कार्यक्रम तपाईँको अनुरोधमा फरमाइसी फिल्म सङ्गीत सुनाउने क्रम आजलाई यतिमै पुरा गरिरहेछौँ। फेरि भेट्ने नै छौँ। तबसम्मको लागि आफ्नो मनपर्ने गीत सम्झिराख्नुहोस्, अनुरोध पठाइराख्नुहोस् अनि सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ। अब भने पालो भएको छ अघिल्लो साङ्गीतिक प्रस्तुतिको, सुन्नुहोस् कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। 1 बजेको मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क एआइआइबीको 11 वार्षिक बैठक र एआइआइबी निवेशक संवाद 2026 भाग लिन कतारको दोहा पुग्नु भएको छ। विकसित भारत रन 2026 हिजो दुबईको प्रतिष्ठित दुबई फ्रेम नजिकै आयोजना गरिएको थियो। भारतीय वाणिज्य दूतावासले भारतीय जनमञ्च आइपिएफसँगको सहकार्यमा यो फिटनेस रनको आयोजना गरेको थियो, जसमा लगभग 3,000 मानिसहरूले दर्ता गरेका थिए र भारतीय समुदाय उत्साहपूर्वक भाग लिए। भारतले आज सर्जिकल स्ट्राइकको 10 वर्षगाँठ मनाइरहेको छ। 28 र 29 सितम्बर 2016 मध्यरातमा सेनाले नियन्त्रण रेखापार आतंकवादी स्थानहरू विरूद्ध लक्षित कार्यवाही गरेको थियो। आजदेखि शुरू हुने 3 दिने देशव्यापी ब्याङ्क हडताल स्थगित भएको छ। अल इण्डिया ब्याङ्क एम्प्लोइज एसोसिएसन एआइबिईएले यसको पुष्टि गरेको छ। उत्तराखण्डमा मौसममा सुधार आएपछि चारधाम यात्रा आज फेरि शुरू भएको छ। गढवालका आयुक्त आनन्द स्वरूपले सम्बन्धित जिल्ला म्याजिस्ट्रेटहरूलाई आवश्यक निर्देशन जारी गरिएको बताउनुभयो। मौसम पूर्वानुमान र तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै चारधाम यात्रा 26 र 27 सितम्बरसम्म स्थगित गरिएको थियो। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा 46 चेस ओलम्पियडमा प्रतिष्ठित नोना ग्याप्रिन ड्याशविली ट्रफी जितेकोमा भारतीय खेलाड़ीहरूलाई बधाई दिनुभएको छ। एसियाली खेलमा भारत 12 स्थानमा छ। भारतले हालसम्म 4 स्वर्ण 16 रजत र 17 काँस्यसहित कुल 37 पदक जितेको छ। भाजपाले विपक्षी दलहरूले देशको स्वायत्त र संवैधानिक संस्थाहरूलाई बदनाम र कमजोर बनाएको आरोप लगाएको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपराह्न 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ लोक अनि आधुनिक गीतहरू। त प्रथममा राखिरहेछौँ सुशान्त मोक्तानको स्वरमा यो प्रथम प्रस्तुति, सङ्गीत रूपेश रसाइलीको अनि शब्द रचना गणेश थापा मङ्गरको हो।

0: श्रोताब सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। सर्वोच्च न्यायालयले यूपीआई लेनदेनमा मर्चेन्ट डिस्काउन्ट रेट एमडीआर लगाउने केन्द्रको निर्णयलाई रोक्न अस्वीकार गरेको छ। भारतले आज सर्जिकल स्ट्राइकको 10 वर्षगाठ मनाइरहेको छ। देशले आज स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको जन्म जयन्तीमा स्मरण गरिरहेको छ। केन्द्र सरकारले कर्नाटक र महाराष्ट्रमा खडेरीको अवस्थाको आकलन गर्न टोली पठाउनेछ र जापानमा आयोजित एसियाली खेल 2026मा भारतीय खेलाडीहरूको उत्कृष्ट प्रदर्शन जारी रहेको छ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले 2000 रुपियाँभन्दा अधिक यूपीआई लेनदेनमा मर्चेन्ट डिस्काउन्ट रेट एमडीआर लगाउने केन्द्रको निर्णयलाई रोक्न अस्वीकार गरेको छ। यो शुल्क अर्को महिनाको 15 तारिकदेखि लागू हुनेछ। 2000 रुपियाँभन्दा अधिक यूपीआई भुक्तानीमा एमडीआर लगाउने निर्णयलाई चुनौती दिने याचिकाको सुनवाई गर्दै सर्वोच्च अदालतले यो मुद्दा कानूनी भन्दा बढी प्राविधिक भएको बताएको छ। सर्वोच्च न्यायालयले केन्द्र र अन्य पक्षहरूलाई 4 हप्ताभित्र जवाफी हलफनामा दायर गर्न निर्देशन दिएको छ। युनाइटेड फोरम अफ ब्याङ्क युनियन्सले घोषणा गरेको आजदेखि सुरु हुने 3 दिने देशव्यापी ब्याङ्क हडताल स्थगित भएको घोषणा गरेको छ। भारतीय ब्याङ्क सङ्घ आइबिएसँगको सहमतिपछि यो निर्णय लिएको हो। अल इन्डिया ब्याङ्क इम्प्लोइज एसोसिएसन एआइबिईएले एक सोसियल मिडिया पोस्टमा भनेको छ, भारतीय ब्याङ्क सङ्घ र युनाइटेड फोरम अफ ब्याङ्क युनियन्स बीच हडतालसँग सम्बन्धित मुद्दाहरूमा हिजो राति भएको बैठकपछि यो निर्णय लिएको हो। यसअघि युनाइटेड फोरम अफ ब्याङ्क युनियन र अन्य केही युनियन र सार्वजनिक क्षेत्रका ब्याङ्कहरूका सङ्घहरूले 28 सितम्बरदेखि 30 तीन दिने देशव्यापी हडतालको आह्वान गरेका थिए। उनीहरूले 5 दिने ब्याङ्किङ प्रणाली लागू गर्ने र प्रदर्शनमा आधारित प्रोत्साहन फिर्ता लिने दुई प्रमुख मागहरू पीएलआई योजनाको समर्थनमा हडताल आह्वान गरेका थिए। भारतले आज सर्जिकल स्ट्राइकको 10 वर्षगाठ मनाइरहेको छ। 28 र 29 सितम्बर 2016 मध्यरातमा सेनाले नियन्त्रण रेखा पार आतंकवादी स्थानहरू विरूद्ध लक्षित कार्यवाही गरेको थियो। यो कार्यवाही 18 सितम्बरमा उरी आतंकवादी हमलापछि गरिएको थियो, जसमा 18 भारतीय सैनिकहरू शहीद भएका थिए। यो कार्यवाहीले आतंकवाद विरूद्ध भारतको सुरक्षा नीतिमा आएको परिवर्तनलाई रेखाङ्कित गरेको छ। यसपछि वर्ष 2019 बालाकोट र वर्ष 2025 अपरेशन सिन्दूर भयो। हिजो आकाशवाणी मार्फत मन की बात कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले 2016 सर्जिकल स्ट्राइकलाई महत्वपूर्ण पड़ावको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, पछिल्लो दशकले आतंकवादसँग लड्ने भारतको तरिका परिवर्तन गरेको छ। प्रधानमन्त्री मोदीले लामो समयसम्म आतंकवादी हमला पछि सर्जिकल स्ट्राइक भारतको निर्णायक कार्यवाही भएको बताउँदै 2008 दिल्लीमा भएका श्रृङ्खलाबद्ध बम विस्फोट र मुम्बईमा भएको 26/11 आतंकवादी हमलाको स्मरण गर्नुभयो।
2: 10 वर्ष पहले 28-29 सितंबर 2016 को भारतीय सेना ने पाकिस्तान में आतंकी ठिकानों पर सर्जिकल स्ट्राइक की थी। एलओसी के उस पार जाकर हमारे वीर जवानों ने जिस तरह आतंकवाद के खिलाफ कार्रवाई की थी, वो देख दुनिया हैरान थी। सर्जिकल स्ट्राइक ने डंके की चोट पर पूरी दुनिया के सामने भारत की आतंकवाद विरोधी नीति का एक नया उदाहरण प्रस्तुत किया था।
1: प्रधानमन्त्री नरेन्द्र मोदी तथा रक्षा मन्त्री राजनाथ सिंहले आज स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भगत सिंहले अदम्य साहस र वीरताको साथ स्वतन्त्रता आन्दोलनमा नयाँ ऊर्जा प्रवाह गरे। यस्तै रक्षा मन्त्री राजनाथ सिंहले उहाँको जन्म जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै एक सोसियल मिडिया पोस्टमा भन्नुभयो, भगत सिंहले सानै उमेरमा मातृभूमिको स्वतन्त्रताको लागि सर्वोच्च बलिदान दिनुभयो। उहाँले भगत सिंहको अदम्य साहस, अटुट देशभक्ति र राष्ट्रप्रति समर्पणले आज पनि युवाहरूलाई प्रेरणा दिइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको क्षेत्रमा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र लगातार जारी रहने समर्पणले यो सम्भव भएको हो। सेवा र सुशासनको यस्तै दृष्टिकोणबाट प्रेरित भएर सरकारले भारतलाई 2047 विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्नका लागि लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पणले मानिसहरूको जिन्दगी परिवर्तन गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामीले कुरा गरिरहेका छौँ नमो भारत ऱ्यापिड रेलको, जसले कसरी यस संकल्पलाई वास्तविकतामा बदलिदिएको छ।
3: नमो भारत भारतको पहिलो क्षेत्रीय ऱ्यापिड ट्रान्जिट सिस्टम हो। यो 82.15 किलोमिटर लामो सेमी हाई स्पिड करिडोर हो। 23,274 करोड रुपियाँको लागतमा बनाइएको यस कोरिडोरमा ट्रेनलाई 180 किलोमिटर प्रति घन्टाको गतिमा चलाउन सकिन्छ। यो सेवा यसै वर्ष फरवरीदेखि सुरु गरिएको हो। यानि यसले गर्दा दिल्लीदेखि मेरठ बिचको यात्रा समय घटेर 1 घन्टाभन्दा पनि कम भएको छ। ऱ्यापिड रेलवेको उद्घाटन समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो कि नमो भारत ट्रेनले आधुनिकता, तेज गति र शानदार रफ्तारलाई दर्शाइरहेको छ।
4: नमो भारत ट्रेन में आधुनिकता भी है, गति भी है, अद्भुत स्पीड भी है। ये नमो भारत ट्रेन नए भारत के नए सफर और नए संकल्पों को परिभाषित कर रही है।
3: नमो भारत में यात्रा करने एक यात्री भंचन
5: जो लोग पहले गाड़ी से जाते थे या फिर कार बस से जाते थे, उनको ना कार में जाने की झंझट है कि ट्रैफिक जाम आपको पीक टाइम में मिलता ही मिलता है। किसी भी एम्प्लॉय से आप पूछोगे कि जो काम करता है बाहर, आई डोंट थिंक कि वो डिसएग्री करेगा इस चीज से कि नमो भारत रैपिड रेल की चेंजर है।
3: नमो भारतले बेग्ला बेग्लै परिवहन साधनहरूका साथ सजिलो सम्पर्क भारतमा तेज इन्टेन्सिटी यात्रा सुनिश्चित गर्दछ अनि एकीकृत शहरी तथा क्षेत्रीय परिवहनका लागि एउटा नयाँ उदाहरण पेश गरेको छ। यो परियोजनामा प्रधानमन्त्रीको त्यस दूरदृष्टिलाई थप गति प्रदान गर्दछ जसमा शहरी परिवहनलाई बदलिने र नागरिकहरूका लागि सुगम, कुशल, आधुनिक अनि टिकाऊ सार्वजनिक परिवहन व्यवस्था सुनिश्चित गर्ने कुरा गरिएको थियो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्र सरकारले कर्नाटक र महाराष्ट्रमा खडेरीको अवस्थाको आकलन गर्न टोली पठाउनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा रवि फसल अभियान 2026 लागि राष्ट्रिय कृषि सम्मेलन उद्घाटन सत्रमा यो कुरा बताउनुभयो। पत्रकारहरूसँग कुरा गर्दै केन्द्रीय कृषि मन्त्री चौहानले भन्नुभयो, महाराष्ट्र र कर्नाटक सरकारले आफ्नो राज्यको ठूलो भागमा खडेरी घोषणा गरेका छन्। उहाँले खडेरीको अवस्थाको आकलन गर्न 3 अक्टोबरमा एक केन्द्रीय टोली कर्नाटक पठाइनेछ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क एआइआइबीको 11 वार्षिक बैठक र एआइआइबी लगानीकर्ता संवाद 2026 भाग लिन कतारको दोहा

0: बैठकमा पुग्नु भएको छ। यस वार्षिक बैठकले एआईआईबीको रणनीतिक दिशा, परिचालन प्राथमिकताहरू र भविष्यको एजेन्डाबारे छलफल गर्न विश्वभरका सदस्य प्रतिनिधिहरू, नीति निर्माताहरू र अन्य सरोकारवालाहरूलाई भेला पार्नेछन्। नेपालमा चार दिनदेखिको मुसलधारी वर्षा, बाढी र पहिरोको कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। आपदा प्रबन्धन प्राधिकरणका अनुसार सबैभन्दा अधिक मृत्यु पहिरोको कारण भएको छ। पहिरोमा परी 14 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। बाढीको कारण 4 जनाको मृत्यु भएको छ भने अविरल वर्षाको कारण 3 जनाको मृत्यु भएको छ। सबैभन्दा बढी प्रभावित पहाडी जिल्ला जाजरकोट, म्याग्दी र शङ्खुवास सभामा अलपत्र परेका मानिसहरूलाई आपतकालीन हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जापानमा आयोजित एसियाली खेल 2026 महिला 25 मिटर पिस्तोल व्यक्तिगत स्पर्धामा भारतकी ईशा सिंहले रजत पदक जितेकी छन्। यही भारतीय एथलिट पिङ्की बलहाराले महिलातर्फ 78 केजी मुनिको कुरा स्पर्धामा कांस्य पदक जितेका छन्। एसियाली खेलमा भारत 12 स्थानमा छ। भारतले हालसम्म 4 स्वर्ण, 16 रजत र 17 कांस्य सहित कुल 37 पदक जितेको छ। यो समाचार युट्युबमा @AIR न्युज कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। सर्वोच्च न्यायालयले युपिआई लेनदेनमा मर्जेन्ट डिस्काउन्ट रेट लगाउने केन्द्रको निर्णयलाई रोक्न अस्वीकार गरेको छ। भारतले आज सर्जिकल स्ट्राइकको 10औं वर्षगाँठ मनाइरहेको छ। देशले आज स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई को जन्म जयन्तीमा स्मरण गरिरहेको छ। केन्द्र सरकारले कर्नाटक र महाराष्ट्रमा खडेरीको अवस्थाको आकलन गर्न टोली पठाउनेछ र जापानमा आयोजित एसियाली खेल 2026 भारतीय खेलाडीहरूको उत्कृष्ट प्रदर्शन जारी छ। यसका साथै समाचार पूरा भयो।
1: বাড়িতে থেকেই ডেঙ্গি থেকে সম্পূর্ণ সুস্থ হওয়া সম্ভব। তবে বাড়াবাড়ি হলে, যেমন খুব দুর্বলতা, রোগে বসে বা দাঁড়িয়ে থাকতে পারছেন না, একটুতেই মাথা ঘুরছে, বারবার বমি হচ্ছে বা পেটের যন্ত্রণা, 6 ঘন্টারও বেশি সময় প্রস্রাব হয়নি, দেহের কোনো জায়গা থেকে নিজে থেকে রক্তপাত হলে বা চামড়ায় কালশিটে দেখা দিলে, জ্বরের মাত্রা খুব বেশি হলে, রোগী ঘোরের মধ্যে রয়েছে বা শ্বাসকষ্ট হচ্ছে, তবে দেরি না করে রোগীকে হাসপাতালে নিয়ে যান। পশ্চিমবঙ্গ সরকারের স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর দ্বারা জনস্বার্থে প্রচারিত।
2: श्रोताहरू समक्ष पुनः साङ्गीतिक प्रस्तुति राखिरहेछौ। शशिकला शर्मा अनि गणेश टुङ्गेलको स्वरमा सङ्गीत जय राईको अनि शब्द रचना रहेको छ थमन नौबाङको।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय: प्रधानमन्त्री नरेन्द्र मोदीले सर्जिकल स्ट्राइकले भारतको आतंकवाद विरोधी नीतिको लागि नयाँ उदाहरण स्थापित गरेको बताउनुभयो। आलेख: विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 27 सेप्टेम्बर 2026 आकाशवाणीको अत्याधिक लोकप्रिय कार्यक्रम मन की बात मार्फत भारतीय जनतालाई सम्बोधन गर्नुभयो। कार्यक्रमको 138 एपिसोडमा आफ्ना विचारहरू साझा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, पाकिस्तानमा आतंकवादी अड्डाहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले भारतको आतंकवाद विरोधी नीतिको विश्वको लागि नयाँ उदाहरण स्थापित गरेको छ। राष्ट्रलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, भारतले 28 सेप्टेम्बरमा अर्थात आज सर्जिकल स्ट्राइकको 10 वार्षिक उत्सव मनाइरहेको छ। बहादुर भारतीय सैनिकहरूले आतंकवाद विरूद्ध कार्यवाही गर्न कसरी नियन्त्रण रेखा पार गरे यसमा विश्व छक्क परेको उहाँले भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, विगत एक दशकमा बालाकोट हवाई हमलादेखि अपरेशन सिन्दूरसम्म भारतले बारम्बार यो सन्देश दिएको छ कि आतंकवादी हमलाहरूको उचित जवाब दिनेछ। श्री मोदीले सम्झिनुभयो कि एक समय थियो जब देशमा श्रृंखलाबद्ध बम विस्फोटहरू सामान्य भइसकेका साथै उहाँले उल्लेख गर्नुभयो, 13 सेप्टेम्बर 2008 दिल्लीमा भएको श्रृंखलाबद्ध विस्फोटमा धेरै मानिसहरूले ज्यान गुमाए। मुम्बईमा 26/11 आक्रमण केही हप्तापछि भएको थियो। उहाँले जोड़ दिनुभयो, आज भारतले आतंकवाद विरूद्ध शून्य सहनशीलता अर्थात नीति अपनाउन र देशले यसको परिणामहरू देखिरहेको छ। प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो, यो वर्ष 9/11 आतंकवादी हमलाको 25 वार्षिक उत्सव पनि हो। अमेरिकीहरू पछि संयुक्त राज्य अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणबाट भारतीयहरू सबैभन्दा बढ़ी प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। उहाँले फेरि एकपटक लाखौं भारतीय नागरिकहरूको तर्फबाट पीड़ित परिवारहरूप्रति संवेदना व्यक्त गर्नुभयो। श्री मोदीले जनगणना सबैको लागि राष्ट्रिय जिम्मेवारी भएकोमा जोड़ दिनुभयो। यस प्रक्रियाको पहिलो चरण लगभग सबै राज्य र केन्द्र शासित प्रदेशहरूमा पूरा भइसकेको छ। 32 करोड़ भन्दा बढ़ी परिवारहरूको तथ्याङ्क पहिले नै रेकर्ड गरिएको छ। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, यी क्षेत्रहरूबाट धेरै प्रेरणादायी अनुभवहरू निस्केका छन्। उत्तराखण्डमा यो प्रक्रिया 83 वर्षीय पूर्णिमा रावतबाट शुरू भयो। श्री मोदीले व्याख्या गर्नुभयो, उत्तरकाशीको बगोरी गाउँमा होमस्टे मालिक हरदेव सिंह राणाले डिजिटल माध्यमबाट आफ्नो जानकारी दर्ता गरेको छ। उहाँले भन्नुभयो, जनगणनाको लागि स्वदर्ता सुविधा धेरै सुविधाजनक छ र मानिसहरूले आफ्नो मोबाइल फोन प्रयोग गरेर आफ्नो र आफ्नो परिवारको बारेमा जानकारी दर्ता गर्न सक्छन्। यो सुविधा हिन्दी सहित 16 भाषाहरूमा उपलब्ध छ। प्रधानमन्त्रीले मानिसहरूलाई अनलाइन जनगणना पोर्टल sec.census.gov.in जान आफ्नो मोबाइल नम्बर प्रयोग गरेर लग इन गर्न, आफ्नो स्थान प्रदान गर्न, आफ्नो परिवारको बारेमा विवरणहरू भर्न र जानकारी पेश गर्न प्रोत्साहित गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, सम्पूर्ण प्रक्रियामा लगभग 15-20 मिनट लाग्छ। कुनै पनि कागजात अपलोड गर्न आवश्यक छैन। जानकारी पेश गरेपछि मानिसहरूले एक अद्वितीय परिचय पत्र प्राप्त गर्नेछन्, जुन जनगणना अधिकारी गणकलाई भ्रमण गर्दा देखाउन सकिन्छ। जानकारी परिणाम भएपछि यो जनगणना रेकर्डको अंश बन्छ। प्रधानमन्त्री मोदीले अझ भन्नुभयो, हालसम्म 2,60,00,000 भन्दा बढ़ी मानिसहरूले मोबाइल मार्फत जनगणना पोर्टलमा आफ्नो जानकारी प्रविष्ट गरेर आत्मगणना प्रक्रिया पूरा गरेका छन्। उहाँले नागरिक र उनीहरूका परिवारहरूको बारेमा सही जानकारीले देशको भविष्यको सही तस्वीर सृजना गर्न मदद गर्ने बताउनुभयो। प्रधानमन्त्रीले विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष स्वर्गीय सम्माननीय अशोक सिंघलको 100 जन्म जयन्ती मनाउँदै भन्नुभयो, 27 सेप्टेम्बर 1926 आगरामा जन्मेका अशोक सिंघलले समाजको बीचमा रहँदै तपस्वी जीवन बिताउनुभयो अनि राम मन्दिर आन्दोलनसँगै अशोक सिंघलले सामाजिक भेदभाव र असमान

असमानता विरूद्ध पनि ठूलो लडाई लड्नुभयो। श्री मोदीले वहाँको जन्म शताब्दीको अवसरमा वहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री मोदीले थप भन्नुभयो, गुजरातको मोढेरामा रहेको प्रसिद्ध सूर्य मन्दिर पनि सोही वर्ष आक्रमण गरी ध्वस्त पारिएको थियो। वहाँले उल्लेख गर्नुभयो, 1025 राजा भीमदेवले बनाएको मोढेरा मन्दिरको विनाश भएको 1000 वर्ष बितिसक्यो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, राजा भीमदेव प्रथमले गजनवीको सेनाको सामना मात्र गरिन तर छोटो समयमै मोढेरा सूर्य मन्दिरको पुननिर्माण पनि गर्नुभयो।

समय यस बेला अपराह्न 3 बज्यो। अब श्रोताहरूलाई फेरि पनि केही क्षण मनोरञ्जन गराउनेछौँ फिल्म सङ्गीतबाट। त प्रथममा राखिरहेछौँ हिरो चलचित्रबाट अनुराधा अनि मनोहरको स्वरमा, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको अनि शब्द रचना रहेको छ आनन्द बक्सीको।

संगीत राम लक्ष्मणको, शब्द रचना असद भोपाले अनि देव कोहलीको, अनि स्वर लता मङ्गेशकरको अब राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति मैले प्यार किया चलचित्रबाट।

बेताप चलचित्रबाट अब श्रोताहरूलाई सुनाउन लागिरहेछौँ कार्यक्रमको अन्तिम प्रस्तुति, लता मङ्गेशकर अनि सबीर कुमारको युगल स्वरमा, सङ्गीत राहुल देव बर्मनको अनि शब्द आनन्द बक्सीको।

0: फिल्म संगीतको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सिक्किमको गान्तोक र अरुणाचल प्रदेशको तवाङ जिल्लाको लोभ गोम्पा सहरका विद्यार्थीहरूको समूहले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरे। विद्यार्थीहरू राष्ट्रिय एकता यात्राको एक भागको रूपमा राष्ट्रपति भवनमा आएका थिए। राष्ट्रपतिले विद्यार्थीहरूलाई ठूला सपना देख्न, दृढताका साथ आफ्ना लक्ष्यहरू प्राप्त गर्न र राष्ट्रको प्रगतिमा योगदान गर्न प्रोत्साहित गर्नुभयो। आसामको चिराङ जिल्लाको दन्तल बजार क्षेत्रमा गए राति भएको आगलागीका कारण 18 पसल जलेर नष्ट भएका छन्। आगलागीको सूचना प्राप्त हुनसाथ चिराङ र छिमेकी जिल्ला बोङ्गई गाउँबाट 6 दमकल टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा कडा मेहनतपछि आगो नियन्त्रणमा लिएका थिए। आगो निभाउँदासम्म 18 पसल जलेर भस्म भइसकेका थिए। आगलागीबाट प्रभावित अधिकांश पसलहरू कपडाका थिए। आगलागीका कारण करोडौं रुपियाँ बराबरको धनको क्षति भएको अनुमान गरिएको छ। तर आगलागी कसरी सुरु भयो भन्ने बारे भने थाहा हुन सकेको छैन। सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने पुलिसले आशंका व्यक्त गरेको छ। पुलिसले दुर्घटनामा जलेर खरानी बनेका पसलबारे जानकारी लिने प्रयास गरिरहेको छ। आसामका प्रतिष्ठित बोडो साहित्यकार तथा बोडो साहित्य सभाका उपाध्यक्ष कमलाकान्त मुसाहारीको निधन भएको छ। उहाँले आज बिहान 2:20 गुवाहाटीको नेमकियर अस्पतालमा उपचारका क्रममा अन्तिम सास लिनुभएको हो। मृत्युको समयमा उहाँ 60 हुनुहुन्थ्यो। कमलाकान्त मुसाहारी बोडो भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने साहित्यकारहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँले यसअघि बोडो साहित्य सभाको महासचिवको रूपमा पनि काम गरिसक्नु भएको थियो भने उहाँ हाल बोडो साहित्य सभाको उपाध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो। विश्व पर्यटन दिवस 2026 हिजो मणिपुरमा राज्यव्यापी रूपमा मनाइयो। डिजिटल एजेण्डा र एआईको माध्यमबाट पर्यटनलाई पुनः डिजाइन गर्ने शीर्षकमा आयोजित राज्य स्तरीय कार्यक्रम विष्णुपुर जिल्लाको संगाई जातीय पार्क मोइराङ खुडाउमा आयोजित गरिएको थियो। मणिपुरका राज्यपाल अजय कुमार भल्ला, मुख्यमन्त्री युमनाम खेमचन्द सिंह, मुख्य उपमुख्यमन्त्री लोसी दिखो, गृहमन्त्री गोविन्द कौन्थोजम, विधायकहरू, मुख्य सचिव, डिजिपी, वरिष्ठ प्रशासनिक अधिकारीहरू, उच्च पदस्थ सुरक्षा अधिकारीहरू र स्थानीय व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए। यस क्रममा राज्यपालले आधिकारिक रूपमा मणिपुर टेक इनोभेसन फाउन्डेसन पोर्टल शुरू गर्नुभयो। अरुणाचल प्रदेशका गृहमन्त्री मामा नाटुङले माथिल्लो सियाङ जिल्लाको पिटुङ स्थित विवेकानन्द केन्द्र विद्यालयमा सेवा संकल्प अभियानको उद्घाटन गर्नुभयो। यो उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवा र नेतृत्वको 25 पूरा भएको उपलक्ष्यमा गरिएको थियो। सभालाई सम्बोधन गर्दै श्री नाटुङले भन्नुभयो, यस अभियान अन्तर्गत नागरिक केन्द्रित सरकारी सेवाहरू र कल्याणकारी पहलहरू आम जनताहरू विशेष गरी दुर्गम क्षेत्रहरूमा बसोबास गर्नेहरूसम्म पुर्याइनेछ। मणिपुर पुलिसले उग्रवादीहरूलाई पक्राउ र लागू पर्दा जफत गर्न लगातार अभियान चलाइरहेको छ। यस अभियानमा जहाँ उग्रवादी संगठन केवाईकेएलको एक क्याडर पक्राउ गरिएको छ भने पुलिसले गाजासहित एक तस्करलाई पनि पक्राउ गरेको छ। मणिपुर पुलिस मुख्यालयबाट प्राप्त जानकारी अनुसार हिजो पोरमपाट पुलिस स्टेशन अन्तर्गत खुराई लैस्राम लेकाईमा खोजी अभियान चलाइएको थियो। यस समयमा इम्फाल पूर्वको सिडिओ टोलीले उग्रवादी संगठन केवाईकेएलका सक्रिय सदस्यलाई पक्राउ गरे। यसैबीच नेप पुलिसको टोलीले हिजै महाराष्ट्रको थाने निवासी एकजनालाई इम्फाल पश्चिमको उत्तरी एओसी क्षेत्रबाट लगभग 3.5 गाजासहित पक्राउ गरेको छ। पुलिसले दुवै मुद्दामा छुट्टा छुट्टै एफआईआर दर्ता गरेको छ र थप कानूनी कार्यवाही गरिरहेको छ। सर्वोच्च न्यायालयले 2,000 भन्दा अधिक युपीआई लेनदेनमा मर्चेन्ट डिस्काउन्ट रेट लगाउने केन्द्रको निर्णयलाई रोक्न अस्वीकार गरेको छ। यो शुल्क अर्को महिनाको 15 तारिकदेखि लागू हुनेछ। 2,000 भन्दा अधिक युपीआई

0: नै भुक्तानीमा एमडीआर लगाउने निर्णयलाई चुनौती दिने याचिकाको सुनवाई गर्दै सर्वोच्च अदालतले यो मुद्दा कानूनी भन्दा बढी प्रावृत्तिक भएको बताएको छ। युनाइटेड फोरम अफ ब्याङ्क युनियन्सले घोषणा गरेको आजदेखि शुरू हुने तीन दिने देशव्यापी ब्याङ्क हडताल स्थगित भएको घोषणा गरेको छ। भारतीय ब्याङ्क संघको सहमतिपछि यो निर्णय लिएको हो। अल इण्डिया ब्याङ्क इम्प्लोइज एसोसिएसनले एक सोसल मिडिया पोस्टमा भनेको छ, भारतीय ब्याङ्क संघ र युनाइटेड फोरम अफ ब्याङ्क युनियन्स बीच हडतालसँग सम्बन्धित मुद्दाहरूमा हिजो राति भएको बैठकपछि यो निर्णय लिएको हो। यसअघि युनाइटेड फोरम अफ ब्याङ्क युनियन र अन्य केही युनियन साथै सार्वजनिक क्षेत्रका ब्याङ्कहरूका संघहरूले सितम्बर 28 30 तीन दिने देशव्यापी हडतालको आह्वान गरेका थिए। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले 3:45 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोता, अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: अभिवादन श्रोताहरूमा, म सञ्चालिका मोना तामाङको तर्फबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ हिन्दी सिने जगतका प्रसिद्ध गायक, जसलाई हिन्दी फिल्म जगतका तानसेन पनि भनिन्छ, मोहम्मद रफी बारे। उनी साँच्चै नै एक सम्पूर्ण गायक थिए। उनले शास्त्रीय संगीत, रोमान्टिक गीतहरू, दुखी गीतहरू, खुसीले भरिएका गीतहरू, देशभक्ति गीत, रक एन्ड पप गीत, भजन लगायत कव्वालीसम्म गाएका छन्। आफ्नो समयको उनी एक अति नै लोकप्रिय एवं चर्चित गायक थिए। गायक मोहम्मद रफीले आफ्नो सुमधुर आवाज एवं बहुमुखी प्रतिभाको कारणले गर्दा गायन क्षेत्रमा धेरै उपलब्धिहरू प्राप्त गरे र यसैको निम्ति भारत सरकारद्वारा पनि तिनलाई पद्मश्री सम्मान समेतले सम्मान जनाइएको थियो। 1940 दशकदेखि सुरु गरेर 1980 उनले 5,000 भन्दा पनि धेर सुमधुर गीतहरू गाएका छन्, जसको आज पर्यन्त सराहना गरिन्छ। यसरी आफ्नो आवाजको जादुले हिन्दी सिने जगतलाई जीवन्तता प्रदान गर्ने यी लोकप्रिय गायकको जन्म भने 24 दिसम्बर 1924 अमृतसर नजिक कोटला सुल्तान सिंहमा भएको थियो। रफीज्यूलाई सानै उमेरदेखि संगीतमा रुचि थियो। उनको यो रुचिदेखि उनका दाजुले उनलाई उस्ताद अब्दुल वाहिद खान कहाँ संगीतको प्रशिक्षण लिन भर्ना गरिदिए र उनीबाट रफीज्यूले संगीतको शिक्षा लिन आरम्भ गरे। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ हिन्दी सिने जगतका एक महान एवं अति लोकप्रिय पार्श्व गायक मोहम्मद रफी बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् उहाँकै सुमधुर स्वरमा। यो गीत यहाँहरू समक्ष प्रस्तुत छ, आनन्द लिनुहोला।

स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं लोकप्रिय पार्श्व गायक मोहम्मद रफी बारे। मोहम्मद रफी सानैदेखि सङ्गीतमा रुचि राख्दथे। एकचोटि आकाशवाणी लाहौरमा त्यस समयका प्रख्यात गायक तथा अभिनेता कुन्दन लाल सहगल आफ्नो प्रदर्शनका निम्ति आएका थिए। उनको प्रस्तुतिलाई सुन्न मोहम्मद रफी औ उनका दाजु पनि त्यहाँ गएका थिए। बिजुली आपूर्ति क्षणिक समयको निम्ति बाधित भएको थियो, तब सहगलज्यूले गीत गाउन मनाई गरे। यसोभन्दा भीड़को व्यग्रतालाई शान्त गराउन रफीका दाजुले रफीलाई गाउन दिने आयोजकहरूसित निवेदन गरे र यही समय उनलाई 13 वर्षको आयुमा पहिलो चोटि सार्वजनिक प्रदर्शन दिने मौका प्राप्त भएको थियो। श्रोताहरूमा श्याम सुन्दरज्यू पनि थिए, जो त्यस बेलाका प्रसिद्ध संगीतकार थिए। उनले रफीको गीत सुने औ अति प्रभावित भए र रफीलाई आफूसित काम गर्न निम्तो दिए। यसरी मोहम्मद रफीले चलचित्रको निम्ति आफ्नो प्रथम गीत गाए, जो पन्जाबी चलचित्र थियो। उनले यो गीत 1944 श्याम सुन्दरज्यूको निर्देशनमा गाएका थिए। सन् 1946 रफीज्यू मुम्बई गए औ त्यहाँ उनलाई संगीतकार नौशादसित काम गर्ने मौका प्राप्त भयो र पहले आप नामक चलचित्रको निम्ति उनले गीत गाए। नौसादद्वारा नै सुरबद्ध गीत तेरा खिलौना टुटाबाट मोहम्मद रफीज्यूलाई प्रथमचोटि हिन्दी सिने जगतमा ख्याति प्राप्त भएको थियो। त्यसपछि भने उनले पछि फर्केर हेरेनन् र शहीद, मेला तथा दुलारी जस्ता चलचित्रहरूको निम्ति गीत गाएर प्रसिद्ध बन्दै गए। 1951 चलचित्र बिर्जु बावरा, जो नौसादद्वारा नै निर्देशित थियो, मा गीत गाए बापत रफीज्यूलाई एक सफल पार्श्व गायकको रूपमा स्थापित गर्यो। त्यसपछि रफी औ नौसाद मिलेर कैयन सुमधुर गीतहरूको रचना गर्दै गए। रफीज्यू बिस्तारै यति प्रसिद्ध बन्दै गए कि उनले त्यस्ताका अति प्रसिद्ध संगीतकार एवं निर्देशकहरूसित काम गरे, जसमा संगीतकार शंकर जयकिशन, सचिन देव वर्मन तथा ओपी नायर रहेका छन्। संगीतकार ओपी नायरको नाम यहाँ स्मरणीय छ, किनकि उनले नै रफी औ आशाको जोडीको धेरै प्रयोग गरे, जसबाट रचित सुन्दर गीतहरू आज पनि सुन्नमा सुन्दर लाग्दछ। अबको अघिल्लो क्रममा उनीहरूकै युगल आवाजमा यहाँहरू समक्ष यो सुन्दर गीत प्रस्तुत छ। आनन्द लिनुहोला।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं लोकप्रिय गायक मोहम्मद रफी बारे। श्रोता 1925 दशकमा प्रसिद्ध संगीतकारहरूको संगीतमा आवाज भर्ने काम रफीज्यूले गरे र उनी सबैको पहिलो रोजाई बन्न पुगे। उनको स्वरको जादुको असर 60 दशकमा पनि गहिरो रह्यो। 1960 चलचित्र चौधरीका चाँदको शीर्षक गीतको निम्ति रफीज्यूलाई उनको पहिलो फिल्मफेयर पुरस्कार प्राप्त भयो। साल 1961 फिल्म ससुरालको गीत तेरी प्यारी प्यारी मुखको निम्ति दोस्रो फिल्मफेयर पुरस्कार उनलाई प्राप्त भयो र साल 1965 लक्ष्मीकान्त प्यारेलालको संगीत निर्देशनमा चलचित्र दोस्तीको गीत चाहुङ्गा मैं तुझे साँझ सवेरेको निम्ति रफीज्यूलाई तेस्रो चोटि फिल्मफेयर पुरस्कार प्राप्त भएको थियो। गायन क्षेत्रमा उनको कार्य एवं उपलब्धिहरूको सराहना गर्दै साल 1965 नै उनलाई भारत सरकारले पद्मश्रीले पनि सम्मानित जनाएको थियो। वर्ष 1966 उनीद्वारा गाइएको गीत बहारो फूल बर्साओ अति प्रसिद्ध बन्यो र यसैको निम्ति चौथो चोटि उनलाई फिल्मफेयर पुरस्कार प्राप्त भयो। त्यसरी नै वर्ष 1968 चलचित्र ब्रह्मचारीको गीत दिल के झरो के मे तुझको बिठाकरले उनलाई 5 चोटि फिल्मफेयर पुरस्कार प्राप्त गरायो। सन 1977 क्या हुआ तेरा वादा बोल भएको गीतले उनलाई 6 एवं अन्तिम चोटि उनलाई फिल्मफेयर पुरस्कार प्राप्त भएको थियो। यसरी आफ्नो सुमधुर स्वरले एक युग नै रचना गर्ने यी लोकप्रिय गायकको निधन भने 13 जुलाई 1980 हृदय सम्बन्धी बिमारीको कारण भएको थियो। उनको निधनपछि उनको गीतहरूमा सदा उनी अमर रहे। आज पर्यन्त उनको गीतहरू एवं उनको आवाजलाई श्रोताहरूले सराहना गर्छन्।

0: नहीं।
1: श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक महान एवं प्रसिद्ध गायक मोहम्मद रफी बारे। उहाँ बारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि उहाँकै स्वरमा मिठा मिठा गीतहरू सुन्दा सुन्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति हिँड्ने हुँदछ श्रोता। र अब म पनि यहाँबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकी सञ्चालिका मोना तामाङ र भाउनुहोस्। आजको हाम्रो कार्यक्रमको थालनी गरौं, जसमा वार्ताको विषय रहनेछ पश्चिम बंगालका केही प्रमुख राष्ट्रिय उद्यान। श्रोता, पश्चिम बंगाल भारतको एक यस्तो राज्य हो जो जैव विविधताले समृद्ध छ। हिमालयको उच्च चोटीदेखि लिएर सुन्दरवनको म्यानग्रोभ वनहरूसम्म यहाँ प्रकृतिका विभिन्न रूपहरू देख्न पाइन्छ। वन्यजीव औ प्रकृतिको संरक्षणको निम्ति पश्चिम बंगालमा कैयन महत्वपूर्ण राष्ट्रिय उद्यानहरू स्थापित गरिएको छ, जसमध्येमा आज हामी यहाँ स्थापित चार प्रमुख राष्ट्रिय उद्यानहरूबारे चर्चा गर्नेछौ, जसमा सर्वप्रथम हामी चर्चा गरौं सुन्दरवन राष्ट्रिय उद्यान बारे। सुन्दरवन राष्ट्रिय उद्यान 10,000 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको एक ठूलो राष्ट्रिय उद्यान हो, जसमा 260 प्रजातिहरूको पक्षी औ अन्य लुप्त प्राय प्रजातिहरू बस्ने गर्छन्। सुन्दरवन पश्चिम बंगालको उत्तर 24 परगना औ दक्षिण 24 परगना जिल्लाको 19 विशाल खण्डमा फैलिएको छ। भारतीय क्षेत्रमा स्थित सुन्दरवन युनेस्को विश्व धरोहर स्थल पनि हो। यो लगभग 10,000 वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ, जसमा 104 द्वीप पनि रहेको छ। क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो म्यानग्रोभ वन हो यो सुन्दरवन। यहाँ दुर्लभ एवं लुप्तप्राय प्रजातिका जीव जन्तुहरू वास गर्ने गर्छन्, जसमा बाघ, जलीय स्तनधारी प्राणी, पक्षी, सरीसृप आदि आदि सामेल छन्। भारत औ बंगलादेशको बीच गंगा औ ब्रह्मपुत्र नदीको मुहानमा स्थित यो राष्ट्रिय उद्यानको वन औ जलमार्गले कैयन प्रकारको जीव जन्तुहरूलाई आश्रय प्रदान गरेको छ। म्यानग्रोभ प्राकृतिक आवास एकमात्र यस्तो स्थान हो जहाँ विश्वका बाघहरूलाई ठूलो संख्यामा आश्रय प्रदान गर्दछ। यहाँको बाघहरूले लगभग उभयचरीय जीवन अप्नाइसकेका छन्। तिनीहरू लामो दूरीसम्म पानीमा तैरिन सक्छन् र पानीमा रहने विभिन्न प्रकारको जीव जन्तुहरूको शिकार गरी यसको भक्षण गर्ने गर्छन्। यो स्थललाई नोभेम्बर 2001 चिन्हित गरिएको एक विशाल युनेस्को संरक्षित जैवमण्डल हो। यो क्षेत्र सम्पूर्ण रूपले संरक्षित रहेको छ र 3 वन्यजीव अभयारण्यहरूले घेरिएको छ। यो स्थललाई पर्याप्त कानूनी संरक्षण प्राप्त रहेको छ। सुन्दरवनको 40% भाग भारतमा औ शेष बंगलादेशमा स्थित छ। वर्तमान सुन्दरवन राष्ट्रिय उद्यान 1973 मूल सुन्दरवन बाघ रिजर्भ क्षेत्रको रूपमा स्थापित भएको थियो। त्यसपछि साल 1977 वन्यजीव अभयारण्य घोषित भयो र 4 मई 1984 यसलाई राष्ट्रिय उद्यान घोषित गरिएको थियो। सुन्दरवन पर्यटनको रूपले पनि अति नै प्रसिद्ध छ। युनेस्को मान्यता प्राप्त म्यानग्रोभ वन, रोयल बेङ्गल टाइगर औ समृद्ध जैव विविधताको निम्ति यहाँ पर्यटकहरू भारी संख्यामा पुग्ने गर्छन्। सुन्दरवन राष्ट्रिय उद्यान पछि पश्चिम बंगालमा अर्को महत्वपूर्ण राष्ट्रिय उद्यान हो श्रोता, जल्दापाडा राष्ट्रिय उद्यान। यो राष्ट्रिय उद्यान पनि पश्चिम बंगाल भित्र नै पर्छ, जो तोर्सा नदीको छेवै हिमालयको फेदमा स्थित आफ्नो विशाल घाँसको मैदान एवं जंगलहरूको निम्ति अति नै प्रसिद्ध छ। उत्तर पश्चिम बंगालको पूर्वीय हिमाली तटमा अलिपुरद्वारमा तोर्सा नदीको किनारमा स्थित यो जल्दापाडा राष्ट्रिय उद्यानलाई साल 2012 राष्ट्रिय उद्यान घोषित गरिएको थियो। यसभन्दा अघि मूल रूपले 1941 यो एक अभयारण्यको रूपमा स्थापित भएको थियो। यहाँ गैंडा, हात्ती, बाइसन औ बंगाल फ्लोरिकन जस्तो विभिन्न पक्षीहरू हेर्नको निम्ति एवं हात्ती एवं जीव सफारीको आनन्द लिनको निम्ति टाढा टाढाबाट मानिसहरू पुग्ने गर्छन्। आफ्नो समृद्ध जैव विविधताको निम्ति प्रसिद्ध यो राष्ट्रिय उद्यानमा चितुवा एवं विभिन्न प्रकारको मृगहरू पनि रहेको छ। त्यसैले वन्यजीव प्रेमीहरूको निम्ति यो एक प्रमुख गन्तव्य बन्न सक्छ। जल्दापाडा राष्ट्रिय उद्यानमा आनन्द लिनको निम्ति हात्ती सफारी बिहानै आयोजना गरिन्छ औ यो सफारीको भाग बनेर विशाल घाँसको मैदानको अद्भुत सुन्दरतालाई अनुभव गर्न सक्छौं। हात्तीको सवारी गरी भारतीय गैंडा एवं एसियाई हात्ती जस्तो दुर्लभ प्रजातिहरूलाई देख्ने हेर्ने इच्छाहरू पनि पर्यटकहरूको यहाँ पूरा हुँदछ। यो वन मुख्यत सवाना क्षेत्र हो, जहाँ अल्गो अल्गो घाँसहरूले ढाकिएको मैदान छ र यसबीच
बहँदो तोर्सा नदी अति नै सुन्दर देखिन्छ। यहाँ एकसिङ्गे गैंडा अतिरिक्त अन्य कैयन जीव जन्तुहरू पाइन्छ, जसमा रोयल बंगाल टाइगर, जंगली हात्ती, विभिन्न प्रकारको हिरणहरू, दलदली हिरण, हाङ हिरण, बाइसन, हग ब्याजर आदि आदि दुर्लभ प्रजातिहरू रहेको छ। यहाँको विशाल घाँसको मैदानमा ढुक्क भएर घुम्दै गरेको विभिन्न प्रजातिको पक्षीहरू पनि हामीले देख्न पाउँछौ। यो भारतको ती केही चुनिन्दा स्थानहरू हो जहाँ बंगाल फ्लोरिकन पक्षी पनि पाइन्छ। यहाँ पाइने अन्य पक्षीहरूमा क्रेस्टेड इगल, पालस फिशिङ इगल, जंगली कुखुरा, बंगाल फ्लोरिकन एवं पाइट हर्नबिल आदि आदि सामेल छन्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ पश्चिम बंगालमा अवस्थित चार प्रमुख राष्ट्रिय उद्यानहरू बारे। यसबारे यहाँहरूसँग

पुनः स्वागत छ यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका पश्चिम बङ्गाल राज्यमा अवस्थित केही प्रमुख राष्ट्रिय उद्यानहरू बारे। र यसै क्रममा अब हामी चर्चा गरौँ बक्सा राष्ट्रिय उद्यान बारे। श्रोता, बक्सा राष्ट्रिय उद्यान पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा स्थित एक महत्वपूर्ण बाघ अभयारण्य हो, जो भुटानको साथ अन्तर्राष्ट्रिय सीमा साझा गर्दछ। यहाँ बाघ, हात्ती लगायत अन्य विभिन्न प्रकारका वन्यजीव जन्तुहरू हामी देख्न सक्छौ। साल 1992 राष्ट्रिय उद्यान घोषित गरिएको यो बक्सा राष्ट्रिय उद्यानले यहाँ वन्यजीव संरक्षणमा अति नै महत्वपूर्ण भूमिका खेल्दछ। यो उद्यान आफ्नो समृद्ध वनस्पति एवं जीवहरूको निम्ति अति नै प्रसिद्ध छ र बाघको संरक्षणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। जलपाइगुडी जिल्लाको अलिपुरद्वार उपमण्डपमा स्थित यो बक्सा राष्ट्रिय उद्यानमा राइदक, जयन्ती, संकोष आदि जस्ता नदीहरू बग्ने गर्दछ र यसको पारिस्थितिक तन्त्रलाई पोषित गर्दछ। यहाँ आद्र उष्णकटिबन्धीय वन पाइन्छ, जसमा साल, गमर, सिमल औ चिक्रासी जस्ता वृक्षहरू प्रमुख रूपले पाइन्छ। यहाँ बाघ, एसियाई हात्ती, भारतीय बाइसन, चितुवा, जङ्गली सुँगुर, साम्भर औ विभिन्न प्रकारको पक्षीहरू पाइने गर्छ। चिनी पेङ्गोलिन औ हग हिरन जस्ता संकटग्रस्त प्रजातिहरू पनि यहाँ पाइन्छ। यो राष्ट्रिय उद्यानको स्थापना साल 1983 भारतको 15 बाघ अभयारण्यको रूपमा गरिएको थियो र पछि साल 1992 यसलाई राष्ट्रिय उद्यान घोषित गरिएको थियो। गोरुमारा राष्ट्रिय उद्यान भारतको राष्ट्रिय उद्यानको मानचित्रहरूमा हालैमा सामेल गरिएको उद्यानहरू मध्ये एक हो। यो भारतको ती केही महत्वपूर्ण एवं चुनिएका क्षेत्रहरूमा पर्दछ जहाँ दुर्लभ भारतीय एकसिङे गैंडाको ठूलो संख्या पाइन्छ। यहाँ देशी हात्ती औ बाइसन पनि प्रचुर मात्रामा पाइन्छ। गोरुमारा राष्ट्रिय उद्यान लाटागुडी, चाल्सा औ नगरकटामा फैलिएको छ, जो राष्ट्रिय राजमार्ग 31 ले घेरिएको छ। गोरुमारा राष्ट्रिय उद्यान हिमालयको फेदीमा मिलौ मिलसम्म फैलिएको विशाल वनले सुशोभित छ। यो अभयारण्यमा असंख्य प्रकारको जीव जन्तुहरू पाइन्छ, जो छेउछाउको गाउँ एवं चियाको बगानहरूमा समेत घुम्ने गर्दछ। यसलाई 1895 आधिकारिक रूपमा आरक्षित वन घोषित गरिएको थियो, जसले यसको पारिस्थितिक महत्व औ संरक्षणको आवश्यकतालाई मान्यता दिएको थियो। त्यसपछि साल 1949 भारतीय गैंडाको जनसङ्ख्याको कारण गोरुमारालाई

0: वन्यजीव अभयारण्य घोषित गरिएको थियो। साल 1992 गोरुमारालाई राष्ट्रिय उद्यानको दर्जा प्राप्त भएको थियो, जसबाट एक संरक्षित क्षेत्रको रूपमा यसको महत्व अझ बलियो भएर गयो। यो राष्ट्रिय उद्यान ब्रह्मपुत्र नदी प्रणालीको बीच स्थित एक महत्वपूर्ण जल विभाजक क्षेत्र पनि हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं पश्चिम बंगाल राज्यमा अवस्थित चार प्रमुख राष्ट्रिय उद्यानहरू बारे। यसरी राष्ट्रिय उद्यानहरू बारे चर्चा गर्दा गर्दै र यसका महत्वहरू बारे बुझ्दा बुझ्दै अब भने हाम्रो कार्यक्रमको निर्धारित समय पनि यही नै पूरा हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। भारतले आज सर्जिकल स्ट्राइकको 10 वर्षगाठ मनाइरहेको छ। सर्वोच्च न्यायालयले यूपीआई लेनदेनमा मर्चेन्ट डिस्काउन्ट रेट लगाउने केन्द्रको निर्णयलाई रोक्न अस्वीकार गरेको छ। श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले आज देशमा 100 करोड़भन्दा अधिक मानिसहरूले सामाजिक सुरक्षाको लाभ पाइरहेको बताउनुभयो। मौसम विभागले दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकलमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ, र जापानमा आयोजित एसियाली खेल 2026 भारतीय खेलाड़ीहरूको उत्कृष्ट प्रदर्शन जारी रहेको छ। अब समाचार विस्तारमा। भारतले आज सर्जिकल स्ट्राइकको 10 वर्षगाठ मनाइरहेको छ। 28 र 29 सितम्बर 2016 मध्यरातमा सेनाले नियन्त्रण रेखा पार आतंकवादी स्थानहरू विरूद्ध लक्षित कार्यवाही गरेको थियो। यो कार्यवाही 18 सितम्बरमा उरी आतंकवादी हमलापछि गरिएको थियो, जसमा 18 भारतीय सैनिकहरू शहीद भएका थिए। यो कार्यवाहीले आतंकवाद विरूद्ध भारतको सुरक्षा नीतिमा आएको परिवर्तनलाई रेखाङ्कित गरेको छ। यसपछि वर्ष 2019 बालाकोट र वर्ष 2025 अपरेशन सिन्दुर भयो। हिजो आकाशवाणी मार्फत मन की बात कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले 2016 सर्जिकल स्ट्राइकलाई महत्वपूर्ण पड़ावको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, पछिल्लो दशकले आतंकवादसँग लड्ने भारतको तरिका परिवर्तन गरेको छ। प्रधानमन्त्री मोदीले लामो समयसम्म आतंकवादी हमलापछि सर्जिकल स्ट्राइक भारतको निर्णायक कार्यवाही भएको बताउँदै 2008 दिल्लीमा भएका श्रृङ्खलाबद्ध बम विस्फोट र मुम्बईमा भएको 26/11 आतंकवादी हमलाको स्मरण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीहरूलाई जनगणनाको लागि समय निकाल्न आग्रह गर्नुभयो। हिजो मन की बातमा गरिएको आफ्नो आह्वानलाई स्मरण गर्दै श्री मोदीले जनगणनामा सहभागी हुनु सबै नागरिकहरूको राष्ट्रिय कर्तव्य हो भन्नुभयो। उहाँले भन्नुभयो, यो सहभागिताले देशको भविष्यको सही तस्विर दिन्छ।
2: देश के सभी राज्यों और केन्द्र शासित प्रदेशों में इसका पहला चरण लगभग पूरा हो चुका है। 32 करोड़ से अधिक परिवारों की जानकारी दर्ज की जा चुकी है। जनगणना हम सबका राष्ट्रीय दायित्व है। जनगणना के लिए अपनी जानकारी स्वयं दर्ज करने की ये सुविधा बहुत आसान है। मोबाइल से ही जानकारी दर्ज करा सकते हैं। ये सुविधा 16 भाषाओं में उपलब्ध है।
1: सर्वोच्च न्यायालयले 2,000 रुपियाँभन्दा अधिक यूपीआई लेनदेनमा मर्चेन्ट डिस्काउन्ट रेट लगाउने केन्द्रको निर्णयलाई रोक्न अस्वीकार गरेको छ। यो शुल्क अर्को महिनाको 15 तारिकदेखि लागू हुनेछ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जय माल्यवाक्सी र न्यायमूर्ति वी मोहनाको पीठले केन्द्र सरकार, भारतीय रिजर्भ ब्याङ्क र अन्य प्रतिवादीहरूसँग जवाफ मागेको छ। उनीहरूलाई 4 हप्ताभित्र जवाफ दाखिल गर्न निर्देशन दिएको छ। सर्वोच्च अदालतले यो मुद्दा कानूनीभन्दा बढी प्राविधिक भएको बताएको छ। केन्द्र सरकारको तर्फबाट उपस्थित अतिरिक्त सलिसिटर जेनरल एन वेङ्कटर रमनले पीठलाई भन्नुभयो, पेमेन्ट गेटवेका 96% प्रयोगकर्ताहरूलाई यसबाट छुट दिइनेछ। यस कदमलाई चुनौती दिँदै अधिवक्ता अञ्जन दत्ताले जनहित याचिका दायर गरेका थिए। यसअघि केन्द्र सरकारले 2,000 रुपियाँभन्दा बढीको केही यूपीआई लेनदेनमा एमडीआर लागू गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी जनसेवाको क्षेत्रमा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र लगातार जारी रहने समर्पणले यो सम्भव भएको हो। सेवा र सुशासनको यसै दृष्टिकोणबाट प्रेरित भएर सरकारले भारतलाई 2047 विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्नका लागि लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पण मानिसहरूको जिन्दगी परिवर्तन गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामीले कुरा गरिरहेका छौं नमो भारत ऱ्यापिड रेलको, जसले कसरी यस संकल्पलाई वास्तविकतामा बदलिदिएको छ।
3: नमो भारत भारतको पहिलो क्षेत्रीय ऱ्यापिड ट्रान्जिट सिस्टम हो। यो 82.15 किलोमिटर लामो सेमी हाई स्पिड करिडर हो। 23,274 करोड रुपियाँको लागतमा बनाइएको यस कोरिडोरमा ट्रेनलाई 180 किलोमिटर प्रति घण्टाको गतिमा चलाउन सकिन्छ। यो सेवा यसै वर्ष फरवरीदेखि सुरु गरिएको हो, यानि यसले गर्दा दिल्लीदेखि मेरठ बिचको यात्रा समय घटेर 1 घण्टा भन्दा पनि कम भएको छ। ऱ्यापिड रेलवेको उद्घाटन समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो कि नमो भारत ट्रेनले आधुनिकता, तेज गति र शानदार रफ्तारलाई दर्शाइरहेको छ।
4: नमो भारत ट्रेनमा आधुनिकता भी है, गति भी है, अद्भुत स्पीड भी है। ये नमो भारत ट्रेन नए भारत के नए सफर और नए संकल्पों को परिभाषित कर रही है।
3: नमो भारत में यात्रा करने एक यात्री भंचन।
5: जो लोग पहले गाड़ी से जाते थे या फिर कार बस से जाते थे, उनको ना कार में जाने की झंझट है कि ट्रैफिक जाम आपको पीक टाइम में मिलता ही मिलता है। किसी भी एम्प्लॉय से आप पूछोगे कि जो काम करता है बाहर, आई डोंट थिंक कि वो डिसएग्री करेगा इस चीज से कि नमो भारत रैपिड रेल की चेंजर है।
3: नमो भारतले बेग्ला बेग्लै परिवहन साधनहरूका साथ सजिलो सम्पर्क भारतमा तेज इन्टेन्सिटी यात्रा सुनिश्चित गर्दछ अनि एकीकृत सहरी तथा क्षेत्रीय परिवहनका लागि एउटा नयाँ उदाहरण पेश गरेको छ। यो परियोजनामा प्रधानमन्त्रीको त्यस दूरदृष्टिलाई थप गति प्रदान गर्दछ जसमा सहरी परिवहनलाई बदलिने र नागरिकहरूका लागि सुगम, कुशल, आधुनिक अनि टिकाउ सार्वजनिक परिवहन व्यवस्था सुनिश्चित गर्ने कुरा गरिएको थियो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्र सरकारले कर्नाटक र महाराष्ट्रमा खडेरीको अवस्थाको आकलन गर्न टोली पठाउनेछ। केन्द्रीय कृषि र किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा रबी फसल अभियान 2026 लागि राष्ट्रिय कृषि सम्मेलन उद्घाटन सत्रमा यो कुरा बताउनुभयो। पत्रकारहरूसँग कुरा गर्दै केन्द्रीय कृषि मन्त्री चौहानले भन्नुभयो, महाराष्ट्र र कर्नाटक सरकारले आआफ्नो राज्यको ठूलो भागमा खडेरी घोषणा गरेका छन्। श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मण्डवियाले आज देशमा 100 करोड़ भन्दा अधिक मानिसहरूले सामाजिक सुरक्षाको लाभ पाइरहेको बताउनुभयो। यसमा 60 करोड़ भन्दा अधिक नागरिकहरूका लागि 5 लाख रुपियाँको स्वास्थ्य सुरक्षा योजना, 25 करोड़ जनताका लागि ईएसआईसी स्वास्थ्य सुरक्षा, 80 करोड़ भन्दा बढी मानिसहरूलाई निशुल्क खाद्यान्न र किसान महिलाहरूलाई आर्थिक सहायता समावेश छ। उहाँले नयाँ दिल्लीमा औद्योगिक सम्बन्ध र श्रम र पुरस्कार सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। डाक्टर मण्डवियाले भन्नुभयो, सरकारले देशको दिगो विकासका लागि उद्योगहरूको निरन्तर विकासका साथै श्रमिकहरूको कल्याणलाई बढावा दिन काम गरिरहेको छ। उहाँले 2047 विकसित भारतको लक्ष्य पूरा गर्न सबै सरकारवालाहरूलाई मिलेर काम गर्न आह्वान गर्नुभयो। राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणले आज आफ्नो 22 स्थापना दिवस मनाउँदैछ। यस वर्षको विषय कार्यमा जोखिम न्यूनीकरण हो। यस विषयवस्तुले आपदा जोखिम न्यूनीकरण नीतिहरू, ज्ञान र तयारीलाई सबै स्तरहरूमा ठोस कार्यमा अनुवाद गर्ने सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ। संयुक्त राष्ट्रसंघको महासभामा विश्व नेताहरूले शिक्षा, कौशल, प्रौद्योगिकी र रोजगारीको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्न बढ्दो युवा जनसंख्याको सम्भावनालाई ध्यान दिएको बताउनुभयो। उहाँहरूले आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगले रोजगारीको बारेमा अनिश्चितता बढाउन सक्ने चेतावनी दिनुभयो। मौसम विभागले दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकलमा भोलिसम्म भारी वर्षा हुने पूर्व अनुमान गरेको छ। यसैबीच दिल्लीका केही क्षेत्रमा आज वर्षा भएको छ। विभागका अनुसार केरलम, माहे, मध्य महाराष्ट्र, पूर्वोत्तर भारतका केही भागहरू र अण्डमान र निकोबार टापुहरूमा भोलिसम्म चट्याङसहित वर्षाको सम्भावना छ। जापानमा आयोजित एसियाली खेल 2026 महिला 25 मिटर पिस्तोल व्यक्तिगत स्पर्धामा भारतकी ईशा सिंहले रजत पदक जितेकी छन्। यही भारतीय एथलिट पिङ्की बलहाराले महिलातर्फ 78 केजी मुनिको कुरास स्पर्धामा काँस्य पदक जितिन्। यस्तै एसियाली खेलकुदमा भारतीय पुरुष क्रिकेट टोली सेमी फाइनलमा पुगेको छ। एसियाली खेलमा भारत 12 स्थानमा छ। भारतले हालसम्म 4 स्वर्ण

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले भर्खरै सुन्नुभयो हकिकत चलचित्रबाट मोहम्मद रफीको स्वरमा देशभक्ति गीत।

समय यस बेला अपरान्न 4 बज्यो। एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप अनि आकाशवाणीको दार्जीलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटीटी प्लेटफर्म मार्फत हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम विज्ञान दर्पण।

0: नमस्कार श्रोता मित्र, आज हामी हाम्रो कार्यक्रम विज्ञान दर्पणमा एउटा विशेष विषयमाथि कुराकानी गर्नको निम्ति यहाँ स्टुडियोमा उपस्थित छौँ। र आज हाम्रो स्टुडियोमा विज्ञान दर्पण कार्यक्रममा विशेष गरेर भुइँचालो अर्थक्वेकको विषयमा केही कुराकानी गर्नको निम्ति हामीले स्टुडियोमा अतिथि निम्त्याएका छौँ। दार्जिलिङ सरकारी महाविद्यालयका भूगोल विभागका प्राध्यापक श्रीमती देवकी लिम्बुजीलाई, र सर्वप्रथम हामीले यो कार्यक्रम सुरु गर्नुभन्दा अघि हामी यहाँलाई स्वागत गरौँ कार्यक्रममा।
1: नमस्कार, र मलाई यहाँ निम्त्याउनु भएकोमा तपाईँलाई धन्यवाद पनि छ।

0: आजको विशेष हाम्रो भूकम्पको कारण र पूर्वी हिमालय क्षेत्रमा विशेष गरेर हाम्रो दार्जिलिङ सिक्किम जुन यो हिमालय इलाका छ यो क्षेत्रहरूमा भूकम्पबाट हुने जुन चाहिँ जोखिमयुक्त अथवा सेस्मिक जोन भनेर घोषणा गरेको छ भूगर्भ शास्त्रीहरूले भूगर्भ शास्त्रको हिसाबमा यस विषयमा हामीले केही कुराकानी गर्नेछौँ र त्यस पछाडि भूकम्पबाट हुने जुन चाहिँ जोखिमहरू हुन्छ त्यो जोखिमहरूबाट बाँच्नको निम्ति हामीले के कस्तो किसिमको पूर्व सावधानीहरू अप्नाउन सक्छौँ त्यसबारे पनि छोटो कुराकानीहरू गर्नेछौँ र सर्वप्रथम हामीले कुरा गरौँ भूकम्प किनभने हाम्रो श्रोतालाई बताइदिउँ हामी सबैले अनुभव गरेकै भए पनि हामीले धेरैले थाहा पाएकै कारण भए पनि हामीले भूकम्प चाहिँ के हो अथवा भूकम्प कसरी आउँछ भन्ने कुरा हामी यहाँ हाम्रो अतिथिबाट जान्ने छौँ आज भने र भूकम्प चाहिँ के हो अथवा यो कसरी आउँछ है के कारणले गर्दा हुन्छ भन्ने कुरा छ।
1: हुन्छ नमस्कार र म यो भूकम्प विषयमा पहिला चाहिँ इन्ट्रोडक्सन यसलाई दिन चाहन्छु र भूकम्प हामीले सुनिरहेकै विषय हो र अर्थक्वेक भनेपछि हामी सबैले थाहा पाएकै कुरा हो यो सबैलाई अर्थक्वेक भनेपछि यसको हामीले भनिरहनु पनि पर्दैन जब पनि कुनै पनि मुभमेन्ट घर हल्लिनु थाल्छ जमिन हल्लिनु थाल्छ हामी सबै अत्तालेर भूकम्प भनेर एकदम भुइँचालो आयो आयो भनेर कुदिहाल्छौँ र यो एउटा भूकम्प चाहिँ के हो भनेपछि हामीले यसलाई डेफिनेसनहरू गरेर यसलाई बुझ्न जाँदाखेरि चाहिँ यो एउटा कुनै पनि पृथ्वीको एकदमै आन्तरिक सतहबाट कुनै पनि मुभमेन्ट जब हुन्छ प्लेट टेक्टोनिक थ्योरीको अनुसार यदि हामीले बुझ्यौँ भने यसमा कुनै पनि दुईटा प्लेट जब एकअर्कासित ठोकिन्छन् या सर्छन् एकअर्काको छेउबाट सरेर जान्छन् त्यति बेला चाहिँ यो हाम्रो भूकम्प या मुभमेन्ट जुन हुन्छ त्यसलाई चाहिँ हामीले पृथ्वीको सतहमा अर्थक्वेक अथवा भूकम्प भनेर जान्न सक्छौँ र यो भूकम्पको हामीले सुरुवात या ओरिजिन चाहिँ प्लेट टेक्टोनिक्स थ्योरीबाट बुझ्न सक्छौँ र प्लेट टेक्टोनिक्स थ्योरीको अनुसार हाम्रो पृथ्वीको क्रस्ट प्लेट्सहरूले बनिएको छ र यो प्लेट्सहरू कन्टिनेन्टल पनि हुनसक्छ र ओसनिक पनि हुनसक्छ र यो दुईटा प्लेट्सहरू मुख्य प्लेट र माइनर प्लेट भनेर पनि यसलाई बाँडिएको छ र जब पनि हामीले यो ठुलो ठुलो भूकम्पको बारेमा हामीले जब बुझ्न खोज्छौँ यो सबै ठुलो ठुलो भूकम्पहरू चाहिँ पृथ्वीको यो ठुला ठुला प्लेट्सहरूको एकअर्काको चाल एकअर्कासित भएको कुनै पनि चालसित चाहिँ रिलेटेड हुन सक्छ मिलेको हुन्छ है यहीसित हामीले बुझ्न सक्छौँ यो विषयमा र प्लेट टेक्टोनिक्स थ्योरी अनुसार पृथ्वीमा हाम्रो 6 to 7 अहिले त 7 है मेजर प्लेट्स छ र 20 माइनर प्लेट्स पनि छन् र यो प्लेट्सहरू चाहिँ सामान्यत या त डाइभर्जन प्लेट सिमानामा अथवा डाइभर्जन प्लेट बााउन्ड्री पनि भन्छ त्यस ठाउँमा उनीहरू भेट्छन् या त्यो ठाउँमा उनीहरू ठोकिन्छन् या सँगै सर्छन् है र यो मुभमेन्ट जुन छ ठोकिने सँगै सर्ने या अगाडि बढ्ने यही मुभमेन्टले चाहिँ हाम्रो अर्थक्वेक या अरू कुनै पनि हाम्रो पृथ्वीभित्रबाट जुनै पनि हाम्रो मुभमेन्ट आउँछ त्यो सबै चाहिँ यहीमा हाम्रो यही स्थितिले हामीलाई जनाउँछ है योबाट नै सुरु हुन्छ र यो हाम्रो मुभमेन्ट जुन छ यो प्लेट टेक्टोनिक्सबाट जुन हामीले जुन यो प्लेट मुभमेन्ट हामीले भन्दैछौँ यो प्लेट मुभमेन्टले चाहिँ हामीलाई भूकम्प मात्र होइन हामीले जुन हाम्रो ठुलो यो हिमालयजहरू बनिएको छ है हिमालको शिखरहरू अग्ला अग्ला शिखरहरू यो सबै बनिने एउटा उत्पत्ति हुने यो मेन कारण पनि यही हाम्रो प्लेट मुभमेन्टलाई नै मान्न सकिन्छ।
0: टेक्टोनिक प्लेट थ्योरीको आधारमा एउटा कुरो यहाँ प्रसङ्ग निस्क्यो कि हिमालयहरूको बनिने क्रम अथवा हामीले आज जुन हिमालय देख्छौँ अग्ला अग्ला चुचुरा भएको ती हिमालयहरू पनि भूकम्पकै कारणले गर्दाखेरि अथवा त्यो भूकम्प अथवा त्यस्तो किसिमको घटनाक्रमहरू भए पश्चात नै बनिएको हो भन्ने बुझिन्छ यसमा के छ?
1: हजुर जुनै पनि हिमालयजहरू छ स्पेसली हामीले कुरा गर्दाखेरि हाम्रो हिमाल जुन छ अहिले जुन भारतको हिमाल रेखा जुन छ त्यो हिमाल पनि हाम्रो प्लेट टेक्टोनिक थ्योरीको अनुसार युरेसियन प्लेट र इन्डियन प्लेट यो दुईटा प्लेट्सको भेट हुँदाखेरि र दुईटा प्लेट भेट हुँदाखेरि जुन कलिजन भएको छ त्यो मुभमेन्टबाट चाहिँ यो हाम्रो पर्वत हाम्रो जुन श्रृङ्खला छ यो निर्माण भएको भन्ने छ
0: त्यस्तो किसिमको छ त्यो टक्राउँदाखेरि
1: हजुर र यो दुईटा प्लेटको चाहिँ हाम्रो के पनि विशेषता छ भने प्राय जसो प्लेट टेक्टोनिक थ्योरी अनुसार एउटा महासागरीय र एउटा महाद्वीपीय यो दुईटा प्लेटको प्राय जसो ठोकिने एउटा छ ठाउँ छ जुनलाई सबडक्सन जोन पनि भनिन्छ र प्राय चाहिँ हामीले यही मात्रै पाउँछौँ जति पनि हामीले संसारमा भूकम्प या भुइँचालो जुन छ आएको ठाउँ चाहिँ प्राय जसो हामीले सबडक्सन जोन यो जहाँ ओसनिक प्लेट र कन्टिनेन्टल प्लेट भेट भएको ठाउँमा नै पाउँछौँ तर यो हाम्रो भारत भनौँ न यो हिमालयज मात्रै एउटा ठाउँ हो जहाँनिर चाहिँ दुईटा कन्टिनेन्टल प्लेट जस्तै युरेसियन र इन्डियन प्लेट यो दुईटा भेट भएर बनिएको र यो दुईटा महाद्वीपीय भनौँ न यो प्लेट भेट हुने ठाउँ चाहिँ यही मात्रै ठाउँ हो संसारभरिमा नै एउटा एक्जाम्पल पनि हो र त्यसले गर्दाखेरि यो दुईटा कन्टिनेन्टल प्लेटमा चाहिँ के हुन्छ भने कन्टिनेन्टल प्लेट भेट हुँदाखेरि चाहिँ यो दुईटा चाहिँ अलिकति हलुका हुन्छ ओसनिक प्लेट जुन भन्छौँ है महासागरीय प्लेट चाहिँ अलिकति धेरै गरौँ हुन्छ घनत्व बेसी भएको हुन्छ र यो चाहिँ ओसनिक प्लेट र कन्टिनेन्टल प्लेट भेट हुँदाखेरि ओसनिक प्लेट कन्टिनेन्टल प्लेटको मुनि दबिएर जान्छ र यो मेन्टलमा दबिएर जान्छ। तर जब दुईटै कन्टिनेन्टल प्लेट भेट हुन्छ तब त्यति बेला चाहिँ दुईटा नै एउटै घनत्व भएकोले गर्दाखेरि अलिकति त्यसलाई दबिनुमा समय लाग्छ र योमा चाहिँ हाम्रो इन्डियन प्लेट दबिँदैछ र युरेसियन प्लेट त्यो माथिबाट आउँदैछ र यो जुन प्रक्रिया सबडक्सनको जुन प्रक्रिया छ इन्डियन प्लेट युरेसियन प्लेटको मुनि दबिने प्रक्रिया चाहिँ यो भइ नै रहेको छ र यो अहिलेसम्म सकिहालेको छैन र त्यसले गर्दाखेरि नै हाम्रो जुन हामीले ठाउँमा हाम्रो ठाउँको विषयमा हामीले अब कुरा गर्नेछौँ है भुइँचालोको विषयमा र योमा पनि हाम्रो यो दुईटा ठोकिने जुन प्लेट्सहरू ठोकिएको छ यही विषय लिएर नै पछि हामीले कुरा गर्नेछौँ एक्जाम्पल लिएर इस्टर्न हिमालयसमा। तर यो चाहिँ हाम्रो एउटा कारक हो सबभन्दा ठुलो कारक चाहिँ यही नै हो।
0: भनेपछि यो भूकम्प अथवा हामीले भुइँचालो पनि भनेर भन्छौँ भुइँचालो कसरी आउँछ भन्ने क्रममा सोझो हिसाबमा भन्नु भनेदेखिलाई हाम्रो पृथ्वीको गहिराईभित्र रहेको जुन खनिज छ जुन खनिजको अवस्था कस्तो छ भनेर भूगर्भशास्त्रीको भनाइअनुसार छ भन्दाखेरि चाहिँ त्यो चाहिँ एकदमै पग्लिएको अवस्थामा भएको जुन खनिजहरू जब जब रासायनिक प्रक्रियाहरू चलिरहन्छ त्यसमाथिदेखि ठिक्कै पृथ्वीको सतहदेखि मुनि तर त्यो भित्री भागदेखि माथिको बिचको भागमा कुनै ढकनी जस्तो चिज जसलाई हामीले यहाँनिर टेक्टोनिक प्लेट भनेर भनेको छौँ हामीले बुझ्नको लागि चाहिँ ढकनी जस्तो भन्यौँ त्यस्तै किसिमको अलिकति ठोस चिज छ जसलाई चाहिँ भूगर्भशास्त्रीहरूले टेक्टोनिक प्लेट भनेर भनेको छन् यहाँले बताउनु भयो त्यसको हलचल हुन्छ त्यो चल्ने गर्छ त्यस उसले गर्दाखेरि जब पनि त्यो प्रक्रिया चल्छ त्यो टेक्टोनिक प्लेटहरू हल्लिन्छ त्यो माथि रहेको पृथ्वीको सतह पनि हल्लिन्छ र त्यसरी चाहिँ भुइँचाल आउँछ भन्ने कुरो यसरी बुझ्न सक्छौँ भन्ने लाग्यो। त्यस पछाडि हामी यहाँनिर हाम्रो ठाउँको बारेमा हौ जहाँ हामी अवस्थित छौँ जहाँनिर छौँ खास गरेर यो पूर्वी हिमालय भन्नाले हाम्रो भारत पनि पर्छ हामी बसेको ठाउँहरू पनि पर्छ यो पूर्वी हिमालय मा चाहिँ तपाईँको यो जुन चाहिँ भूकम्प आउने जोखिम छ अघि सुरुमा भन्नुहुँदै थियो कन्टिनेन्टल भन्नुभयो है सबडक्सन जोन जुन चाहिँ छ इलाका छ त्यहाँ चाहिँ धेरैभन्दा धेरै भुइँचालहरू आइरहने त्यस्तो रेकर्ड अनुसार पनि त्यस्तो देखिन्छ तर हाम्रो यो पूर्वी हिमालयमा पनि भूगर्भशास्त्रीहरूले चाहिँ यसो भन्छन् यो पनि अति नै जोखिम युक्त क्षेत्र मध्येमा एक हो भन्छ तपाईँको विचारमा यो कस्तो छ
1: भुइँचालोको हामीले सुनिराखेको कुरा हो अहिले त झन् नेपालको भर्खरै घटेको घटना अनुसार त हामीलाई झन् एकदमै एआईले भनौँ या केले हो भनौँ त्यसलाई हामीले एकदमै खबर पाइराखेको थियौँ कि दार्जिलिङमा भुइँचालो आउँछ यो ठाउँमा भुइँचालो आउँछ यो भन्ने सुनिराखेकै थियौँ र त्यसले गर्दा धेरै एक प्रकारको त्रासको वातावरण पनि भएको थियो समयमा र त्यो विषयमा जाँदाखेरि चाहिँ भुइँचालो सबै पूर्वी हिमालयको विषयमा बात गर्नुभन्दा अगाडि एउटा के भन्न चाहन्छु भने भुइँचालो सधैँ एकदमै डिजास्टरस भनौँ न एकदमै सबैभन्दा डरलाग्दो है त्यस्तो हुन्छ भन्ने होइन यो सानोतिनो किनभने यो त हाम्रो कतिवटा ठाउँ छ भुइँचालो आउने हाम्रो जग्गा मात्रै होइन संसारमा दुई तिनवटा ठाउँ छ जहाँनिर चाहिँ यो भुइँचालो आइरहने ठाउँ हो जस्तै हामीले न्युजहरूतिर देखिरहेको हुन्छौँ जापानमा आइराखेको छ यो ठाउँमा आइराखेको छ भनेर हामीले समाचारमा पाइराखेका हुन्छौँ।
0: जापानको सन्दर्भ आउँदाखेरि हामीले तपाईँले भन्नुभयो जस्तो हामीले पनि सञ्चार माध्यमहरूबाट यो थाहा पाउँछौँ सुन्छौँ जान्छौँ पढ्छौँ देख्छौँ कि जापान चाहिँ अत्याधिक भूकम्प आइरहने ठाउँ हो भन्छ यो कारण के रहेछ?
1: हजुर फेरि त्योमा जाँदाखेरि चाहिँ भूकम्प आउने ठाउँ चाहिँ प्राय जसो भाग गरिएको चाहिँ दुईटा एकदमै त्यो प्लेट मुभमेन्ट ज्यादा हुने ठाउँ चाहिँ दुईटा भनेर विभाजन गरिएको छ जहाँ चाहिँ एउटा पेसिफिक रिङ अफ फायर अथवा सर्कम पेसिफिक बेल्ट है यो छ जहाँ चाहिँ पेसिफिक प्लेट र अन्य अरू अरू जुनै छ पेसिफिक प्लेट र अन्य कन्टिनेन्टल प्लेट जुन छ यो दुईटाको मुभमेन्ट चाहिँ प्राय जसो भइरहने ठाउँ छ र त्यो बाहेक यो मेजर दुईटा प्लेट बाहेक अरू अन्य मसिना प्लेटहरू पनि छन् जहाँनिर चाहिँ यो मुभमेन्ट भइरहन्छ र यो सर्कम पेसिफिक बेल्ट जुन भन्छौँ यसलाई जापान मात्र नभएर हाम्रो यो मसिनो जति पनि छ पेसिफिक ओसनको दुवैपट्टि पूर्व र पश्चिम दुवै भागमा हामीले जतिवटा पनि देश देख्न सक्छौँ त्यो सबै देशहरू चाहिँ अफेक्टेड छ यो प्लेट मुभमेन्टले गर्दा र जापान चाहिँ यस्तो ठाउँ हो जो चाहिँ एकदमै त्यो प्लेटको एकदम माथि बसेको छ त्यो जुन फल्ट सिस्टम छ त्यो प्लेट भेट्ने ठाउँ या सबडक्सन जोन जुन छ त्यसको एकदमै ठिकै माथि बस्ने एउटा देश हो त्यसले गर्दाखेरि त्यो ठाउँमा चाहिँ त्यो एकदमै मुभमेन्ट जहिले पनि भइराखेकोले गर्दाखेरि त्यो अर्थक्वेक आइरहने ठाउँ हो यो भुइँचालो आइरहने ठाउँ हो उहाँहरूको लागि यो नर्मल पनि कुरा हो अब उनीहरूको ठाउँको जुन छ भनौँ त्यो देशै त्यही ठाउँमा छ भुइँचालो आइ नै रहनेछ र त्यही कारणले हामीले देखि पनि रहन्छौँ त्यो उनीहरूलाई फेरि त्यस्तो वास्ता पनि लाग्दैन यदि त्यो एकदमै बेसी म्याग्नेट्युडको भएन भने उनीहरूलाई त्यस्तो फरक पनि पर्दैन र त्यही विषयमा आउँदाखेरि हाम्रोमा पनि सानो अर्थक्वेक हामीले आएको भुइँचालो आएको चाल पाएको छौँ घरि 4.5, 4.9, 5.2 यस्तो त हामीले सुनिराखेकै छौँ र यो चाहिँ सानो भुइँचालो हो म्याग्नेट्युड कम्ती हो जुन चाहिँ रिचर स्केलमा नापिन्छ र यो म्याग्नेट्युड कम्ती भएकोले त्यस्तो हामीलाई असर गर्दैन अलिअलि मुभमेन्ट हुन्छ र त्योमा त्यस्तो हामीलाई खतरा हुने हुँदैन र त्यो पनि आइरहने हुन्छ तर हामीलाई चाहिँ जुन खतरा जुन हाम्रोमा हुन्छ त्यो चाहिँ हाम्रो रिचर स्केल 6.0 देखि जति पनि माथि जान्छ त्यो म्याग्नेट्युड भएको अर्थक्वेक या भुइँचालो चाहिँ हाम्रो लागि खतराको विषय बन्न जान्छ। जस्तै एक्जाम्पलको लागि हामीले 2011 सिक्किमकै अर्थक्वेक हेऱ्यौँ भने त्यो 6.0 माथिको हो र त्यसले गर्दाखेरि हामीलाई कति क्षति भयो है त्यो त हामीलाई थाहै छ, हामीले देख्यौँ हामीले त्यो बेला। र जति पनि यो रिचर स्केलमा 6.0 माथि जाने भुइँचालोहरू छ यो चाहिँ हाम्रो लागि खतराको विषय बन्न जान्छ है। त्यो चाहिँ
0: यो तपाईँको जापानमा चाहिँ भुइँचालो अधिक आइरहन्छ भन्ने सन्दर्भमा यो कुरा गर्यौँ। अब हामी फेरि यो फर्केर आउँछौँ, हामी पूर्वोत्तर हिमालयको काखमा बसेको कारणले गर्दाखेरि हाम्रो घर त्यहाँ छ, हामी त्यहाँ बसोबास गर्छौँ, हाम्रो सहर हाम्रो गाउँ हाम्रो ठाउँ त्यहाँ छ, त्यस कारणले गर्दाखेरि यसमाथि अलिकति हामी कुरा गरौँ कि पूर्वी हिमालय क्षेत्रमा चाहिँ अहिले घरि यो भूगर्भ शास्त्रीहरूले अथवा आधिकारिक रूपमै यो क्षेत्रलाई चाहिँ त्यसमा चाहिँ हाम्रो खास गरेर हाम्रो दार्जिलिङ र सिक्किम ठाउँहरू पनि पर्छ, यो क्षेत्रहरू पनि एकदमै जोखिमयुक्त क्षेत्रहरू मध्ये एक भएको छ अथवा एकदमै खतरा हुन सक्ने क्षेत्रमा आउँछ भनेर भनिएको छ, त्यसमा तपाईँहरूको आफ्नो बुझाइ के छ? भविष्यमा भूकम्प आउँदाखेरि यहाँ के धेरै जोखिम हुन सक्छ, त्यो चाहिँ कुन प्रकारले गर्दाखेरि चाहिँ त्यसो हुन सक्छ, यो बारेमा अलिकति तपाईँले प्रकाश पारिदिनुहोस्।
1: हुन्छ, दार्जिलिङ सिक्किम हिमालय है, अब हामीले जब हाम्रो एरियाको कुरा गर्दाखेरि दार्जिलिङ र सिक्किम हामीले लिनै पर्यो। र यो दार्जिलिङ सिक्किम हिमालय चाहिँ हाम्रो हिमालयसको विभाजन गर्दाखेरि हाम्रो लङ्गिट्युडनल डिभिजन भन्दाखेरि त्योमा चाहिँ हामी सेन्ट्रल हिमालयसमा आउँछौँ। र यो दार्जिलिङ सिक्किम हिमालय चाहिँ हाम्रो भुटान नेपाल र तिब्बत बिच हामी अवस्थित छौँ र हामी पूर्वोत्तर भारतपट्टि पर्यौँ र त्यसले गर्दाखेरि हामी यो पूर्वोत्तर भारतको सबैभन्दा उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र पनि हो हाम्रो ठाउँ चाहिँ। र यो एरियामा यो ठाउँमा चाहिँ हाम्रो भविष्यमा ठुलो भूकम्प आउने सम्भावनाहरू धेरै छन् र समय त अनिश्चित नै हुन्छ किनभने हामीले भूकम्पको बारेमा या भुइँचालोको बारेमा हाम्रो कुनै निश्चित समय हुँदैन, जहिले पनि आउन सक्छ र त्यसले गर्दा नै यो क्षेत्रको अध्ययन चाहिँ अझै पनि हामीले गर्न बाँकी नै छ। तर पनि जति पनि अध्ययन भएको छ त्यो अध्ययन भएको रिसर्च पेपरहरूको आधारमा हामीले यति चाहिँ भन्न सक्छौँ कि अघि नै हामीले डिस्कस गरेको अनुसार भनेको अनुसार भारतको जुन हिमाली क्षेत्र छ भारतीय प्लेट इन्डियन प्लेट र युरेसियन प्लेटको भेट भएकोले गर्दाखेरि हामीले हिमालयको हाम्रो सुरुवात भएको हो या हिमालय बनेको हो भनेर हाम्रोमा यो थ्योरीले बताएको छ। र यो हिमालय बनेको हाम्रो यो जुन मुभमेन्ट भूकम्प आउने जुन हाम्रो गतिविधि छ है भूकम्प अर्थक्वेक कहिलेदेखि आउनु थाल्यो र कसरी किन हामी जोखिमयुक्त क्षेत्रमा पर्यो भन्न जाँदाखेरि भुइँचालो आउने यो हाम्रो जुन मुभमेन्ट सुरु भएको चाहिँ हाम्रो जबदेखि सुपर पेन्जिया भनौँ न सुपर कन्टिनेन्ट पेन्जिया भन्ने एउटा थ्योरी छ जुनदेखि चाहिँ जुन पेन्जियादेखि चाहिँ बिस्तारी सबै एउटा जियोलोजिकल एरामा छुटिँदै गएर अहिलेको हाम्रो प्रेजेन्ट वर्ल्ड म्याप बनिएको छ भन्ने एउटा छ हाम्रोमा धारणा। र अझै पनि यो वर्ल्ड म्याप पछि अर्कै चेन्ज हुन सक्छ भन्ने पनि हो किनभने प्लेट मुभमेन्ट त भइ नै रहेको हुन्छ, यो त सकिहालेको छैन। र त्यसले गर्दाखेरि पहिलो समयमा चाहिँ भारतीय प्लेट चाहिँ उत्तरतर्फ एकदमै स्पिड है आएर यो हाम्रो युरेसियन प्लेटसित ठोकिएको हो भन्ने छ र त्यो ठोकिँदाखेरि चाहिँ हाम्रो हिमालयस बनिएको हो। र यो हिमालयस बनिँदाखेरि हाम्रोमा एउटा फल्ट सिस्टम बन्यो जुन चाहिँ दुईटा प्लेट भेट भएको ठाउँमा चाहिँ एउटा फल्ट सिस्टम बनिन्छ र यो फल्ट सिस्टम हाम्रोमा बनिएको छ। र यो फल्ट सिस्टम चाहिँ किनभने हिमालयसको यो मुभमेन्ट जुन छ एकपल्ट मात्र भएको होइन बिस्तारी हुँदै आउँदाखेरि हाम्रोमा चारवटा फल्ट सिस्टम बनिएको छ। र यो हामीले जब दार्जिलिङ सिक्किम हिमालयसको बारेमा भुइँचालोको बारेमा भन्न पर्दाखेरि यो चारवटै थ्रस्ट फल्ट सिस्टम जुन छ त्यो बारेमा हामीले जान्नु बहुत जरुरी छ है। अन्त सर्वप्रथम हामीले फर्स्ट चाहिँ हाम्रो एउटा जुन छ मेन सेन्ट्रल थ्रस्ट भनेर जुन एउटा मुख्य सेन्ट्रल थ्रस्ट भनेर एउटा फल्ट सिस्टम छ यो चाहिँ हाम्रो उच्च हिमालय अथवा ग्रेटर हिमालयज र लेसर हिमालयज है यो दुईटालाई छुट्याउँछ यो थ्रस्ट सिस्टमले। र यो चाहिँ नर्दर्न साइड उत्तरी तर्फको एउटा प्रमुख थ्रस्ट फल्ट हो र यो पहिला अहिलेभन्दा 2 करोड वर्ष अगाडि या 1 करोड वर्ष अगाडि चाहिँ यो एकदमै सक्रिय थ्रस्ट सिस्टम थियो भन्ने छ र अहिले चाहिँ छैन। तर पनि यो एरियामा अझै पनि यसले धेरै एउटा टेन्सन या तनाव चाहिँ यसले पक्रिराखेको छ र कुनै पनि बेला मुभमेन्ट हुन सक्छ भन्ने छ एउटा। यो चाहिँ सबसे फर्स्ट हाम्रो थ्रस्ट भयो। सेकेन्डमा हाम्रो छ मेन बााउन्ड्री ट्रस्ट अथवा मुख्य सिमाना ट्रस्ट। यो हाम्रो मध्यम हिमालय भनौँ न लेसर हिमालयज र शिवालिकलाई छुट्याउने एउटा मेन फल्ट सिस्टम हो र यो पनि करिब 50 लाख अघि बनिएको ट्रस्ट सिस्टम हो र यो चाहिँ हाम्रो भारत र एसिया बिचको जुन छ मेन हाम्रो मिटिङ पोइन्ट भनौँ न अघि जुन प्लेटको मिटिङ पोइन्ट त्यस बिचको अभिसरण दरको ठुलो हिस्सा यसले समायोजना गर्छ है मतलब भेट्ने ठाउँ हो र योमा प्रेसर बिल्डअप हुने ठाउँ हो। त्यसपछि छ हाम्रो हिमालयन फ्रन्टल ट्रस्ट है अथवा मेन फ्रन्टल ट्रस्ट पनि भन्न सकिन्छ। यो चाहिँ हाम्रो दक्षिणतर्फ भनौँ न शिवालिक देखिको दक्षिणतर्फ इन्डो ग्यान्जेटिक प्लेन यो दुईटा छुटाउने चाहिँ एउटा मेन थ्रस्ट सिस्टम हो र यो थ्रस्ट सिस्टम चाहिँ अहिले भनौँ हिमालयन फ्रन्टल थ्रस्ट चाहिँ अहिलेसम्म हाम्रोमा भइरहने भुइँचालोहरूको एउटा मेन पार्ट पनि हो। हाम्रो प्रायः जसो भुइँचालोको सुरुवातहरू या हुने ठाउँ चाहिँ यो पनि एउटा हाम्रो हो हिमालयन फ्रन्टल थ्रस्ट अथवा मेन फ्रन्टल थ्रस्ट र त्यसपछि अन्तिममा हामी आउन सक्छौँ मुख्य हिमालयन थ्रस्ट अथवा मेन हिमालयन थ्रस्ट। यो मेन हिमालयन थ्रस्ट चाहिँ सम्पूर्ण हिमालय जुन मुनि यो तिनवटा जुन हामीले कुरा गर्यौँ एमसिटी एमबिटी या एचएफटी है यो तिनटै थ्रस्टको मुनि जुन थ्रस्ट बनिएको छ त्यो चाहिँ एकदमै भित्र पृथ्वीको आन्तरिक सतहभित्र है त्यो चाहिँ यो हो मेन हिमालयन ट्रस्ट र यो मेन हिमालयन ट्रस्टले चाहिँ घरिघरि योबाट चाहिँ हामीले प्रायः भुइँचालो पाउँदैनौँ तर यसकोबाट चाहिँ के हामीलाई खतरा छ भने यसले चाहिँ प्रेसर बिल्डअप गरिरहन्छ जुन पनि अलिअलि त्यो मुभमेन्ट भुइँचालो भइरहन्छ माथि सतही तवरमा जुन पनि हाम्रोमा भुइँचालो भइरहन्छ त्यसको सबै टेन्सन चाहिँ यसले बोकिराखेको हुन्छ यो मेन ट्रस्टले र यसले चाहिँ कुनै पनि समयमा जब यो सतहमा यो ट्रस्टमा मुभमेन्ट हुन्छ यो चाहिँ एकदमै डरलाग्दो हुन्छ यो चाहिँ एकदमै हामीले यदि गर्यौँ भने यो यसको रिचर स्केलमा 8 भन्दादेखि माथि जान सक्ने सम्भावना हुन्छ है यो ट्रस्ट सिस्टममा चाहिँ
0: त्यस हिसाबले गर्दाखेरि चाहिँ हाम्रो यो भारतको हिमाली क्षेत्र भनौँ न पूर्वी हिमालय भन्दाखेरि काश्मीरदेखि बर्मासम्मकै कुरा आएको यो सबै क्षेत्रमा जति पनि हिमालय हामी देख्छौँ त्यो हिमालयमा धेरै देशहरू पर्न सक्छ कोही उताको कोही यताको पर्न सक्छ तर जे भए पनि हामी हिमालयमाथि बसेको कारणले गर्दाखेरि हामीलाई यो जान्न धेरै जरुरी छ कि भुइँचालो यो एउटा प्राकृतिक घटनाक्रम हो तर प्राकृतिक घटनाक्रम भए पनि यसबाट आउने मान्छेको जीवन र आफ्नो जीवनशैलीमा आउने खतरा हामीलाई हमेसा हुन सक्छ त्यस कारणले गर्दाखेरि हामीलाई यो जान्न जरुरी छ कि हामी बसेको ठाउँमा जति सुन्दर देखिन्छ हिमालय त्यति नै त्यसको रोचक छ त्यसको बनावट त्यसभित्र हुने घटनाक्रमहरू त्यसोसले गर्दाखेरि हामीले त्योसँग सम्बन्धित कुरा जुन हामीले भूकम्प अथवा भुइँचालो बनी भनेर भन्छौँ भूकम्प त्यो कसरी हुन्छ त्यो कारणले गर्दाखेरि त्यसबारे जान्न हामीलाई जरुरी छ यही कुराबारे हामी कुरा गरिरहेछौँ र यो हाम्रो दार्जिलिङ सिक्किम लगायतका यो पूर्वी हिमालयमा जुन हुने घटनाक्रमहरूमा के कारणले गर्दाखेरि भूकम्प आउनु सक्छ अथवा भूकम्प चाहिँ के कारणले गर्दाखेरि खतरा हुनु सक्छ भन्ने यो प्राकृतिक घटनाक्रमको बारेमा यहाँले बताउनु भयो तर यहाँमाथि त मान्छे बसेको छ नि त हिमालयमाथि त्यस कारणले गर्दाखेरि हामीले त्यो भूकम्प कुनै समय पनि आउनु सक्ने सम्भावना रहिरहन्छ त हिमालयमाथि जुन घर बनाएर हामीले सहर बनाएर बसेका छौँ यो भूकम्पसँग जुन हुने जोखिम हुन्छ त्योदेखि बाँच्नको निम्ति हामीले के चाहिँ गर्नु पर्ला अथवा कसरी चाहिँ त्यो कुरासँग त्यहाँदेखि भाग्न नसकिएला तर कमसे कम त्यो घटनाबाट हुने जोखिमहरूलाई गर्न सकिएला त्यसको बारेमा तपाईँको आफ्नो विचारमा चाहिँ के छ
1: त्यो तपाईँको आन्सर चाहिँ तपाईँको प्रश्नको उत्तर दिनुभन्दा अगाडि चाहिँ म के भन्न चाहन्छु भने अलिकति के थप्न चाहन्छु भने जब हामीले सिक्किम दार्जिलिङ हिमालयको भुइँचालो या भूकम्पको विषयमा बात गर्यौँ हामीले एउटा कुरा याद गर्नुपर्ने हुन्छ जुन चाहिँ मैले चारवटा ट्रस्ट सिस्टमको कुरा गरेँ त्यो मध्येमा दुईटा है चाहिँ मुख्य ट्रस्ट सिस्टमहरू जुन चाहिँ एउटा सब सर्फेस या एउटा सर्फेस भन्न सकिन्छ जुनमा चाहिँ हिमालयन फ्रन्टल ट्रस्ट र मेन हिमालयन ट्रस्ट सिस्टम जुन छ यो दुईटा चाहिँ हाम्रो सिक्किम र दार्जिलिङको बिचबाट जान्छ है त्यसले गर्दाखेरि फेरि यो दुईटा ट्रस्ट सिस्टम नै यस्तो हो जहाँनिर चाहिँ प्रायः जसो भुइँचालो अहिले आउँदैछ हामीले डेटाहरू हेऱ्यौँ भने 2024 पनि हामीले देखेका छौँ 25 पनि देखेका छौँ 26 पनि हामीले कम्ती 4.5-4.6 म्याग्निट्युडको हामीले भुइँचालो हामीले खबरमा पाइराखेका छौँ यही सालको 2026 सालकै अप्रेलमा सायद हामीले तिनवटा भुइँचालो है पाइराखेका छौँ र यो घरिघरि आइरहने ठाउँ किनभने यो भुइँचालो जुन आइरहेको छ सालमा है आइ नै रहेको छ अब दुईटा चारवटा भएर आइ नै रहेको छ र जुन आइरहेको यो भुइँचालोले एउटा के पनि हामीलाई इन्डिकेसन गर्दैछ के पनि हामीलाई बताउनु खोज्दैछ भने सायद अब योमा किनभने हामीले भुइँचालो त हामीले प्रिडिक्सन गर्न सक्दैनौँ तर पनि यो भुइँचालो आइरहेको मतलब जुन हाम्रो डेटा छ त्यसले चाहिँ हामीलाई भन्दैछ केही न केही हामीलाई बताउँदैछ यो कुराले चाहिँ कि भविष्यमा तपाईँहरूकोमा केही पनि हुन सक्छ ठुलो भन्दा ठुलो भुइँचालो पनि आउन सक्छ या सानै भुइँचालो मात्र पनि आउन सक्छ यसरी नै सानो भुइँचालो मात्र आएर बस्न पनि सक्छ तर भविष्यमा ठुलो भन्दा ठुलो भुइँचालो पनि आउन सक्छ जसले चाहिँ तपाईँहरूको सहर जति छ घर जस्तो छ त्यो सबै तपाईँहरूको बर्बाद गरिदिन सक्छ जस्तो हामीले 2015 नेपालको देखिहाल्यौँ है अन्त यो हाम्रो पूर्वी हिमालयमै 1950 जुन आसाम अर्थक्वेक भनेर चिनिन्छ है आसामको भुइँचालो त्यो भुइँचालोहरूले हामीलाई एकदमै डरलाग्दो तरिकाले एउटा अगाडि नै भनिचै राखेको नै छ हामीलाई थाहा पनि भइसकेको हो जुन चाहिँ हो अन्त योमा अझै हामीले भन्दाखेरि 1950 को जुन भुइँचालो छ जुन चाहिँ हामीले आसाम त्यो भुइँचालो जुन भन्छौँ त्यो भुइँचालोको सुरुवात र अरिजिन चाहिँ एकदमै यो मुनि सर्फेस होइन सब सर्फेस त्यो जुन हामीले मेन बााउन्ड्री ट्रस्ट भन्यौँ त्योबाट सुरु भएको हो भन्ने छ र यो एकदमै भनौँ संसारमा नै यो कन्टिनेन्टल जुन कलिजन भएर बनिएको भूकम्प मध्येमा सबभन्दा ठुलो भूकम्प यही मात्र हो र त्यसले नै एउटा के भन्छ हामीलाई बताइ पनि राखेको छ अलरेडी भनिराखेको छ कि यस्तो फेरि पनि घटना हुन सक्छ भनेर चाहिँ हामीलाई ज्ञात गराइराखेको छ भनौँ न हामीले थाहा भएर पनि थाहा नभएको जस्तो चाहिँ गर्नु भएन र यो अलरेडी हामीलाई एउटा वार्निङ जस्तो चाहिँ दिनुभएको छ कि हुन सक्छ है तिमीहरूकोमा पनि भन्ने चाहिँ दिनुभएको छ है त्यसले गर्दाखेरि यो तरिकाको कन्डिसन छ हाम्रोमा जुन चाहिँ अब हामीले देखिरहेको छौँ सालना हाम्रोमा भुइँचालो आइराखेको घरिघरि भइरहेको जुन सिचुएसन छ है हालमा पनि मैले भनिहालेँ 2026 पनि हामी सिक्किममा एपिसेन्टर सिक्किममा भएको चाल पाइराखेका छौँ र यो हुँदा हामीले यति चाहिँ मेरो पर्सनल हो यो त ओपिनियन यति चाहिँ हामीले याद राख्नुपर्छ भने घर बनाउँदा स्पेसली घर बनाउँदाखेरि हामीले अब अग्लो नबनाउने र जति सक्दो किनभने हामी हाम्रो ठाउँमै त्यस्तो ठाउँ हो जहाँनिर यो फल्ट सिस्टम बस्छ र त्यसले गर्दा हामी बसिसक्यौँ हाम्रो सहर यहाँ बसिसक्यो घर बसिसक्यो हामीले यहाँनिर आफ्नो संसारै बनाइसक्यौँ र योमा अब हामी यसलाई छोडेर केही गरेर त जानु सक्दैनौँ हामी किनभने यो त हाम्रो ठाउँ हो हाम्रो भूभाग हो र हाम्रो भूभाग नै त्यस्तो प्रकृतिले नै त्यो तरिकाले हामी बसिसकेका छौँ यो हाम्रो दोष पनि होइन यो प्रकृतिको पनि होइन यो बसिने अब जुनै पनि ठाउँमा जस्तै जापानकै एक्जाम्पल दिइहालेँ उहाँहरू पनि त्यसरी बसिरहनु भएको छ तर पनि हामीले के चाहिँ गर्न सक्छौँ भने यो विषयमा घरहरू ज्यादा अग्लो नबनाउने भरसक किनभने अब हामीलाई थाहा छ यदि पछि भविष्यमा यस्तो ठुलो घटनाहरू हुन सक्छ भनेपछि हामी आफैले त्यो विषयमा आफै जागरुक हुनु पर्यो र त्योहरू छ अन्त अरू चाहिँ त्यही हो अहिले झन् नयाँ सिस्मिक जोन जुन बिआइएसले गरेको छ त्योमा हाम्रो पुरै हिमाली क्षेत्र नम्बर 6 है सिस्मिक जोन 6 हामीलाई हालिदिनु भएको छ यो नम्बर 6 सिस्मिक जोनमा हाल्नुको मतलब नै हामी एकदमै डरलाग्दो तरिकाले भनौँ एकदमै डेन्जरस एरिया एकदमै जोखिमयुक्त एरिया हो भनेर हामीलाई उहाँहरूले विभाजन गर्नुभएको छ आइडेन्टिफाई गर्नुभएको छ है त्यसले गर्दाखेरि नै हामीले बसिसकेपछि अब हामीले यो विषयमा जति सक्दो वार्निङहरू कति हुन्छ अर्थक्वेकको वार्निङ यदि दिँदैछ भने कुनै पनि गभर्मेन्टहरूले यदि हामीलाई वार्निङ दिनुहुँदैछ भने त्यो विषयमा आपतकालीन विषयमा के वार्निङहरू दिनुहुँदैछ भने त्यो विषयमा हामीले एकदमै ध्यान दिएर सुन्नुपर्ने हुन्छ अनि आफ्नो आवश्यकता अनुसार के सामानहरू पनि रेडी गरेर सायद बस्नु पनि पर्ने हुन्छ किनभने हामीलाई यो थाहा छ कुनै पनि समयमा जे पनि हुन सक्छ भन्ने चाहिँ एउटा हो र सबभन्दा पहिला योभन्दा बेसी चाहिँ हामीले आफ्नो घरहरू जब बनाउँछौँ स्ट्रक्चरल भनौँ न त्यो चाहिँ हामीले जति सक्दो हल्का नै राख्ने कोसिस चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो विचार हो
0: एउटा कुरा यहाँ थपौँ त्यो के हो भन्दाखेरि हामी अहिले कुरा गरिरहेछौँ आकाशवाणी खरसाङको स्टुडियोमा प्राध्यापक देउकी लिम्बूसँग यो भुइँचालो बारेमा भुइँचालो कसरी आउँछ के कारणले गर्दाखेरि आउँछ अनि त्यसबाट के जोखिम हुन सक्छ र त्यो जोखिमहरूलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ भन्ने विषयमाथि यही कुराको सिलसिलामा यहाँले एउटा जुन शब्द प्रयोग गर्नुभयो यो आम श्रोताहरूको निम्ति यो नयाँ हुन सक्छ हाम्रो निम्ति नयाँ नभए पनि जुन सेस्मिक भन्ने शब्द यहाँ प्रयोग भएको छ वास्तवमा यो सेस्मोलोजी भन्ने चाहिँ अथवा सेस्मिक भन्ने यो जुन चाहिँ हामी सेस्मिक जोन भनेर भनेको छौँ सेस्मिक जोन भन्नाले चाहिँ के बुझ्छौँ हामी अलिकति
1: सेस्मिक जोन भन्दाखेरि चाहिँ जुन पनि यो सेस्मोलोजी भन्छ सेस्मोलोजी चाहिँ एउटा विषयवस्तु यस्तो हो जसले चाहिँ टेक्टोनिक प्लेट्स र यो जति पनि सतहमुनि हुने जुन पनि मुभमेन्ट हुन्छ त्यो विषयमा एउटा पढ्ने रिसर्च गर्ने एउटा विषय हो त्यसले गर्दाखेरि नै अब हाम्रो किनभने अर्थक्वेक जुन छ भुइँचालो चाहिँ उनी अब एकदमै आन्तरिक सतहबाट नै आउने हो त्यसले गर्दा त्यो विषयहरूलाई प्लेट टेक्टोनिक्स है प्लेट्सहरूलाई पनि लिएर पढ्ने विषय नै सेस्मोलोजी हो त्यो कारणले नै सेस्मिक जोन चाहिँ त्यहीबाट नै आएको हो नि यो किनभने अब हाम्रो एकदम आन्तरिक सतहबाट भित्रबाट हाम्रो मुभमेन्ट हुन्छ भुइँचालो त्यसले गर्दाखेरि यो सेस्मिक जोन भनेर यसलाई लिएको छ
0: श्रोतालाई यसो भन्न सकिन्छ कि सेस्मिक जोन अथवा सेस्मोलोजी भन्नाले चाहिँ हामीले भुइँचालो अथवा भूकम्पको बारेमा अध्ययन गर्ने त्यसको बारेमा जान्ने जुन विषय छ यो औपचारिक रूपमा त्यसलाई चाहिँ हामीले सेस्मोलोजी भनेर भन्छौँ अनि त्यसैको आधारमा चाहिँ भुइँचालोहरू कुन कुन ठाउँमा कति कति रिएक्टर स्केलमा आउन सक्छ अथवा जोखिम भुइँचालोको कति कति हुन सक्छ कुन कुन ठाउँमा भन्ने कुरो पनि सायद यही विषयले चाहिँ हामीलाई बताउने गर्छ त्यस कारणले गर्दाखेरि यस विषयको अध्येताहरूले चाहिँ हामीलाई यो कुरा बताएको हो भनेर हामीले यहाँनिर भन्न मिल्छ होला यसरी नै हामीले अब यही कुराकानी गर्दै गर्दै भुइँचालोको बारेमा हामीले त्यहाँबाट हुने न्यूनीकरणको बारेमा अथवा जोखिम जुन बन्छ त्यो जोखिमहरूलाई कम्ती गर्ने कुरोमा हामीले एक त हामी त्यसै पनि पहाड र हिमालको अग्लो अग्लो ठाउँमा बसेका छौँ मलाई जहाँसम्म लाग्छ अग्लो ठाउँमा बसेका मान्छेले अझै अग्लो घर बनाएर तल हेर्नु त जरुरी त हुँदैन होला तर र पनि मान्छेको एउटा चाहना मान्छेको एउटा अभ्यास चलिरहेको छ हामीले धेरैले नै आजभोलि पहाडी इलाकाको सहरहरूमा पनि गाउँहरूमा पनि धेरै ठुलो ठुलो हाम्रो बास वासस्थानहरू बनाइरहेको अवस्था छ, त्यो चाहिँ हामीले यो सेस्मोलोजी अथवा भूगर्भशास्त्रीहरूको जुन चाहिँ हामीलाई मापदण्डहरू दिएका छन् उनीहरूको भनाइ अनुसार नै हामीले बनाउनु पर्छ होला भन्ने यहाँले भन्नुभयो। र त्यसो गर्दाखेरि चाहिँ हामीले पछि कुनै कारणले गर्दाखेरि भुइँचालो आयो भनेदेखिलाई त्यो हाम्रो घरहरू ढलेर अथवा घरहरू भत्किएर बिल्डिङहरू भत्किएर जुन जोखिम हुन्छ त्यो भन्दा चाहिँ कम्ती गर्न सकिन्छ भन्ने तपाईँले भन्नुभएको हो। र यही कुराकानीको सिलसिलामा हामीले अब भूकम्पको यहाँको केही छोटो इतिहासको कुरा पनि गरौँ है। हाम्रो पूर्वी हिमालयमा यहाँ धेरैपल्ट भुइँचालोहरू आएको, जुन भुइँचालोहरू चाहिँ अलिक खतरनाक भएको कारणले गर्दाखेरि ती भुइँचालोहरूको हामीले रेकर्डहरू पनि भेट्छौँ। त्यसमा भुटान, नेपाल, सिक्किम, आसाम, बिहारमा पनि यस्तो किसिमको भुइँचालोहरू भेटेको छ। तपाईँलाई यस बारेमा केही जानकारी छ भने बताइदिनुहोस्।
1: हजुर, पूर्वी हिमालमा इस्टर्न हिमालयमा जुन हामीले कुरा गर्दैछौँ अहिलेसम्म 50 वर्षभित्रमा आएको भुइँचालोहरू चाहिँ यहाँ ठुलो पनि आएको छ, एकदमै बेसी म्याग्निट्युड भएको र कम्तीहरू पनि आएको छ। र ती मध्येमा अलिकति हामीले याद गर्न सक्ने र डिस्कस गर्न सक्ने र उदाहरणको रूपमा लिन सक्ने चाहिँ हाम्रो भुटान अर्थक्वेक एउटा हो, जुन चाहिँ 1964 म्याग्निट्युड 6.0-6.9 आएको छ। र त्यसपछि नेपाल एउटा अर्थक्वेक हो जुन चाहिँ 1965 आएको छ, सिक्किमको छ 1980 इम्फालको आएको छ 2016। यो चाहिँ म्याग्निट्युड 6.0-6.9 भित्रमा आएको भुइँचालोहरू हो। र योमा हामीलाई सबसे बेसी त सिक्किमको बारेमा थाहा हुन्छ, 1980 हामीले बुढापाकाले भनेको चाल पाएको छौँ 1980 यस्तो भएको भनेर है, त्यो हामीले सुनिराखेको कुरा हो। र यो अलिकति सानै भनौँ ठुलो भए पनि 6.0-6.9 भित्रमा छ। र त्योभन्दा अलिक साह्रो अलिकति ठुलो भुइँचालो आएको जुन चाहिँ 7.0-7.9 भित्रमा आएको चाहिँ नेपालको 1988 आएको छ, एउटा सिक्किम नेपाल भनौँ 2011 एउटा जुन छ जुन हामीले भोगेका पनि हौ, र एउटा गोर्खा अर्थक्वेक 2015 भनेपछि यो सबभन्दा ठुलो जुन चाहिँ काठमाडौँको हामीले देखेका थियौँ सिन्धुपाल्चोक हाम्रो एपी सेन्टर भएको थियो, त्यो चाहिँ हाम्रो यो अर्थक्वेक एउटा हुन् हो, त्यो पनि एकदमै ठुलो हो 7.0-7.9 र एकदमै यो भन्दा ठुलो र सबैभन्दा डरलाग्दो भनौँ त्यो अर्थक्वेकमा चाहिँ अझै त्योभन्दा बेसीमा चाहिँ हाम्रो 8.0 माथिको जुन म्याग्नेट्युड छ यो एकदमै डरलाग्दो हो भनौँ, एकदमै टप भनौँ न यो भुइँचालोहरूमा चाहिँ बिहार नेपालको अर्थक्वेक 1934 आएको र प्लस एउटा आसामको 1950 आएको, यो दुईटा अर्थक्वेकलाई लिन सकिन्छ। र यो दुईटा अर्थक्वेक जुन छ बिहार नेपाल अर्थक्वेक र आसाम अर्थक्वेकले चाहिँ अब जति हाम्रो रिसर्च गरेको अनुसार चाहिँ यो दुईटाले चाहिँ यो मुनिको टेक्टोनिक प्लेटलाई निकै नै सिफ्ट गरेको छ भन्ने चाहिँ एउटा हामीले जानकारी पनि पाएका छौँ।
0: र अब भने हाम्रो कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि आज हामीले हाम्रो कार्यक्रममा निम्त्याएका थियौँ अतिथि प्राध्यापक देउकी लिम्बूज्यूलाई, दार्जिलिङ सरकारी महाविद्यालयका भूगोल विषयका प्राध्यापक हुनुहुन्छ। उहाँसँग हामीले धेर थोर भूकम्प, भूकम्पका कारण अनि पूर्वी हिमालय क्षेत्रमा विशेष गरेर दार्जिलिङ सिक्किम भूकम्प जोखिमयुक्त जुन चाहिँ सिस्मिक जोन भनेर घोषणा गरिएको छ यसबाट हुने जोखिमहरूमा कसरी न्यूनीकरण गर्न सकिन्छ यसबारे पनि धेर थोर कुराकानी गरौँ। र यसरी आउनुभयो, तपाईँले आफ्नो कुरा राख्नुभयो र स्टुडियो तपाईँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: हुन्छ, धन्यवाद।

श्रोता, समय यस बेला अपराह्न 4:30 भइरहेछ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अबको समय हो शैक्षिक कार्यक्रमको। त आउनु श्रोता, सुनौ शिक्षा ज्योति।

आदरणीय श्रोताहरू नमस्कार। आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। अनि यसै न्यानो न्यानो अभिवादनको साथ साथमा आज कार्यक्रम शिक्षा ज्योतिमा यो अर्को विषय लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। श्रोताहरू, हामी स्वतन्त्र भारतवर्षका स्वतन्त्र नागरिकहरू हौ र आज हामी भारतवर्षको स्वतन्त्र नागरिक बनेर गर्व गर्छौँ। अनि भारत देशलाई विश्वमा हामीले तकनिकीको क्षेत्रमा, साहित्यको क्षेत्रमा, आर्थिक क्षेत्रमा, हरेक क्षेत्रमा नै उन्नति गर्दै आफ्नो देशको नामलाई अगाडि बढाएर लगिरहेका छौँ। र हाम्रो भारतवर्ष करिब 200 वर्षभन्दा धेर ब्रिटिस शासनको अधीनमा रहेको थियो। आज ब्रिटिस शासनको अधीनमा भएको भए हामी स्वतन्त्र भारतका स्वतन्त्र नागरिक हुने थिएनौँ। र जसरी आज विश्वमा भारतले ख्याति प्राप्त गरिरहेका छन्, सायद यो ख्याति प्राप्त हामीले गर्न सक्दैनथ्यौँ होला। र आज यो ख्याति प्राप्त गर्नमा हामीले स्वतन्त्र भारतको स्वतन्त्र नागरिक बन्नमा जुन गर्व गरिरहेका छौँ, यो ती वीर विरङ्गना नर नारीहरूको बलिदानको फलस्वरूप हामीले आज यो स्वतन्त्रता प्राप्त गरेका छौँ। जसले स्वतन्त्रता आन्दोलनमा आफ्नो जीवनलाई होमेर आज हामीलाई भारतवर्षको स्वतन्त्र नागरिक बनाएका छन्। हो श्रोताहरू, सयौं सयौं यस्ता वीर विरङ्गना नर नारीहरू छन् जसले ब्रिटिस शासनको विरुद्धमा लडेर आफ्नो प्राणको आहुति दिएका छन्। र तिनै वीर विरङ्गना नर नारीहरू मध्ये आज हामी गर्वको साथमा अनि सम्मानपूर्वक शहीद भगत सिंहको नाउँलाई पनि स्मरण गर्दछौँ। र आज कार्यक्रम शिक्षा ज्योतिमा शहीद भगत सिंहको जीवनी लिएर हामी हजुरहरू समक्ष उपस्थित भएका छौँ। र उहाँको जीवनीको बारेमा चर्चा गर्न भन्दा पहिले सर्वप्रथम समूह आवाजमा रहेको यो देश वन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूमाझ सुनाउन लागिरहेका छौँ।

0: यो देश बन्दना सुने पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौँ। र हामीले हजुरहरूलाई अवागै बताइसकेका छौँ कि आजको हाम्रो मूल विषयवस्तु के रहेको छ भनेर। हो श्रोताहरू, आजको मूल विषयवस्तु रहेको छ शहीद भगत सिंहको जीवनी। र आज शहीद भगत सिंहको जीवनी लिएर हामी माझ उपस्थित भइसक्नु भएको छ एरिन सुनवारज्यू, जो हालमा साउथफिल्ड कलेज दार्जिलिङमा सह प्राध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी एरिन सुनवारबाट शहीद भगत सिंहको जीवनीमाथि रहेको यो तथ्यहरू हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू माझ सुनाउन लागिरहेका छौँ।
1: नमस्कार आदरणीय श्रोतागण, म एरिन सुनवार तपाईँहरूको अघि आज फेरि एक रोचक विषय लिएर आएकी छु, जसले तपाईँहरूलाई इतिहासको एक महत्त्वपूर्ण व्यक्तिको वीर जीवनीसँग परिचय गराउँछ। कुनै मानिसको उमेर उसको जीवनको लम्बाइले होइन, उसले आफ्नो जीवनमा छोडेको प्रभावले मापन हुन्छ। केवल 23 वर्ष बाँचेको एक युवकले यस्ता विचार छोडे, जुन उनको मृत्यु भएको 94 वर्षपछि भारतको युवकहरूलाई प्रश्न गर्ने, सोच्ने र अन्यायको विरुद्ध गर्न प्रेरित गरिरहेको छ। ती महान व्यक्तिको नाम हो शहीद भगत सिंह। आज हामी भारतको स्वतन्त्रता आन्दोलनका एक अत्यन्त चर्चित र प्रभावशाली व्यक्तित्व शहीद भगत सिंहको बारेमा कुरा गर्दैछौँ। भगत सिंहलाई हामी केवल बन्दुक बोकेको क्रान्तिकारीको रूपमा बुझ्यौँ भने हामीले उनको जीवनको सबैभन्दा ठुलो पक्ष छुटाउँछौँ। भगत सिंह केवल क्रान्तिकारी थिएनन्, उनी विद्यार्थी थिए, गम्भीर पाठक, लेखक, राजनीतिक चिन्तक, समाजवादबाट प्रभावित युवक र सबैभन्दा महत्त्वपूर्ण उनी प्रश्न गर्न सक्ने व्यक्ति थिए। उनको जीवनको यात्रा बुझ्दा हामी एउटा महत्त्वपूर्ण परिवर्तन देख्छौँ। देशभक्तिको भावनाबाट सुरु भएको उनको यात्राको क्रमशः राजनीतिक चेतना, तर्कवाद, समाजवाद र सामाजिक क्रान्तिकारी विचारतर्फ पुग्यो। बाल्यकाल र परिवार। भगत सिंहको जन्म 28 सेप्टेम्बर 1907 पन्जाबको बङ्गा क्षेत्रमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्छ। उनको परिवार पहिले नै ब्रिटिस शासनको विरुद्ध र स्वतन्त्रताको भावनासँग जोडिएका थिए, त्यसैले देशभक्ति उनको लागि केवल किताबमा पढेको कुरा थिएन, तर उनले आफ्नो परिवार र वातावरणबाटै राजनीतिक चेतना पाएका थिए। यसरी नै बाल्यकालमै उनले भारतमाथि भइरहेको ब्रिटिस शासन र भारतीय जनताको अवस्थाबारे सोच्न थाले। उनको जीवनमा एउटा घटनाले विशेष प्रभाव पार्यो, जुन घटनाको नाम थियो जलियावाला बाग हत्याकाण्ड। सन् 1919 अमृतसरको जलियावाला बागमा

0: मानिसहरूको ठुलो भिडमाथि ब्रिटिस सेनाले गोली चलायो, जसले महिला र बाल बालिका सहित हजारौं निर्दोष मानिसहरूको ज्यान लिएका थिए। युवा भगत सिंहको मनमा यस हत्याकाण्डले गहिरो प्रभाव पार्यो। भगत सिंहको राजनीतिक र क्रान्तिकारी चेतनाको विकासमा गदर आन्दोलनका युवा करतार सिंह सरोवरको अत्यन्त गहिरो प्रभाव परेको थियो। 1924 केवल 21 वर्षको उमेरमा सराभाइलाई ब्रिटिस सरकारले फाँसी दिएका थिए। उनको साहस, देशप्रतिको समर्पण र मृत्यु सामु पनि नझुक्ने चरित्रबाट भगत सिंह अत्यन्त प्रभावित भएका थिए। भगत सिंहले सराभाको तस्विर आफूसँग राखे र उनलाई आफ्नो आदर्श तथा प्रेरणाको स्रोत मान्ने गरेका उल्लेख पनि हामीले पाउँछौँ। यी दुई घटनाहरूले उनको चेतना केवल अङ्ग्रेजलाई भारतबाट निकाल्नुपर्छ भन्ने भावनामा सीमित राखेन, तर उनले सबै कुरामा पनि प्रश्न गर्न थाले। किन केही मानिसहरूले अरूमाथि शासन गर्छन्? किन किसानले अन्न उत्पादन गरेर पनि गरिब हुनुपर्छ? किन मजदुरले मेहनत गरेर पनि आफ्नो श्रमको उचित फल पाउँदैनन्? र स्वतन्त्रता भारत कस्तो हुनुपर्छ? यी नै प्रश्नहरूले उनको विचारधारालाई बिस्तारै आकार दिए। असहयोग आन्दोलन वा नन कोअपरेसन मुभमेन्ट र राजनीतिक चेतनाको विकास। भगत सिंहको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट सुरु भएका थिए। पछि उनी लाहोरको दयानन्द एङ्ग्लो वैदिक वा डिएभी स्कुलमा पढ्न गए। सन् 1920 महात्मा गान्धीले असहयोग आन्दोलन वा नन कोअपरेसन मुभमेन्ट सुरु गरेपछि भगत सिंह त्यसबाट धेरै प्रभावित भए। उनले ब्रिटिस सरकारसँग सम्बन्धित शिक्षण संस्थाको पढाइ छोडेर राष्ट्रिय शिक्षालाई रोजे। तर सन् 1922 चौरी चौरा घटनापछि महात्मा गान्धीले असहयोग आन्दोलन फिर्ता वा विड्र लिए। यस निर्णयले भगत सिंह जस्ता धेरै युवा राष्ट्रियवादीहरूलाई निराश बनायो। यस घटनापछि भगत सिंहको गान्धीवादी वा नन भायोलेन्स आन्दोलनप्रतिको विश्वास कमजोर हुँदै गयो। पछि उनले मार्क्स, लेनिन र बाकुनिन जस्ता विचारधारा भएको मानिसहरूलाई अध्ययन गर्न थाले। उनको विचार केवल ब्रिटिस शासनलाई हटाउनेमा सीमित रहेनन्। उनी शोषणविहीन र समाजवादी समाज निर्माण गर्ने दृष्टितर्फ पनि अघि बढे। त्यसपछि उनी लाला लाजपत राईले स्थापना गरेको नेसनल कलेज अफ लाहोरमा भर्ना भए। नेसनल कलेजमा उनले सुखदेव, भगवती चरण बोहरा र यसपाल जस्ता युवाहरूसँग सम्पर्क बनाए। यहाँ इतिहास, राजनीतिक र क्रान्तिकारी विचारबारे अध्ययन तथा छलफलले उनको राजनीतिक चेतनालाई अझ गहिरो बनायो। असहयोग आन्दोलनतर्फ फिर्ता भएपछि भगत सिंहले कलमलाई पनि आफ्नो सङ्घर्षको माध्यम बनाए। उनले बलवन्त र विद्रोही जस्ता स्युडो नामबाट लेखहरू प्रकाशित गरे। मतवाला र कृति जस्ता पत्रिकामा उनले युवा साम्प्रदायिकता, विद्यार्थी राजनीति, क्रान्ति र ब्रिटिस समाजवादको विषयमा लेखे। सन् 1923 भगत सिंहले सुखदेव र भगवती चरणसँग मिलेर नवजीवन भारत सभाको स्थापना गरे। यसको उद्देश्य युवाहरूलाई सङ्गठित गर्नु, देशभक्तिको भावना विकास गर्नु र ब्रिटिस समाजवादको विरुद्ध राजनीतिक चेतनक फैलाउनु पनि थियो। त्यसपछि भगत सिंह हिन्दुस्तान रिपब्लिकन एसोसिएसन वा एचआरएसँग जोडिए। सन् 1928 दिल्लीको फिरोज शाह कोटला मैदानमा क्रान्तिकारीहरू भेला भए र एचआरएलाई पुनर्गठन गर्दै यसको नाम हिन्दुस्तान सोसलिस्ट रिपब्लिकन एसोसिएसन वा एचएसआरए राखे।
1: शहीद आजम शहीद भगत सिंहको जन्म जयन्तीको सु अवसरमा आज एरिन सुनवारबाट हामीले शहीद भगत सिंहको जीवनीमाथि रहेको यो तथ्यहरू हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूमा साटिरहेका छौँ र शहीद भगत सिंहको जीवनीसित सम्बन्धित यो तथ्यहरू माथि हामी चर्चा गर्ने नै छौँ। तर अहिलेलाई भने हामी कार्यक्रममा केही क्षणको निमित्त लिन गइरहेका छौँ यो साङ्गीतिक

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रो श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रम शिक्षा ज्योतिको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: साइमन कमिसनको आगमन र भारतीय विद्रोह। 1927 भारतमा यस्ता कमिसनको आगमन भएका थिए जसले भारतको भविष्यको पूर्ण निर्माण गर्न लागिरहेको थियो। तर यस्ता महत्त्वपूर्ण कमिसनमा एकै पनि भारतीय नभएको कारणले यसको जोर विरुद्ध भारतभरि भएका थिए। यसै विरोध गर्ने क्रममा लाला लजपत रायमाथि लाठीचार्ज भयो र पछि उनको मृत्यु पनि भयो। यस घटनाले उनको र उनको क्रान्तिकारी साथीहरूलाई गहिरो रूपमा आक्रोशित बनायो। त्यसैले एचएसआरएका क्रान्तिकारीहरूले लाठीचार्जको लागि जिम्मेवार छानिएका लाहोरका प्रहरी अधिकारी जेम्स ए स्कटलाई मार्ने योजना गरे। तर यस क्रममा पहिचानमा गल्ती भयो र स्कटको सट्टा जेपी सान्डर्समाथि गोली चल्यो। राजगुरुले पहिला गोली चलाए र त्यहाँबाट भाग्न सफल भए र केही समय भूमिगत रहे। तर भगत सिंहको क्रान्तिकारी रणनीति केवल व्यक्तिवाद हत्या र बदलाको सीमित थिएन। उनी र उनको साथीहरूले जनतालाई ब्रिटिस शासनको दमनकारी नीतिबारे सचेत गराउने र आफ्नै राजनैतिक विचारहरू व्यापक रूपमा फैलाउन चाहन्थे। त्यही सोचबाट अप्रेल 1929 दिल्ली स्थित केन्द्रीय विधानसभामा बम विस्फोट गर्ने योजना उनले बनाए। त्यस समयमा सरकारले पब्लिक सेफ्टी बिल र ट्रेड डिस्प्युट बिल जस्ता दमनकारी कानून अघि बढाइरहेको थियो, जसलाई क्रान्तिकारी तथा श्रमिक आन्दोलनमाथि नियन्त्रण गर्ने प्रयास रूपमा हेरिरहेका थिए। भगत सिंह र बटुकेश्वर दत्तले विधानसभामा कम शक्तिको बमहरू खाली स्थानतर्फ फ्याँके। उद्देश्य ठुलो जनगणनाको क्षति गर्नु थिएन, तर उनीहरूको उद्देश्य ब्रिटिस सरकार र जनताको ध्यान आफ्नो राजनीतिक विचारतर्फ र ब्रिटिसहरूको दमनकारी शासनतर्फ आकर्षित गर्नु थियो। बम विस्फोट भएपछि उनीहरूले प्रचारहरू फ्याँके र इन्कलाब जिन्दाबाद जस्तो नारा लगाए। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूले भाग्ने प्रयास गरेनन्, बरु जानी जानी गिरफ्तारी भए। भगत सिंह र बटुकेश्वर दत्तको एसेम्ब्ली बम केसमा मुर्छा चल्यो र 22 जुन 1929 उनीहरूलाई आजीवन कारावासको सजाय सुनायो। तर यसै क्रममा ब्रिटिस प्रहरीहरूले भगत सिंहलाई सन्डर्स हत्याकाण्डसँग पनि जोड्न सफल भयो। लाहोरमा गरिएको अनुसन्धान, क्रान्तिकारीहरूको गिरफ्तारी, बम बनाउने कारखानाको खोजी तथा विभिन्न प्रमाणको आधारमा भगत सिंह, सुखदेव, राजगुरुलाई लाहोर कन्स्पिरेसी केसमा अभियुक्त बनायो। यस मूर्छाको क्रममा पनि भगत सिंह र उनको साथीहरूले अदालतलाई केवल कानुनी कारवाही

0: को स्थानमा होइन तर औपनिवेशिक शासनको विरुद्धमा आफ्नो विचार व्यक्त गर्ने ठाउँ बनाए। एसेम्ब्ली बम केसमा उनले बटुकेश्वर दत्तले दिएको बयानहरू उनीहरूले उद्देश्य हत्या नभई औपनिवेशिक शासनको बहिरो कानलाई जनताको आवाज सुनाउने रहेको तर्क प्रस्तुत गरे। जेलको जीवनमा पनि भगत सिंहको लागि केवल बन्दीको जीवन थिएन, बरु अध्ययन, चिन्तन र लेखकको महत्त्वपूर्ण समय थियो। जेलैमा उनले आफ्नो प्रसिद्ध निबन्ध वाइ आई एम एन एथिस्ट वा म नास्तिक किन हुँ भन्ने लेख लेखे, जसमा उनले ईश्वर, धर्म र अन्धविश्वासबारे आफ्नो तर्कपूर्ण विचार प्रस्तुत गर्दै मानिसले कुनै पनि कुरालाई अन्धविश्वासका आधारमा नभई तर्क र विवेकका आधारमा स्वीकार गर्नु भनेर भनेका थिए। जेलमा भारतीय राजनीतिक बन्दीहरूमाथि गरिने भेदभावपूर्ण व्यवहारको विरोधमा भगत सिंह र उनको साथीहरूले भोक हडताल पनि सुरु गरे। उनीहरूले राजनीतिक बन्दीलाई राम्रो खाना, पुस्तक तथा पत्र पत्रिका पढ्ने सुविधा, सम्मानजनक व्यवहार र अन्य अधिकारहरू दिनुपर्ने माग गरेका थिए। लामो समयसम्म चलेको यस भोक हडतालको कारण धेरै बन्दीहरूको स्वास्थ्य गम्भीर रूपमा बिग्रियो र जतिन दासको मृत्यु समेत भयो। यस घटनाले देशभर ठूलो जनाक्रोश उत्पन्न गरियो। यस समयमा ब्रिटिस सरकारले सन्दस सम्बन्धित मूर्छा लायो र लाहोर कन्स्पिरेसीका रूपमा अघि बढायो। अन्तत भगत सिंह, सुखदेव र राजगुरुलाई मृत्युदण्ड सुनायो, फाँसी दियो। यस सम्पूर्ण घटनाको ऐतिहासिक महत्त्व अत्यन्त ठूलो छ। निष्कर्ष: यसरी हेर्दा शहीद भगत सिंहको जीवन केवल एउटा क्रान्तिकारीको जीवन कथा मात्र होइन, यो एउटा यस्तो युवाको कथा हो जसले आफ्नो समयको अन्याय, दमन र प्रधानिकतालाई नजिकबाट देखेका थिए, जसलाई प्रश्न गरे र त्यस विरुद्ध आफ्नो सम्पूर्ण जीवन समर्पित गरे। अन्तत शहीद भगत सिंह केवल 23 वर्षको उमेरमा फाँसीमा चढेका एक क्रान्तिकारी युवा मात्र थिएन, उनी भारतको स्वतन्त्रता आन्दोलनका एक सशक्त विचार, चेतना र प्रेरणाको प्रतीक थिए। उनले आफ्नो जीवन देशको स्वतन्त्रता, सामाजिक समानता र शोषणमुक्त समाजको निर्माण लागि समर्पित गरे। उनको लेख, विचार, जेलभित्रको सङ्घर्ष, भोक हडताल र बलिदानले भारतीय युवाहरूमा नयाँ जागरण चलायो। उनको मृत्युले उनको आवाजलाई समाप्त गरेन, बरु त्यो आवाज पुस्तौ पुस्तौसम्म गुन्जिरहेन् र प्रेरणा दिए। आज पनि जब हामी स्वतन्त्रता भारतको इतिहास सम्झन्छौँ, भगत सिंहको नाम साहस, त्याग र राष्ट्रिय प्रेमको प्रतीकका रूपमा उच्चारण गर्छौँ। त्यसैले भगत सिंहको सबैभन्दा ठूलो योगदान केवल आफ्नो जीवन बलिदान होइन, स्वतन्त्रताको लागि सोच्ने, प्रश्न गर्ने र अन्याय विरुद्ध उभिने चेतना जगाउने हो। उहाँको जीवनले हामीलाई सधैँ सम्झाइरहन्छ, क्रान्तिको तरवार विचारको धाराले अझ तिखो हुन्छ। सबैलाई फेरि पनि नमस्कार।
1: श्रोताहरू, आज कार्यक्रम शिक्षा ज्योतिमा शहीद भगत सिंहको जन्म जयन्तीको शुभ अवसरमा उहाँको बलिदानहरूलाई आत्मसात गर्दै, उहाँलाई स्मरण गर्दै आज हामीले शहीद भगत सिंहको जीवनीसित सम्बन्धित केही तथ्यहरू हाम्रा श्रोता विद्यार्थीहरूमा साट्ने मौका पायौं र आजको तथ्य लिएर हामी माझ स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो सह प्राध्यापिका एरिन सुनवारज्यू र उहाँबाट हामीले धेर थोर मात्रामा शहीद भगत सिंहले देशप्रति दिनुभएको जुन योगदानहरू छ, उहाँको जुन आहुतिहरू छ, यसबारे धेर थोर जान्ने मौका पायौं। हवस्त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ र अर्को कार्यक्रममा अर्को विषयवस्तुको साथमा हाम्रो पुनः भेट हुने नै छ भन्दै साथसाथै कार्यक्रम शिक्षा ज्योतिमा यो अन्तिम गीत हजुरहरू समक्ष राख्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट उज्जवल हुन चाहन्छौ। नमस्कार।

जय जवान कार्यक्रममा सुन्नुहोस् यो पहिलो गीत चलचित्र अनहोनीबाट आशा भोसले र साथीहरूको आवाजमा। यस गीतमा शब्द रहेको छ वर्मा मल्लिकको अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

श्रोतागण अब सुन्नुहोस् यो दोस्रो प्रस्तुति चलचित्र कटी पतङबाट आशा भोसलेको आवाजमा। यस गीतमा शब्द छ आनन्द बक्सीको अनि सङ्गीत रहेको छ लक्ष्मीकान्त प्यारेलालको।

अब सुन्नुहोस् सूचना। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 ल्याटरल इन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलइएसटी 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि https://cwseit.nic.in NBS69 र कक्षा 11 लागि https://cbseit.ms/26/2026/NBS611 गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सितम्बर 2026 रहेको छ। यस ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलइएसटी 2027 को छनौट परीक्षा 30 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन गर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् अघिल्लो गीत चलचित्र डनबाट आशा भोसलेको आवाजमा। यस गीतमा शब्द छ इन्देवरको अनि सङ्गीत कल्याणी आनन्दजीको।

श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र यहाँहरूले सुन्दै हुनुहुन्छ विविध चलचित्रका हिन्दी गीतहरू। त्यसै क्रममा अघिल्लो गीत सुनाइरहेका छौँ चलचित्र इन्कारबाट उषा मङ्गेशकरको आवाजमा। यस गीतमा शब्द रहेको छ मजरूको अनि सङ्गीत राजेश रोशनको।

सुन्नुहोस् योगिलो गीत चलचित्र प्राण जाए पर वचन नजाएबाट आशा भोसलेको आवाजमा यस गीतमा शब्द रहेको छ एसएच बिहारीको अनि सङ्गीत ओपी नयारको।

0: Okay, it's me Nikita signing off for now, but you do stay tuned for our upcoming programs, news in Nepali. Till then, stay safe, take care, bye-bye.
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो उहाँको अटल समर्पण र जनताको सेवा गरेर राष्ट्रको सेवा गर्ने मन्त्रले सम्भव भएको हो। राष्ट्रले आज शहीद आजम भगत सिंहको 119 जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहले उहाँलाई श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत रत्न लता मङ्गेशकरलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। युनाइटेड फोरम अफ ब्याङ्क युनियन्सले आजदेखि सुरु हुने 3 दिने राष्ट्रव्यापी ब्याङ्क हडताल स्थगित गरेको घोषणा गरेको छ। रक्षामन्त्री राजनाथ सिंहले भोलि नौसेना कमान्डरहरूलाई सम्बोधन गर्नुहुनेछ। भारतीय नौसेनाको सर्वोच्च कमान्डर सम्मेलन भोलिदेखि 1 अक्टोबरसम्म नौसेना भवनमा आयोजना हुनेछ। निर्वाचन आयोगले दिल्लीमा मतदाता नामावलीको विशेष गहन संशोधन एसआइआरको लागि समयसीमा बढाएको छ। सर्वोच्च अदालतले आज 2000 रुपियाँभन्दा बढीका चयन गरेका युपिआई व्यापारी कारोबारहरूमा मर्चेन्ट डिस्काउन्ट रेट एमडिआर लगाउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकामा रोक लगाउन अस्वीकार गरेको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले एसियाली पूर्वाधार लगानी ब्याङ्क 11 वार्षिक बैठक र एआइआइबी लगानीकर्ता सम्वाद 2026 भाग लिने कतारको दोहा पुग्नुभएको छ। सरकारले पर्यटन क्षेत्रको लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सृजना

0: गर्ने परियोजना सुरु गरेको छ। नेपालको मनाङ जिल्लाको हिमलुङ हिमालको आधार शिविरमा हिम पहिरो जाँदा चारजनाको मृत्यु भएको छ भने बाह्रजना बेपत्ता छन्। राजस्व गुप्तचर निर्देशालयले देशव्यापी सुन तस्करी गर्ने गिरोहको पर्दाफाश गरेको छ। निर्देशनालयले 600 ग्राम भन्दा बढी विदेशी सुन जफत गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोतागण, अब प्रस्तुत छ हिन्दी चलचित्रका गीतहरू र आज हामी यहाँलाई सुनाइरहेका छौँ चलचित्र पेङ्गेस्टबाट किशोर कुमारको आवाजमा। यस गीतमा शब्द छ मजरुको अनि सङ्गीत एसटी बर्मनको।
2: आप लोग नाहक मेरा सर खा रहे हैं। मैंने कह दिया कि आप लोगों में से किसी को मकान नहीं
3: दूंगा,
2: किराया देंगे। मैंने तय कर लिया कि मकान दूंगा तो किसी बूढ़े को, जवान को नहीं। आप लोग तशरीफ ले जाइए।

0: नमस्ते साइली बुहारी, कान्छी माया दिदी आइपुगे। म पनि
1: नमस्ते छ, नमस्ते छ साइली बुहारी। नमस्ते भन्दैछ त हौ बिरे भाइले।
2: नमस्कार छ बिरे दाजु, कान्छी माया दिदी।
0: हजुर, तिनैजना ठिक समयमा भेला भइएछ है आज त।
1: हजुर हजुर, रमाइलो भयो सबैजना यसरी भेटघाट हुँदा।
2: यसरी समयमा सबैजना एकसाथ भेला हुँदा धेरै खुसी लाग्छ नि।
1: हजुर हजुर, एकदम खुसी लाग्छ बिरे भाइ। सजिलो गरेर तपाईँको त्यो जुन चाहिँ पीडा त्यसमा बस्नुहोस् है, सजिलो गरेर।
0: हुन्छ हुन्छ, भन्दा पनि आज त तपाईँहरूलाई नि हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा अनुरोध पो गरौँ भन्दैछु।
2: कस्तो अनुरोध हौ दाजु?
0: अब हेर्नु न, उमेर तिन्दै गयो, यसरी हिँडुल गर्दा त यो घुँडा दुख्ने बिमारीले क्या यसो पहिला चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ, यसो विश्राम पनि हुने भनेर नि।
1: मलाई पनि घुँडै दुखेको, बिस्तारो बिस्तारो हिँडेर आउँदा आउँदा यसो घुँडा दल्दै थिए।
2: यहाँ कान्छी माया दिदीलाई मैले सम्झ्दै ल्याएको नि बाटोमा।
1: अन्त यहाँ बिरे भाइले कुरा उठाएपछि त मनोरञ्जन नगरी
2: भएन,
1: एकछिन आराम पनि हुने। लु सुनौ न त,
2: सुनौ सुनौ
0: सुनौ।

0: आहा, सारे रमाइलो भयो दाजु, एकदमै आनन्द पनि भयो,
1: हामीलाई पनि आराम भयो, यहाँ बिरे भाइलाई मलाई पनि आराम भयो। अब यो आराम भइसकेपछि त
0: त्यो दुखेको पनि अलिक सन्चो भयो होला नि त।
2: आराम
0: हजुर हजुर, अब कुराकानी थाल्नु पर्छ जस्तो लाग्यो है।
2: कुराकानी भन्दा नि सधैँ विभिन्न विषयमा सोध्नुहुन्छ, आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ?
0: आज चाहिँ नि मैले दाजु, हाम्रो क्षेत्रमा गरिने मुख्य विषय खोर्सानीको खेती गरिन्छ, त्यसमाथि पनि डल्ले खोर्सानीको झन् एकदमै मुख्य खेती मानिन्छ नि, त्यही डल्ले खोर्सानीको खेती विषयमा के कस्ता रोगहरू लाग्छन् अनि यसको नियन्त्रण कसरी गर्नुपर्ने भन्ने विषयमा पो जानौँ कि भनेर नि दाजु। दिदी,
2: साह्रै राम्रो विषय छान्नु भएछ।
1: हो नि, हामी अब गाउँ बस्तीमा बस्छौँ, खेतीपाती नगरे त भएन। अब खेतीपाती गरेपछि हामीले यो अब जस्तो यहाँ बुहारीले डल्ले खोर्सानीको सोध्नु हुँदैछ, केही कमाइ गर्नुको लागि त रोप्नु पनि त पर्यो, त्यसै त जमिन छोड्नु भएन।
2: हो नि, अब यो डल्ले खोर्सानीको रोगको कुरामा नि, रोपेकोदेखि लिएर जब बिजन उमार्छौ नि, उमारेकोदेखि लिएर जब चाहिँ फलन दिन्छ तबसम्म चाहिँ विभिन्न रोग र किराले सताउँछ।
0: हो नि,
2: विशेष गरेर बियाडमा लाग्ने रोग चाहिँ के छ भन्दाखेरि जरा कुने रोग के।
0: हजुर हजुर,
2: अनि यो रोग लाग्दा चाहिँ काण्डको फेदको बोक्रा कुहिन्छ र बिजन ठाडो उभिन सक्दैन। अनि यो रोग चाहिँ कस्तो परिवेशमा लाग्न सक्छ भन्दाखेरि, यदि हामीले बिजन चाहिँ बाक्लो छर्यौँ भने के यस्तो हुन सक्छ, पानी बग्ने व्यवस्था, जल निकासको राम्रो व्यवस्था गरेनौँ भने लाग्न सक्छ। अनि नर्सरी बेडको माटोको तापमान 20 डिग्रीदेखि 30 डिग्री सेल्सियस भएमा यो रोग लाग्न सक्छ।
0: ए हजुर हजुर, यो जरा कुने जुन रोग भन्नुभयो नि दाजु,
2: हजुर,
0: यो जरा कुने रोग त सुरुमै हुने रहेछ है खोर्सानीको खेती गर्दा। त्यसको रोकथामको लागि हामीले के कस्तो विधिहरू अप्नाउनु पर्छ त्यो पनि बताइदिनुहोस् न।
2: हजुर, यो पनि जान्न पर्ने विषय नै हो साइली भरि।
0: हजुर हजुर,
2: हामीले के गर्ने भन्दाखेरि चाहिँ अग्लो नर्सरी बेड बनाउने, नर्सरी बेडको माटोलाई 20 दिन अघि 20 दिन जति घाममा सुकाउनु पर्छ। यसो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि त्यो माटोमा रहेको पुरानो कणहरू क्या त्यहाँ रह

0: सक्दैन
1: त्यो घामले गर्दाखेरि मर्छ नि त
0: मर्छ हजुर हजुर अनि त्यसरी नै जल निकासको राम्रो व्यवस्था मिलाएको हुनु पर्यो नर्सरी बेडको माटोमा सठिक मात्रामा बिउ लगाउनु पर्छ अघि मैले भने नि बेसी बाक्लो बिउ लगायो भने चाहिँ जराकुने रोग लाग्छ भनेर त्यसले गर्दाखेरि सठिक मात्रामा बिउ लगाउनु पर्यो अनि नर्सरी बेडको माटोमा सठिक मात्रामा हामीले आर्द्रता मिलाउनु पर्यो आर्द्रता बेसी भयो भने रोग लाग्छ नि त फेरि अनि रोग लागिहालेमा रोकथामको लागि चाहिँ म्यानको जेप नामक दबाई 2.5 ग्राम प्रति किलोको दरले 1 लिटर पानीमा आधा घन्टा जस्तो बिउ भिजाएर शोधन गर्नुपर्छ
1: यो जुन लेख्नु त लेख्दैछु कान्छी मेदी यो जुन म्यानको जेम भन्नुभयो नि दाजु
0: म्यानको जेप
1: म्यानको जेम है जेप म्यानको जेप ए हजुर हामी सही लेख्नु पर्यो नि त अनि यो दबाईहरू चाहिँ कहाँनिर पाइन्छ त्यो पनि बताइदिनुहोस् न
0: यो चाहिँ कहाँ भन्दाखेरि कृषि सामग्री पाउने जुनै पनि
1: कृषि सम्बन्धित पसलमा पाइन्छ
2: सोध्नु पर्यो नि त
0: फुलहरू विशेष गरेर फुलको बिरुवा रोप्ने जग्गा हुन्छ नि त्यहाँनिर तपाईँले म्यानको जेप दिनुहोस् न भनेर सोध्नु भने पाउनुहुन्छ यो म्यानको जेप पाइएन भने कप्पर अक्सिक्लोराइड नामक दबाई 3 ग्राम प्रति लिटर पानीमा मिसाएर नर्सरी बेडको माटो चाहिँ हामीले शोधन गर्नुपर्छ माटोको शोधन पनि गरेको हुनु पर्यो नि त
1: हजुर कान्छीमा दिदी
2: हजुर
1: डल्ले खोर्सानीमा खुइले रोग पनि लाग्छ नि है
2: हजुर लाग्छ लाग्छ
1: त्यो पनि के कस्तो प्रकारले हुन्छ बताइदिनुहोस् न
2: ए भनेपछि आज बुहारीलाई धेरै कुरा जान्ने इच्छा भयो खुइले रोग तपाईँले भन्नुभयो नि खुर्सानीमा थुप्रै रोगहरू मध्ये यो खुइले रोग पनि एउटा मुख्य रोग हो यो चाहिँ एउटा ढुँडी जातीय जीवाणुले गर्छ
1: हजुर हजुर
2: र अब हामी यसको लक्षण जान्नु पर्यो लक्षण नजानी पनि भएन किन लागेको भनेर लक्षण जान्यो भने राम्रो नि त अनि यो रोग लाग्दा चाहिँ पातमा कालो रङको दागहरू देखा पर्छ अनि आकारमा चाहिँ बढ्दै जान्छ
1: यो दाग चाहिँ बढ्दै जान्छ
2: हजुर हजुर र उपयुक्त परिवेश पाए 1-4 दिनमा चाहिँ यसले सम्पूर्ण बोट नै मारिदिन्छ
1: खतरनाक रोग रहेछ नि
2: अनि रोग लाग्ने उपयुक्त परिवेश चाहिँ कस्तो हुन्छ भन्दा कस्तो परिवेशमा चाहिँ यो रोग लाग्छ भन्दाखेरि जस्तै अब ठन्डा रात हुँदा है बादल लागेको दिन हुँदा र अर्को चाहिँ दिनको तापमान प्राय 10-20 डिग्री सेल्सियस जस्तो भयो भने चाहिँ यस्तो परिवेशमा चाहिँ यो रोग लाग्नु सक्छ अनि वातावरणमा चाहिँ 80% आर्द्रता भयो भने यो खुइले रोग चाहिँ लाग्नु सक्छ
1: रोकथाम पनि के कस्तो प्रकारले हामीले गर्न सक्छौँ त्यो पनि बताइदिनुहोस् न
2: हजुर अघि यहाँ बिरे भाइले भने जस्तै अब रोकथामको कुरो के छ भन्दाखेरि म्यानको जेप तपाईँले लेख्दै गर्नुहोस् किन अघि नै लेखिराख्नु भएको छ
1: लेख्नु त लेख्दैछु हजुर
2: यो म्यानको जेप चाहिँ 75% WBP नामक दबाई 2.5 ग्राम 1 लिटर पानीमा चाहिँ मिसाएर चाहिँ हामीले 2 पल्ट चाहिँ स्प्रे गर्नुपर्छ है
1: यसको रोकथाम हुन्छ त्यसो गरेपछि
2: रोकथाम हुन्छ नि किन हुँदैन अब रोग लागेपछि हामीले रोकथाम पनि त गर्नु
1: पर्यो
2: प्रथम पल्ट स्प्रे गर्दा चाहिँ रोपेको 45 दिन बाद हामीले स्प्रे दिनु पर्यो अनि दोस्रो स्प्रे चाहिँ हामीले जब रोग बोटमा प्रथम पल्ट देखा पर्छ त्यति बेला हामीले दिनु पर्यो
1: हजुर हजुर कान्छी माया दिदीले त यो खुइले रोगको लक्षण के कस्ता हुन्छन् अनि यसको रोकथाम कसरी गर्नु भन्ने विषयमा बताउनु भयो यो बाहेक चाहिँ नि बिरे दाजु अरू के रोगहरू लाग्न सक्छन् त्यो बताइदिनुहोस् न
0: अर्को लाग्ने रोग यो डल्ले खोर्सानीमा चाहिँ हो बोट ओइलिने रोग
1: हजुर
0: यो चाहिँ ढुँडी जातीय जीवाणुले गर्दा हुन्छ
1: अनि
0: यो रोग लाग्दा चाहिँ बोट पहेँलो हुन्छ र पातहरू ओइलाउँछन् काण्ड अनि जराभित्र कालो पनि देखा पर्छ है अन्तमा पुरै बोट मर्छ बोट ओइलाउनेको रोकथाम
1: हजुर हजुर यो रोग त भनिहाल्नु भयो है बोट ओइलिन्छ कालो दाग पनि देखिन्छ भन्नुभयो यसको रोकथाम चाहिँ हामीले के कस्तो प्रकारले गर्नुपर्छ त्यो पनि बताइदिनु न
0: अब यस रोगको रोकथामको लागि चाहिँ हामीले फसल चक्र अप्नाउनु पर्छ एउटै बारीमा घरिघरि डल्ले खोर्सानीको खेती मात्रै गरिरहनु हुँदैन साइली बरी
1: हजुर भनेपछि विभिन्न प्रकारको खेतीपाती लगाउनु पर्यो
2: फसल चक्र अप्नाउनु
1: फसल चक्र भनेको चाहिँ
0: यो डल्ले अनि डल्ले जातीय खेतीपाती हुन्छ नि सब्जीहरू जस्तै साग भयो है एकै प्रकारभित्र पर्छ नि त यो त्यो भएर यस्तो खेती गर्नु हुँदैन अनि यो रोगको रोकथामको लागि चाहिँ अर्को उपाय चाहिँ के छ भन्दाखेरि ट्राइकोडर्मा नामक जीवाणु हुन्छ कि बजारमा पाउँछ यो पनि
2: तपाईँले यो अघि बिरे भाइले भनेको जस्तै
1: कृषि
2: सम्बन्धी दोकानमा गएर सोध्नु भयो भने भइहाल्छ
1: हवस्
0: यो ट्राइकोडर्मा नामक जीवाणुले चाहिँ बिउ शोधन गर्नु पर्यो
1: हजुर
0: अनि गरम महिनामा चाहिँ हामीले जमिनलाई गहिरो खनेर मात्र यो डल्ले खोर्सानीको खेती गर्नुपर्छ है अनि मुख्य कुरो चाहिँ के भन्दाखेरि यो बोट ओइलिने रोग लागेपछि डल्ले खोर्सानीमा लागेपछि चाहिँ
1: हजुर
0: हामीले रोग लागेको बोटलाई चाहिँ उखेलेर जलाइहाल्नु पर्यो ताकि यो ओइल्याउने रोग चाहिँ अरू बोटमा नसरोस्
2: नलागोस् भनेर जग्गा जमिन छ भने त अलिकति पर लगेर खाडल खनेर हालिदियो भने भइहाल्यो भएन भने जलाउँदा पनि एकदमै राम्रो हुँदैन
1: त्यो ओइलेको बोटले एक अर्कालाई सर्छ नि त रोग है
2: रोग भनेपछि त सरिहाल्छ नि त्यसले गर्दा त हामी खेतीवाला दाजुभाइ दिदी बहिनीले यो कुरोमा एकदमै ध्यान राखेर खेती गर्यौँ भने चाहिँ नोक्सान चाहिँ हुँदैन
0: हो नि हो नि अनि साइली बरी आज तपाईँले जुन यो डल्ले खोर्सानीमा लाग्ने रोग र रोकथाम विषय सोध्नु हुँदैछ यो विषयमा गर्नुपर्ने कुराहरू त अझै छ
2: चिया
1: सँगसँगै यसो गीतको रमाइलो पनि गर्नु पायो भने राम्रो हुन्थ्यो नि
2: हजुर हजुर सुन्नुपर्छ नि आनन्द लिनुपर्छ कामगोरको मेलो सर्छ समय भयो भने त यसो नाच्दै पनि पो गर्नुपर्छ काम गर्दै
1: हजुर
2: लु सुनाउन त
0: लु सुनाउन

0: लौ त अहिले हामीले गीत सुनेर आनन्द पनि लिइहाल्यौँ।
1: हजुर हजुर,
2: गीत सुन्दा सुन्दै यहाँ कान्छी माया दिदी त अघि चाहिँ सुरुमा घोडा दुखे भन्नुहुँदै थियो, अहिले त निकै नाच्नु पो हुँदै थियो त।
1: अब आएर गीत सुनेर यसो बिसाएपछि त यो घोडा दुखेको च्वाट्टै भयो। गीत सुनेपछि त यो घोडा सुडाको त याद आउँदैन मलाई, नाच्नु मन लागिहाल्छ। तर अहिले समय भयो भने फेरि नाचौँला।
2: हजुर,
1: र यहाँ बडीले अघि साँच्ची यो डल्ले खुर्सानीको कुरा पो गर्दै थियो त हौ, यसो केही सोध्नु छ भने सोध्नुहोस् है।
2: हजुर हजुर, पक्कै पनि सोध्नु त निकै कुराहरू छ। यहाँ बिरे दाजुले अघि बोट ओइलिने रोगको विषयमा के कस्ता प्रकारले रोग लाग्छन् अनि यसको रोकथाम हामीले कसरी गर्नुपर्छ भन्ने विषयमा बताउनु भयो है। त्यस्तै गरेर यो डल्ले खोर्सानीको जुन बोट हुन्छ नि कान्छीमा दिदी, बोट अनि त्यो लागेको फल पनि कुनै रोग चाहिँ कस्तो प्रकारले लाग्छ, लक्षणहरू के छन् है, अन्त रोकथाम हामीले कसरी गर्न सक्छौँ त्यो पनि बताइदिनुहोस् न।
1: यो बोट कुने फल कुने रोगले पनि एकदमै सताउँछ,
2: एकदमै सताउँछ।
1: डल्ले खोर्सानीको खेती गर्छन् उनीहरूलाई त यसले पनि साह्रै सताइरहेको छ। जस्तै यो पनि एउटा ढुडी जातीय जीवाणुले नै गर्छ है। र अब हामी यसको लक्षण जान्नु पर्यो के कारणले हुन्छ भन्दाखेरि, यो रोग लाग्दा चाहिँ बोट चाहिँ टुप्पोबाट मर्दै आउँछ। सो हेर्नुपर्छ गएर, हामीले समय समयमा निरीक्षण पनि गर्नु पर्यो र अन्तमा चाहिँ सम्पूर्णै बोट नै मर्छ। साथै अब पाक्न लागेको जुन चाहिँ फलहरूमा चाहिँ कालो गोलो आकारको दागहरू देखा पर्छ, उँधो उँभो बढेर पनि जान्छ यसो हेर्दा। र यो दागहरू चाहिँ अलिकति गाडिएको पनि हुन्छ, साथै अब गुलाबी रङको देखिन्छ, यो याद गर्नु पर्यो हामीले। अनि फलमा चाहिँ यस्ता दागहरू आएमा फल चाहिँ नछिपिकन झर्छ, यसो हेर्छौँ नि हामी कोही बेला, अरे हेर्दा चाहिँ रातो झरिरहेको छ, के कारणले होला भन्दा चाहिँ यही फल कुने र बोट कुने रोगले भेट्दा चाहिँ यस्तो हुन्छ है। अनि पछि गएर चाहिँ काण्ड अनि फलमा चाहिँ कालो रङको यो जीवाणुको अंशहरू पनि देखा पर्छ, त्यति बेला चाहिँ हामीले याद गर्नु पर्यो। यसको जुन चाहिँ बोट कुने र फल कुने रोग लाग्ने उपयुक्त परिवेश चाहिँ कस्तो हुन्छ भन्दाखेरि, तापमान चाहिँ 28 डिग्री सेल्सियस हुँदाखेरि हुन्छ यो, अनि 92% आर्द्रता हुँदा पनि यो बोट कुने र फल कुने रोग लाग्छ है। यो पनि याद गर्नु पर्यो, डल्ले खोर्सानी लगाएको छु भनेर मात्रै बसेर हुँदैन, याद गर्नु पर्यो। अनि लामो समयसम्म शीत जमिरहँदा पनि यो बोट कुने र फल कुने रोग लाग्छ। अर्को चाहिँ यो नाइट्रोजन मल बेसी प्रयोग गर्यौँ भने पनि यो बोट कुने र फल कुने रोग लाग्छ है। रोगलाई त रोकथाम त गर्नै पर्यो, कुनै पनि रोग आयो भने अत्तालिनु भएन। हामी कृषक दाजुभाइ दिदी बहिनीहरू रोकथामपट्टि जानु पर्यो। यो रोग नलागेको जुन चाहिँ फलहरूबाट बिजन चाहिँ हामीले राख्नुपर्छ, एकदमै राम्रो हुनु पर्यो बिजन राख्दा। अनि बिजनलाई चाहिँ रोप्नुभन्दा अघि चाहिँ म्यानकोजेप नामक दबाई चाहिँ 2.5 ग्राम प्रति केजीको बिजनको दरमा मिसाएर चाहिँ बिउलाई चाहिँ हामीले शोधन गर्नु पर्यो। बिउ चाहिँ शोधन नगरी हुँदैन। फसलमा चाहिँ यो रोग लागेको खण्डमा चाहिँ सोही औषधि हामीले 2.5 ग्राम अथवा कप्पर अक्सी क्लोराइड चाहिँ 3 ग्राम प्रति लिटरको दरमा मिसाएर बनाएको घोलले चाहिँ लेख्दै गर्नु है, लेखेको छ भने चाहिँ याद हुन्छ, यसो सुनेको छ भने चाहिँ बिर्सिन्छ। त्योलाई चाहिँ हामीले जुन चाहिँ अघि मैले घोल भने नि, यो घोलले चाहिँ 15 दिनको अन्तरमा चाहिँ हामीले बोटमा छर्किदिनु पर्यो। अनि फसल उठाइसकेपछि चाहिँ बोटलाई चाहिँ उखालेर हामीले जलाउने काम चाहिँ गर्नु पर्यो। यो गर्यौँ भने हामीले यो बोट कुने र फल कुने रोगबाट चाहिँ डल्ले खुर्सानीलाई चाहिँ जोगाउन चाहिँ सक्छौँ।
0: अनि यो सँगसँगै अर्को कुरा चाहिँ के सम्झे भने नि साइले बरी,
2: हजुर हजुर,
0: यो डल्ले खोर्सानी झर्ने समस्या पनि हुन्छ नि,
2: हुन्छ नि, एकदमै ठुलो समस्या हो,
1: समस्या हजुर।
0: अनि यो समस्या चाहिँ केले गर्दा हो भन्दाखेरि चाहिँ फलमा लाग्ने झिङ्गा किराले गर्दा हुन्छ के साइले बरी,
2: हजुर हजुर।
0: अनि यसको रोकथामको लागि चाहिँ हामीले बजारमा पासोहरू पाउँछ क्या, बुझ्नुभयो त, दबाई मिसाएको पासोहरू सजिलै पाउँछ, तपाईँले 150-200 रुपियाँ भित्रमा यो चाहिँ किन्नुपर्छ। विशेष गरेर खरसाङ बजारतिर त होइन, सिलिगुडी बजारतिर चाहिँ पाउनुहुन्छ हौ, बुझ्नुभयो। अनि यो चाहिँ ल्याएर हामीले डल्ले खोर्सानी जहाँ लगाएको छौँ त्यसको छेउछाउमा, बोटको छेउछाउमा जहाँ चाहिँ पानी नपर्ने गरी चाहिँ हामीले झुन्डाउनु पर्छ। यो चाहिँ मेरो पनि अनुभव हो क्या,
1: तपाईँले पनि गर्नुभएको थियो बिरे भाइ।
0: मैले यो जब चाहिँ यो पासो झुन्डाएँ नि, फल चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि झिङ्गा आयो, झिङ्गाले चाहिँ त्यो फलमा अन्डा पारिदिँदो रहेछ, अनि यसो हुँदा चाहिँ हरिए अवस्थामा फलहरू झर्ने, कोही बेला त पाकेको पनि झर्ने क्या,
1: झरिरहेको हुन्छ हो।
0: तर यो जब चाहिँ मैले पासो झुन्डाएँ त्यहाँ त्यो पासोमा चाहिँ झिङ्गा आएर मर्नु थाल्यो, त्यसो हुँदा चाहिँ फलहरु निकै झर्न
2: चाहिँ कम भयो। विशेष रुपमा चाहिँ गाउँ घरमा प्राय चाहिँ यही समस्या देखिन्छ नि, एकदमै झर्ने समस्या बेसी
1: हुन्छ। ज्यू ज्यू डल्ले खुर्सानीको खेती गरेपछि त हामीले बिक्री बट्टा पनि त गर्नु पर्यो नि त। अन्त बिक्री बट्टाको लागि हो भने त त्यो फल जति लाग्छ त्यो झर्यो भने त नोक्सानै नोक्सान भयो नि खेतीपाती गर्नेहरूलाई त। र यो कुरो त जानिराख्नु राम्रो हो,
2: एकदमै राम्रो कुराको जानकारी दिनुभयो दाजुले। त्यो पासोको चाहिँ नि किन मुख्य समस्या हो नि त यो खुर्सानी झर्ने चाहिँ।
0: अनि अर्को अनुभव गरेको यो डल्ले खुर्सानीमा चाहिँ छ पातहरू छिर्के मिर्के हुने रोग के सैले बढी, अनि यो चाहिँ भाइरसको आक्रमणले गर्दा भएको हो। अनि यसमा चाहिँ लक्षण कस्तो हुन्छ भन्दाखेरि पातहरू गाढा हरियो अनि पहेँलो रङको मिसिएर छिर्के मिर्के परेको हुन्छ के साइले बढी।
2: हजुर हजुर दाजु।
0: अनि पातहरू साना साना हुन्छन्, अनि यस्तो भएमा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ रोग लागेको बोटलाई चाहिँ उखेलेर जलाइदिनु पर्छ फेरि।
1: माया गरिरहनु हुँदैन है, त्यो रोग लागेपछि त त्यसलाई पारक पुरुक उखालेर यसो कतै जलाइदिने र गाड्ने व्यवस्था पो
2: गर्नुपर्छ।
0: किनभने भाइरसले संक्रमित जति पनि यो डल्ले खोर्सानीको बोटहरू छ नि त्यसलाई रोकथाम गर्नु चाहिँ एकदमै कठिन पर्ने हुन्छ। त्यसले गर्दाखेरि यसलाई चाहिँ उखेलेर जलाइदिएकै राम्रो, ताकि अरू बोटमा चाहिँ यो रोगहरू नसरोस् भन्न खातिर चाहिँ यसो गरिएको हो।
2: हजुर हजुर हजुर। त्यस्तै गरेर नि यो विशेष रूपमा हेर्दाखेरि डल्ले खोर्सानीको के देखिन्छ भने यो पात हुन्छ नि त्यो डल्लो पर्ने रोग पनि देखिन्छ नि, त्यो रोगको चाहिँ रोकथाम कसरी गर्नुपर्ने, त्यो रोगको लक्षणहरू के कस्ता छन् त्यो पनि बताइदिनुहोस् न।
0: यो रोग पनि भाइरसको कारणले गर्दा नै भएको हो के। अनि पातहरू तल्लोपट्टि फर्केर भित्री प्रकारले डल्लो पर्छ, साथै पातहरू साना साना हुन्छन्, फुलहरू नछिप्पी झर्छ, साथै बोट टुप्पोबाटै मर्दै आउँछ। अनि यो रोगलाई चाहिँ सेतो झिङ्गा किरा ले चाहिँ सार्ने गर्छ। त्यसै कारण यस किराको रोकथाम गर्नु चाहिँ राम्रो हो, बुझ्नुभयो।
2: कस्तो प्रकारले गर्नुपर्ने त्यो पनि बताउनुहोस् न।
0: अघि जुन मैले भने नि जग्गा जग्गामा चाहिँ पासोहरू झुन्डाउनु पर्छ, औषधि मिसाएको पासोहरू के त्यो झुन्डाउनु भयो भने चाहिँ झिङ्गाको रोकथाम हुन्छ अनि रोग सर्न पाउँदैन। यस्तो प्रकारले चाहिँ हामीले पात डल्लो पर्ने रोगको रोकथाम चाहिँ गर्न सक्छौँ साइली भरि। अनि यो सँगसँगै तपाईँलाई भन्नु मन लागेको कुरा चाहिँ के भन्दाखेरि, तपाईँलाई हामी विशेष गरेर खेतीपातीमा रोगहरू लाग्दाखेरि विभिन्न औषधिहरू व्यवहार गर्नुपर्छ भनेर भन्दैछौँ है। यो औषधिहरू चाहिँ जताभावी व्यवहार गर्नु हुँदैन साइली भरि, बुझ्नुभयो। दरकार परे मात्र हामीले व्यवहार गर्नु पर्यो, अनि दरकारै परेर हामीले व्यवहार गर्नु नै पर्यो भने चाहिँ कुनै जान्ने व्यक्ति अथवा कृषि अधिकारीहरूको सरसल्लाह लिनुपर्छ। यो औषधिहरूले हामीलाई पनि असर पार्छ, त्यसले गर्दाखेरि यो औषधिहरू व्यवहार गर्दा चाहिँ हातमा पन्जा लाउने,
1: सावधानी अपनाउनु पर्यो,
0: हजुर, मुखमा मास्क लाउने अनि आँखामा यसो चस्मा लगाएर अलिकति सावधानी पूर्वक चाहिँ हामीले व्यवहार गर्नु पर्यो
1: त्यति मात्र होइन बिरे भाइ। अर्को भन्नु मन लागेको कुरो के छ भन्दाखेरि, हामीले जुन चाहिँ पनि यो खेतीपाती गरेपछि हामीले यो फल टिप्ने समय हुन्छ नि त डल्ले खोर्सानीको पनि, अनि फल टिप्नु समय अगाडि चाहिँ हामीले कुनै पनि औषधिको चाहिँ व्यवहार गर्नु हुँदैन है, त्यो पनि हामीले ध्यान राख्नुपर्छ।
0: लगभग 15-20 दिनको फरक चाहिँ हामीले राख्नु पर्यो। औषधि व्यवहार गरेपछि टिपिहाल्नु मिलेन, कमसेकम 20-15 दिनको अन्तर चाहिँ राखेको हुनु पर्यो।
2: हजुर हजुर। आज मलाई यहाँ दाजु दिदीले धेरै राम्रो जानकारी दिनुभयो डल्ले खोर्सानीको विषयमा है। डल्ले खोर्सानीलाई चाहिँ के कस्तो प्रकारले हामीले रोगहरूदेखि जोगाउन सक्ने रहेछौँ भन्ने विषयमा धेरै खुसी लाग्यो दाजु मलाई।
0: तपाईँले कुरा पनि बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो। अनि हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ।
1: अब यहाँलाई खुसी लाग्यो भनेपछि त हामीलाई पनि त यहाँले त खुसी त पार्नु पर्यो। अब के गरेर खुसी पार्नुहुन्छ, अब यहाँ माथि छोडिदिउँ न त, के गर्नुहुन्छ यहाँले?
2: अब एउटा रमाइलो गीत सुनाएर खुसी पारौँला नि दाजु र दिदीलाई।
1: सुनौ न त।

0: आहा बिरे भाई साइली बुहारी गीत सुनेर त आनन्द भइरहेको थियो, नाची पो रहेको थियो, तर के गर्नु नाच्दा नाच्दा समय त बितेको पत्तै भएन। यसो अब जाने मेलो मेसो पो गर्नुपर्छ होला जस्तो पो लाग्यो मलाई त।
1: हुन्छ नि, अब समय भएपछि हामी यहाँ बसिरहने पनि कुरो आएन।
0: हजुर हजुर,
1: लाग्नुपर्छ
0: यहाँ नाचेर त घुँडा पनि दुखे। लु लु बुहारी उठाऊ उठाऊ मलाई
1: बिस्तारै।
0: लु बिरे भाइ, हेर्न नजाने के हो,
2: लु जाउँ जाउँ,
0: लु त्यो मेरो लट्ठी दिनु त, लु जाउँ
1: जाउँ।

0: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गान्तोकको मनन केन्द्रमा आयोजित पहिलो उद्यमी भरोसा सम्मेलनलाई सम्बोधन गर्दै सिक्किमका युवाहरूलाई रोजगारी खोज्ने मात्र नभएर रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आह्वान गर्नुभयो। उहाँले 2019 सरकारले विभिन्न योजना तथा नीति मार्फत राज्यमा उद्यमशीलताको वातावरण बनाउँदै आएको बताउनुभयो। ग्रामीण क्षेत्रका 65,000 भन्दा अधिक महिला स्वयं सहायता समूहसँग आबद्ध रहेको उल्लेख गर्दै उहाँले युवाहरूलाई सरकारी रोजगारीमा मात्र सीमित नरहेर नयाँ अवसर र व्यवसाय सिर्जना गर्न आग्रह गर्नुभयो। मुख्यमन्त्रीले स्थानीय उद्यमीका उत्पादन तथा सेवाहरूलाई प्राथमिकता दिन अभिभावक र उपभोक्ताहरूलाई अपील गर्दै सरकारबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिक्किम र अरुणाचल प्रदेशको तावाङ जिल्ला स्थित लोउ गुम्पाका विद्यार्थीहरूको एउटा समूहले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गर्यो। राष्ट्रिय एकता यात्रा अन्तर्गत राष्ट्रपति भवन आएका विद्यार्थीहरूसितको भेट अवधि राष्ट्रपतिले उनीहरूलाई ठूलो सपना देख्न, दृढ संकल्पका साथ आफ्नो लक्ष्य प्राप्त गर्न र राष्ट्रको प्रगतिमा योगदान दिन प्रोत्साहित गर्नुभयो। सिक्किमका समृद्ध तथा विविध अमूर्त सांस्कृतिक सम्पदालाई 2026-27 लागि भारतको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव पठाउन आमन्त्रण गरिएको छ। संस्कृति मन्त्रालय अन्तर्गत सङ्गीत नाटक अकादमीले सिक्किमका जीवित सांस्कृतिक परम्परा तथा अभ्यास पहिचान गरी प्रस्ताव पेश गर्न सम्बन्धित राज्य विभागलाई आग्रह गरेको छ। यस अन्तर्गत मौखिक परम्परा, प्रस्तुति कला, सामाजिक अभ्यास तथा पर्व, प्रकृति र ब्रह्माण्ड सम्बन्धी परम्परागत ज्ञान र परम्परागत हस्तकला लगायतका विषय समावेश गर्न सकिनेछ। गान्तोक जिल्ला प्रशासनिक केन्द्रको मिनी सम्मेलन कक्षमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको निर्देशनमा आज कनेक्ट टु सिएम पहल सम्बन्धी समन्वय बैठक बस्यो। अतिरिक्त राजनीतिक सचिव छेरिङ वाङचुक लेप्चाको पहलमा आयोजित बैठकमा गान्तोक जिल्लाका 8 निर्वाचन क्षेत्रबाट प्राप्त जनगुनासो, अनुरोध तथा सुझावको प्रभावकारी समन्वय सम्बन्धित निकायमा पठाउने र समयमै अनुगमन गर्ने विषयमा छलफल भयो। बैठकमा मुख्यमन्त्री कार्यालयका स्रोत अधिकारी सूर्य प्रधानले पहल मार्फत प्राप्त विषयबारे जानकारी गराउनुभयो। आइटी विभागका प्रधान निदेशक टी सामडुपको नेतृत्वमा गएको एउटा टोलीले आज कलकत्तामा आयोजित कृत्रिम बुद्धिमत्ता एआईको पहिलो क्षेत्रीय कार्यशाला एवं समीक्षा बैठकमा सहभागिता जनायो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत आयोजित कार्यशालामा बिहार, झारखण्ड, ओडिसा, सिक्किम र पश्चिम बङ्गालका प्रतिनिधिहरू सहभागी बने। बैठकमा कृत्रिम बुद्धिमत्ताको सुरक्षित जिम्मेवारी र समावेशी प्रयोग, एआई सिप विकास, क्षमता अभिवृद्धि तथा राज्य स्तरीय सहकार्यबारे छलफल भयो। सिक्किमको टोलीले डेटा सेट, एआई स्रोत, डेटा साझेदारी र एआईमा आधारित डिजिटल पहलका विषयमा राज्यको प्रयास प्रस्तुत गर्यो। गेजिङ जिल्ला प्रशासनिक केन्द्रमा जिल्लाधीश तेन्जिङ डी डेन्जोङपाको अध्यक्षतामा जल जीवन मिसन तथा स्वच्छ भारत मिसन ग्रामीण सम्बन्धी जिल्ला जल तथा सरसफाई समितिको बैठक बस्यो। आज बसेको बैठकमा योजनाको भौतिक तथा वित्तीय प्रगति, खानेपानी तथा सरसफाई पूर्वाधारको अवस्था र जनगुनासो सम्बोधनबारे समीक्षा गरियो। जिल्लाधीशले सम्बन्धित अधिकारीलाई योजनाको खर्च तथा दायित्व विवरण 1 पेश गर्न, बिग्रिएका सरसफाई केन्द्रको विवरण तयार गर्न र काममा ढिलाइ गर्ने ठेकेदारमाथि आवश्यक कार्यवाही गर्न अघि बढाउने निर्देश दिनुभयो। सिक्किमको एक प्रतिनिधि मण्डल बेलायतको एल्डर्स्टमा नेपाल स्कटल्यान्ड सङ्गठनद्वारा आयोजित नेपाली स्वदेशी चलचित्र महोत्सवमा सहभागी बन्यो। प्रतिनिधि मण्डलमा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल, सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, सिक्किम कला सांस्कृतिक तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई लगायत सहभागी हुनुहुन्थ्यो। महोत्सवमा सिक्किममा निर्मित नुमाहाङमा र तारा लगायत चलचित्र प्रदर्शन गरिएको थियो। भ्रमणका क्रममा सिक्किमका चलचित्रकर्मी तथा कलाकारका लागि अन्तर्राष्ट्रिय स्तरमा सहकार्य र अवसर सिर्जना गर्ने विषयमा सरकारवालासँग छलफल गरिएको जनाइएको छ। पाकिम जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा आज जिल्लाधीश परिविष्णुको अध्यक्षतामा नारको समन्वय केन्द्र एनकोड तथा नशामुक्त भारत अभियान सम्बन्धी मासिक जिल्ला स्तरीय बैठक बस्यो। पाकिम जिल्लाका प्रहरी अधीक्षक छिरिङ शेर्पाको पनि उपस्थिति रहेको बैठकमा अघिल्लो बैठक अवधि निर्णय गरिएका कार्यान्वयनको समीक्षा गर्दै लागू औषध नियन्त्रण, जनचेतना, पुनस्थापना तथा रोकथामका उपायबारे छलफल गरियो। मिजोरममा सम्पन्न उत्तर पूर्वी क्षेत्रीय मुइथाई च्याम्पियनसिप 2026 सिक्किमका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै 11 पदक जितेका छन्। सिक्किमले 3 स्वर्ण, 3 रजत र 5 काँस्य पदक प्राप्त गरेको छ। समाचार पूरा भयो।
1: श्रोताखन अब सुन्नुहोस् आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7 कार्यक्रम लोकलहरी, 7:15 आधुनिक गीतको कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत, 8 कार्यक्रम युवावाणी, 8:30 समाचार एकांशको विशेष प्रस्तुति सेवा सङ्कल्प अभियान एक विशेष कार्यक्रम। यस लगायत रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम पब्लिक स्पिक, अनि राति 10 विविध भारतीको प्रस्तुति आजका फङ्कार। भोलि बिहानको अधिवेशनको थालनी हुनेछ 6:20। 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चना, विषय रहनेछ आत्मा अनि परमात्माको मिलन, सञ्चालक नामग्याल तामाङबाट। 7:05 कार्यक्रम सुप्रभात, 7:35 सङ्गीत प्रभा, 8:45 हिन्दी चलचित्रका गीतहरूको साथमा कार्यक्रम योजना, 9:30 हिन्दी चलचित्रका गीतहरू, 10 कार्यक्रम हेलो खरसाङ, 10:30 विश्व हृदय दिवसको अवसरमा कार्यक्रम हाम्रो सरोकार, विषय रहनेछ स्वस्थ मुटुको लागि स्वस्थ जीवनशैली, 11:05 कार्यक्रम स्वरमाधुरी, 11:30 बङ्गला कार्यक्रम, 12:05 विभिन्न हिन्दी चलचित्रका गीतको साथमा कार्यक्रम श्रोताहरूको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, दिउँसो 1:02 तिब्बती कार्यक्रम, 2:50 नेपाली लोकगीत, 3 हिन्दी चलचित्रका गीतहरू, 3:20 लोक तथा आधुनिक गीतको कार्यक्रम गीत सङ्गीत, 4 कार्यक्रम घर संसार, 4:30 कार्यक्रम शिक्षा ज्योति, विश्व हृदय दिवस सम्बन्धी एक वार्ता वरुण खवाससँग, विषय रहनेछ स्वस्थ मुटु स्वस्थ शरीर, सञ्चालक प्रशंसा थापाबाट। 5:05 कार्यक्रम जय जवान, 5:30 अङ्ग्रेजी कार्यक्रम टक इन इङ्ग्लिस, 6:10 प्रायोजित कार्यक्रम किसान वाणी, 7 कार्यक्रम लोकलहरी, 7:15 कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी कार्यक्रम, 8 कार्यक्रम युवावाणी, विषय रहनेछ राष्ट्र निर्माणमा युवा, सञ्चालक मौसम नेवारबाट। 8:30 कार्यक्रम सेवा सङ्कल्प अभियान, विषय छ पिएम सबनिधि। 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम मनी टक्स मन्थन, राति 10 विविध भारतीको प्रस्तुति आजका फनकार। श्रोतागण, यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। मौसम विभाग अनुसार उत्तर हिमालयन क्षेत्र, सिक्किम तथा पश्चिम बङ्गालका केही जिल्लाहरू, दार्जिलिङ, कालेबुङ, कुचबिहार, जलपाइगुडी आदि क्षेत्रहरूमा आगामी 24 आकाश गर्जन तथा सामान्य वर्षा हुने सम्भावना रहेको छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेको छौँ। अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार।

0: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले गंगासागर मेलालाई राष्ट्रिय मेलाको दर्जा दिने पुरानो माग चाँडै पूरा हुने बताउनु भएको छ। देशले आज क्रान्तिकारी स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको 119 जयन्तीमा श्रद्धाञ्जली अर्पित गरिरहेको छ। विधानसभा चुनावपछि आफ्नो जेट प्लस सुरक्षा हटाइएकोमा मुख्य विपक्षी दल तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीले कलकत्ता उच्च अदालतको ढोका ढकढकाएका छन्। उत्तर बंगाल विश्वविद्यालयमा विगत 3.5 वर्षदेखि स्थायी कुलपतिको नियुक्ति नगरेको मुद्दा एकपल्ट फेरि अघि आएको छ र जीटीए सभामा राजीनामा दिएका सभासदहरूले सहभागिता जनाएको घटनाप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्रान्च कमिटीले घोर विरोध जनाएको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले गंगासागर मेलालाई राष्ट्रिय मेलाको दर्जा दिने पुरानो माग चाँडै पूरा हुने बताउनु भएको छ। उहाँले राज्यको आफ्नो 2 दिवसीय भ्रमणको अन्तिम दिन पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लामा गंगासागरको भ्रमण गर्नुभयो। उहाँले गंगा नदी अनि बंगालको खाड़ीको संगममा डुब्की लगाउनु भएपछि कपिल मुनि आश्रममा पूजा अर्चना गर्नुभयो। गंगासागर मेलालाई राष्ट्रिय मेलाको दर्जा दिने विषयबारे सोधेको प्रश्नको उत्तर यो मांग चाँडै पूरा हुने उहाँले बताउनुभयो।
1: भाग्य मिला है और समस्त आज कबीर मुनि के आश्रम में भी आने का आज मौका मिला और जिस प्रकार से पश्चिम बंगाल की जनता ने हम सबको आशीर्वाद दिया है सेवा करने का, हम पूरी ताकत से हमारे मुख्यमंत्री जी और हमारे प्रदेश अध्यक्ष जी शुभेंदु जी और हमारे सुमित दा सब मिलकर इस राज्य की जनता की सेवा के संकल्प को पूरा करने में लगे और जो एक यहाँ की बहुत प्रतीक्षित विषय रही है गंगा दशहरा और गंगा जातीय और राष्ट्रीय मेला के रूप में, तो हम सब की इच्छा है कि यहाँ पर भी गंगा का जो तट पर और गंगा सागर के तट पर जातीय और राष्ट्रीय मेला जरूर आयोजित हो और इस दिशा में हमारी सरकार प्रयास आगे बढ़ेगी।
0: प्रधानमन्त्री नरेन्द्र मोदी जनसेवाको क्षेत्रमा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र लगातार जारी रहने समर्पणले यो सम्भव भएको हो। सेवा र सुशासनको यसै दृष्टिकोणबाट प्रेरित भएर सरकारले भारतलाई 2047 विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्नका लागि लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमद्वारा मानिसहरूको जीवनमा परिवर्तन आइरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी कुरा गरिरहेका छौं नमो भारत ऱ्यापिड रेलबारे, जसले कसरी यस संकल्पलाई वास्तविकतामा बदलिदिएको छ।
2: नमो भारत भारतको पहिलो क्षेत्रीय ऱ्यापिड ट्रान्जिट सिस्टम हो। यो 82.15 किलोमिटर लामो सेमी हाई स्पिड करिडोर हो। 23,274 करोड रुपियाँको लागतमा बनाइएको यस करिडोरमा ट्रेनलाई 180 किलोमिटर प्रति घण्टाको गतिमा चलाउन सकिन्छ। यो सेवा यसै वर्ष फरवरीदेखि सुरु गरिएको हो, यानि यसले गर्दा दिल्लीदेखि मेरठ बीचको यात्रा समय घटेर 1 घण्टा भन्दा पनि कम भएको छ। ऱ्यापिड रेलवेको उद्घाटन समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो कि नमो भारत ट्रेनले आधुनिकता, तेज गति र शानदार रफ्तारलाई दर्शाइरहेको छ।
3: नमो भारत ट्रेन में आधुनिकता भी है, गति भी है, अद्भुत स्पीड भी है। ये नमो भारत ट्रेन नए भारत के नए सफर और नए संकल्पों को परिभाषित कर रही है।
2: नमो भारत में यात्रा करने एक यात्री भंचन नमो भारतले बेग्ला बेग्लै परिवहन साधनहरूका साथ सजिलो सम्पर्क भारतमा तेज इन्टेन्सिटी यात्रा सुनिश्चित गर्दछ अनि एकीकृत सहरी तथा क्षेत्रीय परिवहनका लागि एउटा नयाँ उदाहरण पेश गरेको छ। यो परियोजनामा प्रधानमन्त्रीको त्यस दूरदृष्टिलाई थप गति प्रदान गर्दछ जसमा सहरी परिवहनलाई बदलिने र नागरिकहरूका लागि सुगम, कुशल, आधुनिक अनि टिकाऊ सार्वजनिक परिवहन व्यवस्था सुनिश्चित गर्ने कुरा गरिएको थियो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। देशले आज क्रान्तिकारी स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको 119 जयन्तीमा श्रद्धाञ्जली अर्पित गरिरहेको छ। महान क्रान्तिकारी अनि स्वतन्त्रता सेनानी शहीद भगत सिंहको जयन्तीमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमद्वारा भगत सिंहलाई नमन गर्दै उहाँको बलिदानलाई स्मरण गर्नुभयो। भगत सिंहको जन्म 28 सितम्बर 1907 पञ्जाबको बंका गाउँमा भएको थियो, जो वर्तमानमा पाकिस्तानमा पर्दछ। भगत सिंह भारतीय स्वतन्त्रता आन्दोलनको प्रमुख क्रान्तिकारीहरूमा सामेल थिए। जालिनवाला बाग हत्याकाण्डको घटनाले उहाँको विचारमाथि गहिरो प्रभाव परेको थियो। 17 दिसम्बर 1928 लाहोरमा अंग्रेज अधिकारी जेपी सान्डर्सको हत्याको कार्यवाहीमा भगत सिंह अनि राजगुरू सामेल थिए। त्यसपछि 8 अप्रेल 1929 भगत सिंह अनि बटुकेश्वर दत्त दिल्लीको केन्द्रीय विधान सभामा बम अनि पर्चा फ्याँकेको आरोपमा पक्रा परेका थिए। कम्ती उमेरमै देशको स्वतन्त्रताका लागि दिएको बलिदानको कारण भगत सिंहलाई भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा आज पनि स्मरण गरिन्छ। उहाँको जयन्तीमा देशभरि

0: विधानसभा चुनाव अघि उहाँलाई जेड प्लस श्रेणीको कडा सुरक्षा दिएको थियो। उत्तर बंगाल विश्वविद्यालयमा विगत 3.5 वर्षदेखि स्थायी कुलपतिको नियुक्ति नगरिएको मुद्दा एकपल्ट फेरि अघि आएको छ। विश्वविद्यालयमा स्थायी कुलपति साथै अन्य धेरै महत्वपूर्ण प्रशासनिक पद रिक्त रहेको विरोधमा आज अखिल भारतीय राष्ट्रिय शैक्षिक महासंघले प्रदर्शन गरे। संगठनका कार्यकर्ताहरूले पञ्चानन वर्माको प्रतिमा अघिबाट विरोध मार्च शुरू गर्दै विश्वविद्यालयको 2 नम्बर गेट भएर प्रशासनिक भवन पुगेपछि प्रदर्शन समाप्त गरे। प्रदर्शनकारीहरूले विश्वविद्यालयमा चाँडोभन्दा चाँडो स्थायी कुलपति नियुक्त गर्ने माग गरेका छन्। संगठनको भनाई अनुसार कुलपतिको नियुक्तिलाई लिएर राज्य सरकार अनि कुलाधिपतिसित चर्चा गर्नको साथै ज्ञापन पनि सुम्पिएको छ। जीटीए सभामा राजीनामा दिएका सभासदहरूले सहभागिता जनाएको घटनाप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्रान्च कमिटीले घोर विरोध जनाएको छ। यस विषयमा ब्रान्च कमिटीले पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेको छ। गोरामोमा दार्जीलिङ ब्रान्च कमिटीका अध्यक्ष एमजी सुब्बा र प्रवक्ता देवेन्द्र घतानीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिइसकेका सभासदहरूको जीटीए सभामा सहभागिताप्रति प्रश्न उठाएका छन्। गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिले कालेबुङ नगरपालिकामा वर्तमान 23 वटा वार्डलाई बढाएर 30 वटा पुर्याउनु पर्ने मागसहित जिल्ला प्रशासन समक्ष औपचारिक प्रस्ताव पेश गरेको छ। यो समाचार युट्युबमा @AIR न्यूज कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले गंगासागर मेलालाई राष्ट्रिय मेलाको दर्जा दिने पुरानो माग चाँडै पूरा हुने बताउनु भएको छ। देशले आज क्रान्तिकारी स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको 119 जयन्तीमा श्रद्धाञ्जली अर्पित गरिरहेको छ। विधानसभा चुनावपछि आफ्नो जेड प्लस सुरक्षा हटाइएकोमा मुख्य विपक्षी दल तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीले कलकत्ता उच्च अदालतको ढोका डकडकाएका छन्। उत्तर बंगाल विश्वविद्यालयमा विगत 3.5 वर्षदेखि स्थायी कुलपतिको नियुक्ति नगरेको मुद्दा एकपल्ट फेरि अघि आएको छ। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। राति 7:50 समाचारको नयाँ संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: अब प्रस्तुत छ कार्यक्रम लोकलहरी र आज हामी यहाँलाई सुनाइरहेका छौँ संगीत अध्ययन लेप्चाको आवाजमा केही लोकगीतहरू। पहिले सुन्नुहोस् यो छोटो सन्देश।
2: ডেঙ্গির ব্যাপারে সতর্ক থাকুন, ডেঙ্গি থেকে বাঁচুন।
3: কিভাবে বুঝবো যে ডেঙ্গি হয়েছে?
2: ডেঙ্গিতে জ্বর হয়, সঙ্গে মাথার যন্ত্রণা, গা হাত পায়ে ব্যথা। জ্বর হলে স্বাস্থ্য কেন্দ্রে গিয়ে রক্ত পরীক্ষা করান।
3: বাড়িতে কিভাবে ডেঙ্গির উপশম সম্ভব?
2: বাড়িতেই বিশ্রামে থাকতে হবে, গা মাথা বারবার ভেজাতে হবে। এমনিতে যতটা জল খান তার থেকে দিনে 1 লিটার বেশি করে জল ও অন্যান্য তরল খাবেন। জ্বর ও ব্যথার ওষুধ হিসেবে শুধুমাত্র প্যারাসিটামল খান। অসুখের প্রথম 5 দিন মশারির মধ্যে থাকুন, যাতে মশা কামড়ে ভাইরাস না ছড়ায়। এইভাবে বাড়িতেই ডেঙ্গির চিকিৎসা সম্ভব, কিন্তু বাড়াবাড়ি হলে চিকিৎসকের পরামর্শ নিন। পশ্চিমবঙ্গ সরকারের স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর দ্বারা জনস্বার্থে প্রচারিত।

सुन्दै हुनुहुन्छ कार्यक्रम लोकलहरी, र यहाँहरूले अहिले सुन्नुभयो सोङमित आद्य लेप्चाको आवाजमा लोकगीत, र अब सुन्नुहोस् यो अन्तिम प्रस्तुति।

श्रोता गणहरूले सुन्दै हुनुहुन्थ्यो लोकगीतको कार्यक्रम लोकलहरी र सुन्नुभयो सौमित अध्ययन लेप्चाको आवाजमा केही गीतहरू। अब प्रस्तुत छ आधुनिक गीतको कार्यक्रम सुरसङ्गम र आज हामी यहाँलाई सुनाइरहेका छौँ राजेश लामाको आवाजमा केही आधुनिक गीतहरू।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो आधुनिक गीतको कार्यक्रम सुरसङ्गम र यहाँहरूले सुन्नुभयो राजेश लामाको आवाजमा केही आधुनिक गीतहरू। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय अहिले 7:25 अनि 3 सेकेन्ड भइरहेको छ र अब केही क्षणमा सम्प्रसारण गरी सुनाइरहेका छौँ पहिले नेपाली र त्यसपछि बङ्गलामा समाचार।

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्य समाचार। श्रम अनि रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले देशमा 100 करोडभन्दा अधिक मानिसहरूलाई सामाजिक सुरक्षाको लाभ प्राप्त भइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा रक्षा मन्त्री राजनाथ सिंहले आज स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली दिनुभएको छ। नेपालको मनाङ जिल्लामा हिमलुङ पर्वतको आधार शिविरमा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ भने अन्य 12 जना लापता भएका छन्। युक्रेनमा रुसी आक्रमणपछि किप क्षेत्रमा 2 जनाको मृत्यु भएको छ भने खार्किपमा 9 बालबालिकासहित 28 जना घाइते भएका छन्। अनि जापानमा आयोजित एसियाली खेलमा भारतले हालसम्म 4 स्वर्ण 16 रजत र 17 काँस्य सहित कुल 37 पदक जितेको छ।

0: अब समाचार विस्तारमा। श्रम अनि रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले भन्नुभएको छ, देशमा 100 करोडभन्दा अधिक मानिसहरूलाई सामाजिक सुरक्षाको लाभ प्राप्त भइरहेको छ। यसमा 60 करोडभन्दा अधिक नागरिकहरूका लागि 5 लाख रुपियाँको स्वास्थ्य सुरक्षा योजना, 25 करोड मानिसहरूका लागि ESIC स्वास्थ्य सुरक्षा, 80 करोडभन्दा अधिक मानिसहरूका लागि निशुल्क खाद्यान्न अनि कृषकहरू तथा महिलाहरूलाई वित्तीय सहायता सामेल छन्। उहाँले नयाँ दिल्लीमा आयोजित औद्योगिक सम्बन्ध अनि श्रम तथा पुरस्कार सम्बन्धी राष्ट्र सम्मेलनलाई सम्बोधित गर्नुहुँदै डाक्टर मान्डवियाले भन्नुभयो, सरकारले देशको सतत विकासका लागि उद्योगहरूको निरन्तर विकास साथै श्रमिकहरूको कल्याणलाई बढावा दिन दिशातर्फ कार्य गरिरहेको छ। उहाँले सबै हितधारकहरूसित वर्ष 2047 विकसित भारतको लक्ष्य पूरा गर्न मिलेर काम गर्ने आह्वान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी तथा रक्षा मन्त्री राजनाथ सिंहले आज स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भगत सिंहले अदम्य साहस र वीरताका साथ स्वतन्त्रता आन्दोलनमा नयाँ ऊर्जा प्रवाह गरे। यस्तै रक्षा मन्त्री राजनाथ सिंहले पनि क्रान्तिकारी र स्वतन्त्रता सेनानी भगत सिंहलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा रक्षा मन्त्रीले भन्नुभयो, भगत सिंहले सानै उमेरमा मातृभूमिको स्वतन्त्रताको लागि सर्वोच्च बलिदान दिए। उहाँले भगत सिंहको अदम्य साहस, अटुट देशभक्ति र राष्ट्रप्रति समर्पणले आज पनि युवाहरूलाई प्रेरणा दिइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको क्षेत्रमा 25 वर्ष पुरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र लगातार जारी रहने समर्पणले यो सम्भव भएको हो। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकारले भारतलाई 2047 विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्नका लागि लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले यो समर्पणले पनि मानिसहरूको जिन्दगी परिवर्तन गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी कुरा गरिरहेका छौँ नमो भारत ऱ्यापिड रेलको, जसले कसरी यस सङ्कल्पलाई वास्तविकतामा बदलिदिएको छ।
1: नमो भारत भारतको पहिलो क्षेत्रीय ऱ्यापिड ट्रान्जिट सिस्टम हो। यो 82.15 किलोमिटर लामो सेमी हाई स्पिड करिडोर हो। 23,274 करोड रुपियाँको लागतमा बनाइएको यस कोरिडोरमा ट्रेनलाई 180 किलोमिटर प्रति घन्टाको गतिमा चलाउन सकिन्छ। यो सेवा यसै वर्ष फरवरीदेखि सुरु गरिएको हो। यानि यसले गर्दा दिल्लीदेखि मेरठ बिचको यात्रा समय घटेर 1 घन्टाभन्दा पनि कम भएको छ। ऱ्यापिड रेलवेको उद्घाटन समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो कि नमो भारत ट्रेनले आधुनिकता, तेज गति र शानदार रफ्तारलाई दर्शाइरहेको छ।
2: नमो भारत ट्रेन में आधुनिकता भी है, गति भी है, अद्भुत स्पीड भी है। ये नमो भारत ट्रेन नए भारत के नए सफर और नए संकल्पों को परिभाषित कर रही है।
0: सिक्किमको गान्तोक अनि अरुणाचल प्रदेशको तवाङ जिल्लाको लहु गोम्पाका छात्रहरूको समूहले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गरे। छात्रहरू राष्ट्रिय एकता यात्रा अन्तर्गत राष्ट्रपति भवन आएका थिए। भेटघाटको अवधि राष्ट्रपतिले छात्रहरूलाई ठूलो सपना देख्ने, दृढ सङ्कल्पसित आफ्नो लक्ष्यहरू प्राप्त गर्ने अनि राष्ट्रको प्रगतिमा योगदान दिनको लागि प्रोत्साहित गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Khersaing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। भारत अनि संयुक्त अरब अमिरात बीच द्विपक्षीय व्यापार वित्त वर्ष 2025-26 101.25 अरब डलरसम्म पुगेको छ, जबकि गैर तेल व्यापार 2025-76.2 अरब डलर रह्यो। दुवै पक्ष वर्ष 2032 द्विपक्ष व्यापारमा 200 अरब डलरको साझा लक्ष्यतर्फ अग्रसर छ। संयुक्त कार्यबलले ओडिसामा प्रस्तावित 11.5 अरब डलरको एकीकृत एल्युमिनियम परिसर अनि गुजरातमा फुड पार्क परियोजनासहित धेरै निवेश परियोजनाहरूको प्रगतिको समीक्षा गरे। कार्यबलले एमिरेट्स NBD द्वारा RBL ब्याङ्क अफ इन्डियामा लगभग 3 अरब डलरमा बहुमत हिस्सेदारीको अधिग्रहण अनि इन्टरनेसनल होल्डिङ कम्पनीको सम्मान क्यापिटल अफ इन्डियामा 1 अरब डलरको निवेशको पनि स्वागत गरेको छ। दुवै पक्षले निवेशसित सम्बन्धित मुद्दाहरूको समाधानका लागि भारत युएई फास्ट ट्रेक व्यवस्थाको पनि समीक्षा गरे अनि यी मुद्दाहरूको समयबद्ध समाधान सुनिश्चित गर्नका लागि पाइला चाल्ने विषयमाथि पनि सहमति व्यक्त गरेका छन्। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले आज फ्रान्सका उच्च शिक्षा अनुसन्धान अनि अन्तरिक्ष मन्त्री फिलिप ब्याप्टिस्टसित भेट गर्नुभयो। दुवै नेताहरूले शिक्षा अनुसन्धान अनि नवाचारको क्षेत्रमा भारत फ्रान्स सहयोगलाई अझ बलियो बनाउने विषयमाथि चर्चा गरियो। बैठकमा विद्यार्थीहरू अनि शिक्षकहरूको आदान प्रदानलाई बढाउने, संस्थानहरूबीच साझेदारी अनि संयुक्त अनुसन्धानलाई बलियो बनाउने तथा संशोधित पारस्परिक योग्यता मान्यता सम्झौतालाई अघि बढाउने विषयमाथि पनि विचार विमर्श गरियो। नेपालको मनाङ जिल्लामा हिमलुङ पर्वतको आदर्श शिविरमा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ भने अन्य 12 जना लापता छन्। मनाङका मुख्य जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार घटनास्थलबाट 4 शव फेला परिएको छ। 2 शवलाई काठमाडौँ एयरलिफ्ट गरिएको छ, जबकि अन्य 2 शवलाई जिल्ला मुख्यालय चामे लगिएको छ। हिम पहिरोको समय विभिन्न पर्वतारोहण अभियानका धेरै

0: यसले आवासीय भवन, सञ्चार पूर्वाधार र इन्धन स्टेसनहरू प्रभावित गरेको छ। यसैबीच रुसको रक्षा मन्त्रालयले भनेको छ कि उसको हवाई रक्षा इकाइहरूले मस्को, क्रिमिया, अजोभ सागर र कालो सागर सहित 16 रुसी क्षेत्रहरूमा युक्रेनी फिक्स्ड विङ ड्रोनहरू रातारात रोकेका छन् र नष्ट गरेका छन्। जापानमा आयोजित एसियाई खेल 2026 महिला 25 मिटर पिस्तोल व्यक्तिगत स्पर्धामा भारतकी ईशा सिंहले रजत पदक जितेका छन्। भारतीय एथलिट पिङ्की बलहारले महिला वर्गको 78 केजी मुनिको कुरास स्पर्धामा काँस्य पदक जितेका छन्। एसियाई खेलकुदमा भारतीय पुरुष क्रिकेट टोली सेमी फाइनलमा पुगेको छ। महिला बक्सिङमा भारतीय ओलम्पिक पदक विजेता लभलिना बोर्गोहेनले 75 केजी तौल समूहमा दक्षिण कोरियाकी सियोङ सुयनलाई 5-0 पराजित गर्दै पदक जित्न सफल बनिन्। एसियाई खेलमा भारत 12 स्थानमा छ। भारतले हालसम्म 4 स्वर्ण, 16 रजत र 17 काँस्यसहित कुल 37 पदक जितेको छ। भारतीय तटरक्षक बलले ओडिसाको पारादीप तट नजिक बेलिजको झन्डा भएको रासायनिक ट्याङ्कर एमटी सिगल 9 उत्पन्न सङ्कटको स्थितिलाई सम्हालेर एउटा ठूलो समुद्री दुर्घटना हुनदेखि बचाएको छ। यो समाचार युट्युबमा @ARNewsKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। श्रम अनि रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले देशमा 100 करोडभन्दा अधिक मानिसहरूलाई सामाजिक सुरक्षाको लाभ प्राप्त भइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा रक्षा मन्त्री राजनाथ सिंहले आज स्वतन्त्रता सेनानी शहीद भगत सिंहलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली दिनुभएको छ। नेपालको मनाङ जिल्लामा हिमलुङ पर्वतको आधार शिविरमा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ भने अन्य 12 जना लापत्ता भएका छन्। अनि जापानमा आयोजित एसियाई खेलमा भारतले हालसम्म 4 स्वर्ण, 16 रजत र 17 काँस्यसहित कुल 37 पदक जितेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोतागण, समाचारपछि अब समय भएको छ कार्यक्रम युवा वाणीको।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ को युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नयाँ अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषय लिएर हजुरहरूलाई कुराकानी सुनाउने छु र मेरो विषय रहेको छ कि हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग। हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग। मानिसको जीवन जन्मदेखि मृत्युसम्मको एउटा लामो यात्रा हो। जन्म हाम्रो इच्छा बिना हुन्छ र मृत्यु पनि हाम्रो इच्छा अनुसार आउँदैन। तर जन्म र मृत्युको बीचमा रहेको समयलाई कसरी बिताउने भन्ने निर्णय गर्ने अवसर भने हामीसँग हुन्छ। यही बीचको समयलाई हामी जीवन भन्छौँ। मानिसले जीवनभर अनेकौँ कुराको खोजी गर्छ, सुख, सफलता, धन, प्रेम, सम्मान, सुरक्षा र आफ्नो अस्तित्वको अर्थ। तर यी सबै खोजीका बीच एउटा प्रश्न बारम्बार हाम्रो मनमा उठ्छ, हामी वास्तवमा मृत्युसँग डराउँछौँ कि हामीले बाँच्न चाहेको जीवन बाँच्न नपाएको अवस्थासँग डराउँछौँ। मृत्यु मानव जीवनको सबैभन्दा निश्चित सत्य हो। संसारमा जन्मेका प्रत्येक मानिसले एक दिन मर्नुपर्छ। विज्ञानले मानिसको आयु बढाउन सक्छ, रोगको उपचार गर्न सक्छ र जीवनलाई केही समयसम्म सुरक्षित राख्न सक्छ।

तर मृत्युबाट पूर्ण रूपमा मुक्त गराउन सक्दैन। त्यसैले मृत्युको डर मानव स्वभावको एउटा स्वाभाविक पक्ष हो। अज्ञात कुराप्रति मानिसलाई डर लाग्छ र मृत्यु त अझै पनि धेरै हदसम्म अज्ञात रहस्य हो। मृत्युपछि के हुन्छ? चेतना समाप्त हुन्छ कि अर्को कुनै अस्तित्वको सुरु हुन्छ? आत्मा हुन्छ कि हुँदैन? यस्ता प्रश्नको अन्तिम उत्तर मानिससँग छैन। यही अनिश्चितताले मृत्युको डरलाई अझ गहिरो बनाउँछ। मानिसका धेरै सपना, इच्छा र आकाङ्क्षा हुन्छ, तर परिवारको दबाव, समाजको अपेक्षा, असफलताको डर र भविष्यको चिन्ताका कारण हामी आफ्ना इच्छाहरूलाई बारम्बार भोलिका लागि थाती राख्छौँ। हामी भन्छौँ, समय मिलेपछि यात्रा गरौँला, पैसा भएपछि सपना पूरा गरौँला, अनि पछि परिवारसँग पर्याप्त समय बिताउला। यसरी पछि भन्दै जाँदा जीवनका महत्त्वपूर्ण क्षणहरू बितिसकेका हुन्छन्। जीवनको अन्तिम समयमा मानिसले आफूले कति धन कमायो भन्दा आफूले कति प्रेम गर्यो, कति खुसी अनुभव गर्यो र आफ्ना सपनाका लागि कति प्रयास गर्यो भन्ने कुरा सम्झन सक्छ। त्यसैले मृत्युको डरभित्र अधुरो जीवनको डर पनि लुकेको हुन सक्छ। मृत्यु हाम्रो नियन्त्रणमा छैन, तर बाँच्ने तरिका केही हदसम्म हाम्रो हातमा छ। त्यसैले आज हामीलाई अर्थपूर्ण बनाउनु, प्रियजनलाई प्रेम व्यक्त गर्नु, आफ्नो रुचिलाई समय दिनु र आफ्ना सपनाका लागि प्रयास गर्नु अति नै आवश्यक छ। जीवन छोटो भए पनि त्यसलाई अर्थपूर्ण बनाउन सकिन्छ, तर मृत्युको डरलाई केवल मर्न डराउनु भनेर बुझ्नु पर्याप्त हुँदैन। कहिलेकाहीँ मानिसलाई मृत्यु स्वयं भन्दा पनि मृत्यु अघि आफूले जीवनमा केही गर्न नसकेको पछुतोको बढी डर लागिरहेको हुन्छ। मानिसले आफ्नो जीवनको अन्तिम क्षणमा फर्केर हेर्दा के देख्न चाहन्छ? उसले कमाएको धन, बनाएको घर, पाएको प्रसिद्धि कि आफूले प्रेम गरेको, सपना देखेको, सम्बन्ध जोगाएको र आफ्नै इच्छा अनुसार बाँचेको जीवन? सम्भवत मानिसका लागि यी प्रश्नहरू मृत्युको प्रश्नभन्दा कम महत्त्वपूर्ण छैनन्। कल्पना गरौँ, एक वृद्ध मानिस आफ्नो जीवनको अन्तिम अवस्थामा छ। उसको वरिपरि प्रशस्त धन छ, ठूलो घर छ, समाजमा प्रतिष्ठा छ, तर उसले आफ्नो मनको इच्छा कहिल्यै पूरा गर्न सकेन। उसले परिवारसँग पर्याप्त समय बिताउन सकेन। उसले आफ्ना प्रियजनलाई प्रेम व्यक्त गर्न सकेन। उसले सधैँ भोलि गरौँला भन्दै आफ्नो सपना पछाडि सारिरह्यो। अब जब जीवनको समय लगभग सकिएको छ, उसले आफूलाई प्रश्न गर्छ, मैले वास्तवमा जीवन बाँचे त? यस्तो अवस्थामा उसको डर केवल मृत्युको डर नहुन सक्छ। उसको डर त बाँच्न बाँकी रहेको जीवनको डर पनि हुन सक्छ। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौँ हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग भन्ने विषयमाथि केही कुराकानी। र श्रोता मित्र, अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सोही विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्, अजिउँदो जीवन अर्थात् अनलिभ्ड लाइफ भन्ने विचार अत्यन्तै गहिरो छ। बाँच्न नसकेको जीवन भन्नाले मानिसले आफ्नो सम्भावना, इच्छा, सपना, प्रेम, सृजनशीलता र वास्तविक व्यक्तित्वलाई पूर्ण रूपमा अनुभव गर्न नपाएको अवस्था बुझ्न सकिन्छ। बाहिरबाट

हेर्दा मानिस सफल देखिन सक्छ, तर भित्रबाट ऊ आफूले चाहेको जीवनबाट धेरै टाढा हुन सक्छ। हामी मध्ये धेरै मानिसको जीवनमा अरूले के भन्लन् भन्ने प्रश्नको ठूलो प्रभाव हुन्छ। बाल्यकालदेखि नै हामीलाई समाजका अपेक्षाहरू सिकाइन्छ। राम्रो पढ्नुपर्छ, राम्रो जागिर खानुपर्छ, धेरै पैसा कमाउनुपर्छ, प्रतिष्ठित बन्नुपर्छ, अरूभन्दा अगाडि बढ्नुपर्छ भन्ने कुरा हामी सुन्दै हुर्किन्छौँ। यी कुराहरू आफैमा नराम्रा भन्ने होइनन्, तर समस्या तब सुरु हुन्छ जब हामी आफ्नो जीवनको निर्णय आफ्नै मूल्य र इच्छाभन्दा अरूको अपेक्षा अनुसार गर्न थाल्छौँ। कहिलेकाहीँ मानिस आफूलाई मन नपर्ने काममा वर्षौँ बिताउँछ, केवल समाजले त्यसलाई सफलताको प्रतीक मानेको कारण। कसैले आफ्नो रुचि त्यागेर अरूले चाहेको पेसा रोज्छ, कसैले प्रेम गर्न चाहन्छ तर अस्वीकारको कारणले प्रेम व्यक्त गर्दैन, कसैले यात्रा गर्न चाहन्छ तर समय छैन भन्दै सपना थाती राख्छ, कसैले लेख्न, चित्र बनाउन, सङ्गीत सिक्न वा कुनै सृजनात्मक काम गर्न चाहन्छ, कसैले फुटबल, हकी, क्रिकेट आदि जस्ता खेलहरू खेल्न चाहन्छ, तर त्यसबाट भविष्य बन्दैन भन्ने डरले त्यसलाई छोड्छ। यसरी जीवन बिस्तारै बित्दै जान्छ। यहाँ एउटा महत्त्वपूर्ण कुरा देखिन्छ, मृत्यु निश्चित छ तर हामीले बाँच्ने जीवनको गुणस्तर निश्चित छैन। मृत्यु कहिले आउँछ भन्ने हामीलाई थाहा हुँदैन, तर आज कसरी बाँच्ने भन्ने कुराको केही अंश हाम्रै हातमा हुन्छ। त्यसैले मृत्युको स्मरणले जीवनलाई निराश बनाउनुको सट्टा जीवनलाई अझ अर्थपूर्ण बनाउन प्रेरित गर्न सक्छ। मृत्युबारे सोच्दा मानिस प्राय मेरो जीवन कहिले समाप्त हुन्छ भन्ने प्रश्न गर्छ, तर अर्को प्रश्न अझ महत्त्वपूर्ण हुन सक्छ, मेरो जीवन समाप्त हुन अघि म कसरी बाँच्न चाहन्छु। यी दुई प्रश्नबीच ठूलो फरक छ। पहिलो प्रश्नले हामीलाई समयको सीमाबारे सोचाउँछ भने दोस्रो प्रश्नले जीवनको अर्थबारे सोचाउँछ। मानिसको सबैभन्दा ठूलो समस्या कहिलेकाहीँ समयको अभाव होइन, समयलाई अर्थपूर्ण रूपमा प्रयोग नगर्नु हो। हामी भविष्यका लागि यति धेरै तयारी गर्छौँ कि वर्तमानमा बाँच्न नै बिर्सन्छौँ। अहिले दुःख गरौँ पछि सुख पाउँछौँ भन्ने सोचले मानिसलाई वर्षौँसम्म चलाउन सक्छ। भविष्यका लागि योजना आवश्यक छ, तर यदि भविष्यको खोजीमा वर्तमान नै गुमायो भने त्यो भविष्य आएपछि पनि हामीलाई अधुरोपन महसुस हुन सक्छ। हामी प्राय भन्छौँ समय मिलेपछि परिवारसँग बसौला, पैसा भएपछि यात्रा गरौला, काम कम भएपछि आफूलाई समय दिउला, अवकाश पाएपछि मन लागेको कुरा गरौला, तर जीवनले सधैँ यस्तो अवसर दिन्छ भन्ने निश्चित हुँदैन। परिस्थितिहरू बदलिन्छन्, मानिसहरू टाढा जान सक्छन्, स्वास्थ्य कमजोर हुन सक्छ र समय समाप्त हुन सक्छ। त्यसैले जीवनको अर्थ केवल भविष्यका लागि सुरक्षित राखेको कुनै पुरस्कार होइन, जीवन वर्तमान क्षणमै अनुभव गरिने वास्तविकता हो। तर यसको अर्थ जिम्मेवारी छोडेर केवल आफ्नो इच्छा पूरा गर्नुपर्छ भन्ने होइन, जीवनमा परिवार, समाज, कर्तव्य र अरू प्रतिको जिम्मेवारीको पनि महत्त्व हुन्छ। आफ्नो जीवन बाँच्नु भनेको स्वार्थी बन्नु होइन, बरु आफूले गर्ने काम र रोज्ने बाटोमा आफ्नो चेतना, मूल्य र इच्छालाई पनि स्थान दिनु हो। अरूको खुसीका लागि आफूलाई पूर्ण रूपमा हराउनु र आफ्नै इच्छाका लागि अरूलाई पूर्ण रूपमा व्यवस्था गर्नु दुवै अतिवादी अवस्था हुन्। अर्थपूर्ण जीवन सम्भवतः यी दुई बीचको सन्तुलनमा हुन्छ। मृत्युको डरको अर्को कारण प्रियजनलाई गुमाउने डर पनि हो। मानिस केवल आफ्नै मृत्युबाट मात्र डराउँदैनन्, उसलाई आफूले प्रेम गरेका मानिसहरूबाट छुट्टिनुपर्ने सम्भावनाले पनि डराउँछ। आमा

बुवा, जीवन साथी, छोरा छोरी, साथी भाई, यी सम्बन्धहरूले जीवनलाई अर्थ दिन्छन्। जब मृत्युको कुरा आउँछ, हामीले म मर्छु भन्ने मात्र होइन, म मेरा प्रियजनबाट अलग हुन्छु भन्ने सम्भावनालाई पनि महसुस गर्छौँ। त्यसैले मृत्युको चेतनाले हामीलाई सम्बन्धहरूको महत्त्व सम्झाउन सक्छ। हामीले प्रेम गर्ने मानिसलाई प्रेम व्यक्त गर्न किन पर्खने? म तिमीलाई माया गर्छु, धन्यवाद, माफ गरिदिनुहोस्, म तपाईँलाई सम्झिरहेको छु, जस्ता सरल शब्दहरू कहिलेकाहीँ जीवनकै सबैभन्दा मूल्यवान शब्द बन्न सक्छन्। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि पनि हजुरहरूलाई सोही विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। जबसम्म हामीसँग समय छ, हामी आफ्नो कथाको केही अंश परिवर्तन गर्न सक्छौँ। अनलिभ्ड लाइफको अवधारणा केवल मृत्यु अघि पछुताउने कुरा मात्र होइन, यसले हामीलाई अझै एउटा प्रश्न सोध्न बाध्य बनाउँछ। के म अहिले आफूले साँच्चिकै बाँच्न चाहेको जीवन बाँचिरहेको छु? यदि उत्तर हो छ भने त्यो ठूलो उपलब्धि हो, तर उत्तर होइन छ भने पनि त्यो अन्त्य होइन, त्यो चेतना परिवर्तनको सुरुवात हुन सक्छ। जीवनमा ठूलो परिवर्तन गर्न सधैँ ठूलो निर्णय आवश्यक पर्दैन। कहिलेकाहीँ परिवारसँग समय बिताउने, पुरानो साथीलाई फोन गर्ने, मनमा रहेको कुरा व्यक्त गर्ने, नयाँ कुरा सिक्ने, आफ्नो रुचिलाई समय दिने वा आफूलाई लामो समयदेखि रोकिरहेको डरको सामना गर्ने जस्ता साना कदमहरूबाट पनि जीवनको दिशा बदलिन सक्छ। मानिसले मृत्यु रोक्न सक्दैन, तर मृत्युको चेतनालाई कसरी प्रयोग गर्ने भन्ने कुरा उसको हातमा केही हदसम्म हुन्छ। मृत्युको सोचले यदि हामीलाई डर मात्र दिन्छ भने त्यसले जीवनलाई साँघुरो बनाउन सक्छ, तर यदि त्यसले हामीलाई समयको मूल्य बुझाउँछ भने त्यही चेतना जीवनलाई गहिरो बनाउन सक्छ। वास्तवमा जीवनको सुन्दरता यसको सीमिततामा पनि छ। यदि मानिस अमर हुन्थ्यो भने समयको मूल्य कस्तो हुन्थ्यो भन्ने प्रश्न उठ्छ। कुनै कुरा सीमित भएकै कारण त्यसको महत्व बढ्छ। समय सीमित छ, त्यसैले एउटा भेट मूल्यवान हुन्छ। जीवन सीमित छ, त्यसैले एउटा बिहान विशेष हुन्छ। सम्बन्धहरू स्थायी हुन सक्छन्, त्यसैले प्रेमलाई अझै व्यक्त गर्नु अर्थपूर्ण हुन्छ। मृत्यु जीवनको विपरीत मात्र होइन, मृत्युको चेतनाले जीवनलाई परिभाषित गर्न पनि मद्दत गर्छ। जब हामी बुझ्छौँ कि हाम्रो समय सीमित छ, तब हामीले केलाई प्राथमिकता दिने भन्ने प्रश्न स्पष्ट हुन सक्छ। धन, प्रतिष्ठा र उपलब्धिहरू महत्त्वपूर्ण हुन सक्छन्, तर तिनीहरू जीवनका सम्पूर्ण अर्थ भन्ने होइन। मानिसको जीवनमा सम्बन्ध, प्रेम, करुणा, स्वतन्त्रता, सृजनशीलता, अनुभव र अरूका लागि गरेको योगदान पनि उत्तिकै महत्त्वपूर्ण हुन सक्छ। जीवनको अन्तिम मूल्य सायद हामीले कति वर्ष बाँचेको छौँ भन्नेमा मात्र हुँदैन, तर ती वर्षहरूमा हामीले कति महसुस गर्यौँ, कति प्रेम गर्यौँ, कति सिक्यौँ, कति सृजना गर्यौँ र अरूको जीवनमा कस्तो सकारात्मक प्रभाव छोड्यौँ भन्नेमा पनि हुन्छ। त्यसैले मृत्युको बारेमा सोच्नु जीवनबाट भाग्नु होइन, बरु कहिलेकाहीँ मृत्युको स्मरणले जीवनलाई अझ नजिकबाट हेर्न सिकाउँछ। आजको दिन फेरि नआउन सक्छ, आज भेटेको मानिस सधैँ साथमा नहुन सक्छ, आज पाएको अवसर भोलि नहुन सक्छ। त्यसैले जीवनलाई केवल कुनै दिनका लागि बचाएर राख्नुको सट्टा आज पनि त्यसको केही अंश बाँच्न आवश्यक छ। अन्त्यमा प्रश्न, म कहिले मर्छु भन्दा म बाँचुन्जेल कसरी बाँच्ने भन्ने हुन सक्छ। मृत्यु हाम्रो जीवनको अन्तिम अध्याय हो, तर त्यस अध्यायको मिति हामीलाई थाहा हुँदैन। हाम्रो हातमा रहेको कुरा भने अहिले बाँचिरहेको जीवन हो। सायद हामी मृत्युबाट डराउँछौँ, त्यो स्वाभाविक हो, तर कहिलेकाहीँ मृत्युको डरभित्र एउटा अझ गहिरो डर लुकेको हुन्छ। आफू बन्न सक्ने मानिस बन्न नसक्नु, भन्नुपर्ने कुरा नभन्नु,

प्रेम गर्नु पर्ने मानिसलाई प्रेम नगर्नु, बाँच्नु पर्ने जीवनलाई सधैँ भोलिका लागि सारी रहनु। त्यसैले जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न मृत्यु कहिले आउँछ भन्ने मात्र होइन, प्रश्न यो पनि हो, मृत्यु आउनु अघि मैले आफ्नो जीवन कति साँचो रूपमा बाँचे। यदि हामीले आजको दिनलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसके पनि अर्थपूर्ण बनाउन सिकौँ, आफ्ना प्रियजनलाई प्रेम व्यक्त गर्न सिकौँ, आफ्नो जिम्मेवारी पूरा गर्दै आफ्नो अस्तित्वलाई पनि सम्मान गर्न सिकौँ, सिक्न र बदलिन तयार रह्यौँ भने सायद बाँच्न नसकेको जीवनको डर केही कम हुन सक्छ। मृत्यु अन्तिम सत्य हो, तर त्यस अघि रहेको जीवन हाम्रो अवसर हो। त्यो अवसर सानो वा ठुलो जे भए पनि त्यसलाई सचेत भएर बाँच्नु नै सायद जीवनको सबैभन्दा ठुलो उत्तर हो। मृत्यु निश्चित छ, तर जीवन कसरी बाँच्ने भन्ने प्रश्न अझै खुल्ला छ, र त्यो प्रश्नको उत्तर हामीले हरेक दिन आफ्ना निर्णय, सम्बन्ध, प्रेम, साहस र कर्म मार्फत लेखिरहेका हुन्छौँ। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग भन्ने विषयमाथि केही कुराकानी, र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: श्रोतागण सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवावाणी। अब सुन्नुहोस् समाचार एकांशको एक विशेष कार्यक्रम।
1: आकाशवाणी खरसाङको दैनिक चर्चा चौतारी कार्यक्रममा आज हामीले वर्ष 2025 प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा केन्द्र सरकारको साहसिक सुधार तथा कठोर निर्णयको वर्षको रूपमा जानिन्छ। यो वर्ष 2025 ठूलो सोच, तीव्र गति र गहिरो सुधारको रूपमा चिनिनेछ। भारतलाई 2047 विकसित राष्ट्र बनाउने दिशामा वर्ष 2025 एउटा माइल खुट्टी हुनेछ। यो 2025 सालमा सुधारका केही महत्वपूर्ण फड्को बारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्रीज्यू। नकुलज्यू, हाम्रो स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
2: नमस्कार। यस चर्चा चौतारी कार्यक्रममा देशको विकासमा वर्ष 2025 प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि र साहसिक सुधारका केही महत्वपूर्ण फड्को बारे चर्चा परिचर्चा गर्न मलाई यहाँहरूले मौका दिनुभएकोमा श्रीमान अशोक चौरसियाज्यू तपाईँलाई पनि मेरो तर्फबाट हार्दिक नमस्कार अनि आभार व्यक्त गर्दछु।
1: श्रोतागण, डाक्टर नकुल छेत्रीज्यूको थप परिचय गराउन चाहन्छु। उहाँ एकजना शिक्षक हुनुहुन्छ, उच्चतर माध्यमिक विद्यालयमा नेपाली भाषा पढाउनुहुन्थ्यो। उहाँले धरणीधर शर्मा कोइरालाको काव्यमा रस प्रयोगमाथि शोध गरी पीएचडी अर्थात् विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको हो। उहाँ एकजना असल शिक्षक हुनका साथै समाज सेवा र साहित्य सेवामा अग्रणी भूमिका निभाउँदै आउनुभएको छ। नेपाली भाषाका पुस्तकहरू प्रकाशनका लागि उहाँले नरपूर्ण साहित्यिक गुठीको पनि स्थापना गर्नुभएको छ। साहित्य अकादमीका केही पुस्तकहरूको सम्पादन पनि गर्नुहुन्छ। नकुलजी, देशभक्त भारतीयहरूको एउटा सपना छ कि भारत एउटा विकसित राष्ट्र बनोस्, होइन?
2: हजुर हजुर।
1: तर भारत त प्राचीन

0: कालको इतिहासमा हेर्दाखेरि विश्वमै विकसित राष्ट्र थियो, यसैले सुनकीचरी विश्व गुरु भनिन्थ्यो, होइन र?
1: हजुर, अवश्य हो नि। भारत कुनै समयमा सुनकी चरी भनेर चिनिन्थ्यो, यसमा कुनै द्विमत भने पटक्कै छैन। भारतको समृद्धि, सम्पदा, ज्ञान र विज्ञानको गौरव गाथा सुनेर नै हाम्रो देशमा यवन, शक, हुन, मुगल, अङ्ग्रेज, डच अनि फ्रेन्चहरू भारतको सम्पदा लुट्न नाना षड्यन्त्र गरी अन्तत हाम्रो राजाहरूको दूरदृष्टि, एकता र निस्वार्थ राष्ट्र प्रेम अभाव, स्वार्थको राजनीतिले गर्दा सुनकी चरी हाम्री भारत माता अन्तत गुलाम बन्न पुगे नि।
0: हजुर हजुर, विश्व गुरु भन्ने जहाँ नालन्दा तक्षशिला विश्वविद्यालयमा विश्वभरिका विद्यार्थीहरू पढ्न आउँथे, त्यहाँ आज यस्तो अवस्था छ कि हाम्रो विद्यार्थीहरू विदेश गएर पढ्दाखेरि एकदम गर्व र छाती फुकाउने काम गर्छन्।
1: हजुर, अवश्य हो नि। हाम्रो देशको त्यो नालन्दा विश्वविद्यालयहरू विश्वमा नै शिक्षाको एउटा केन्द्र बनेको थियो, तर देशका स्वतन्त्रता सङ्ग्रामीहरू पुनः कम्मर कसेर एकताको प्रदर्शन गर्दै झन्डै 200 वर्षसम्म निरन्तर सङ्घर्ष जारी राखी भारतलाई स्वतन्त्र त गराए।
0: हजुर,
1: तर दुर्भाग्यवश अङ्ग्रेज, मुगल आदिले हाम्रो धन सम्पदा मात्र लुटेर त लगेनन्, अपितु हाम्रो मठ मन्दिर, संस्कार, गुरु केन्द्र, महान संस्कृति परम्परा र धर्म मास्ने हरेक कार्य गरे भारत।
0: संस्कृत भाषालाई पनि त मासे,
1: त्यो सँगसँगै संस्कृति सम्बन्धित भाषा, साहित्य, संस्कार, संस्कृति जुन भारतको एउटा ठुलो गौरव थियो ती सबै मास्ने काम गरे नि।
0: हजुर हजुर,
1: हाम्रो सामाजिक एकतालाई तोड्न, जात जातमा, प्रान्तीय भाषामा समाजलाई पिथोल्ने ठुलो षड्यन्त्र पनि नरचेको होइन, जसको शिकार हाम्रै समाज बन्यो।
0: हजुर हजुर,
1: देश त स्वतन्त्र भयो नि, तर गुलामीको मानसिकतादेखि हामी मुक्त हुनै सकेनौँ।
0: हजुर,
1: एउटा विकसित राष्ट्रदेखि विकासशील राष्ट्रमा परिणत भयौँ ती हाम्रा स्वतन्त्र सङ्ग्रामीहरूको ठुलो समर्पण र त्याग बलिदानको फलस्वरूप।
0: हजुर,
1: र भनिन्छ इतिहास स्वयंलाई कहिले काहीँ दोहोऱ्याउँछ, अवश्य होइन र?
0: हजुर हजुर,
1: र देशको जनता केही हदसम्म आफ्नो प्राचीन गौरव र गरिमाको भान गर्न थाले।
0: हजुर,
1: राष्ट्रभक्ति सर्वोपरि हुनुपर्ने अनुभव गर्न थाले र बिस्तार बिस्तार परिणाम स्वरूप 2014 दूरद्रष्टा हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको रूपमा देशले एउटा साँचो सियक प्राप्त गर्यो।
0: हजुर हजुर,
1: परिणाम हामी सबैले देखिरहेकै छौँ।
0: हजुर,
1: भारत विकासशील राष्ट्रदेखि विकसित राष्ट्रतर्फ पुनः अग्रसर हुन थालेको छ अहिले।
0: हजुर,
1: यसका लागि टाढा सोच्ने, साहसिक र कठोर निर्णयका साथ सुधारहरूको दिशामा देश अग्रसर हुन थाल्यो।
0: हजुर,
1: परिणाम स्वरूप वर्ष 2025 क्रान्तिकारी सुधारहरू भए।
0: हजुर,
1: यस्तै धेरै धेरै सुधारहरू भए जसलाई देशवासीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तथा 2025 सुधारको वर्षको रूपमा सधैँ स्मरण गरिनेछ।
0: नकुलजी, भारतको सभ्यता र प्राचीन गौरवको कुरा गर्नुभयो तपाईँले, यसबारे केही थप प्रकाश पार्नुहुन्छ?
1: हजुर, यस बारेमा थप प्रकाश पार्नु पर्दाखेरि यो जुन चाहिँ विषय आज उठाउनु भयो हजुरले,
0: हजुर,
1: यो विषय त केवल राजनीतिक बहस मात्र त होइन, यो त सम्पूर्ण देशवासीको पहिचान, सङ्घर्ष, आत्मविश्वास, भविष्य र सामूहिक चेतनासँग जोडिएको विषय हो।
0: हजुर,
1: भारत केवल एउटा भौगोलिक संरचना मात्र त होइन, यो हजारौं वर्षको सभ्यता, संस्कृति र चेतनाको निरन्तर प्रवाह नै हो।
0: हजुर,
1: र वैदिक कालदेखि आधुनिक युगसम्म आइपुग्दा भारतले अनेकौं चुनौती, सङ्घर्ष र परिवर्तनका चरण पार गर्दै आज 2025 एक उदीयमान विकसित राष्ट्रको रूपमा आफूलाई स्थापित गर्ने ऐतिहासिक मोडमा पो उभिएको छ त।
0: हजुर हजुर, भनेपछि नकुलज्यू, आत्मनिर्भर भारत आर्थिक विकासको दिशाले तय गर्छ कि कसो?
1: हजुर, निश्चय नै हो नि, किनभने सभ्यताको निरन्तरतामाथि भारत देशको कुरा गरौँ। भारत कुनै नयाँ राष्ट्र होइन, भारत हजारौँ वर्ष पुरानो सभ्यता हो, जहाँ वेद जन्मे, जहाँ उपनिषद्ले मानव चेतनालाई दिशा दिए, जहाँ बुद्धले करुणा सिकाए, अनि जहाँ महावीरले अहिंसाको पाठ पढाए। विश्वले जब अँध्यारो युग भोगिरहेको थियो, तब भारतले शून्यको आविष्कार गर्यो। गणित, खगोल, आयुर्वेद र दर्शनको उज्यालो छर्यो। तर दुःखको कुरा, त्यही सभ्यतामाथि औपनिवेशिक शासन पनि आयो, हामीलाई कमजोर पनि बनाइयो, हाम्रो आत्मविश्वास तोडियो। तर आज भारतले विश्वमा आफ्नो शिर खडा गरेको छ,
0: भने आफ्नो आत्मविश्वास
1: प्राप्त गर्न सकेको छ। यो हामी सम्पूर्ण राष्ट्रवासीको निम्ति गौरवको कुरा पक्कै हो।
0: हजुर हजुर,
1: स्वतन्त्रता पछिको सङ्घर्षदेखि आत्मनिर्भरतासम्म भारतले निकै लामो यात्रा गरिसकेको छ नि।
0: हजुर,
1: 1947 पछि भारतले अत्यन्त कठिन यात्रा गर्यो। गरिबी, अशिक्षा, विभाजनको पीडा, यी सबैका बावजुद पनि हामी कहिले झुकेनौ।
0: हजुर,
1: हरित क्रान्तिले भोकमरी हटायो।
0: हजुर,
1: श्वेत क्रान्तिले किसानलाई सशक्त बनायो।
0: हजुर,
1: शिक्षा र विज्ञानले आत्मनिर्भर बनायो, अनि आर्थिक उदारीकरणले भारतलाई त नयाँ दिशामा डोर्याइरहेको छ।
0: हजुर,
1: आज 2025 आइपुग्दा भारत आत्मनिर्भरता र आत्मसम्मानको नयाँ युगमा प्रवेश गरिसकेको छ नि।
0: हजुर, अघि तपाईँले आर्थिक विकासको कुरा गर्नुभयो, यो आर्थिक विकासले नै वास्तवमा भारत एउटा विकसित राष्ट्र हुन्छ कि आर्थिक विकासको साथसाथ सांस्कृतिक, धार्मिक, आध्यात्मिक विकासको पनि जरुरी छ? पहिला तपाईँले आर्थिक विकासलाई अलिक अझै प्रस्ताइदिनुहोस् त।
1: हजुर, आर्थिक विकास भनेको, अर्थ भनेको कुनै पनि राष्ट्रको पहिलो मेरुदण्ड नै मानिन्छ।
0: हजुर,
1: अर्थ बिना त कुनै सम्भव नै छैन।
0: हजुर हजुर,
1: त्यसैले आज हामी आर्थिक रूपान्तरणको युगमा प्रवेश गरिसकेका छौँ।
0: हजुर हजुर,
1: आज
0: भारत, तपाईँलाई एकछिन रोक्न चाहन्छु, भारत आज विश्वको पाँचौ सर्वबृहद अर्थतन्त्र बनिसकेको छैन र
1: मेरो
0: अनि तेस्रो विश्वको सर्वबृहद अर्थतन्त्र बन्ने दिशामा अग्रसर भएको छ।
1: हजुर,
0: र अहिले के भन्नुहुँदै थियो, सायद जापानलाई उछिनेर चौथो बनिसकेको छ।
1: हजुर, पाँचौ होइन, अहिले जापानलाई पनि उछिनेर चाहिँ चौथो स्थानमा पक्कै आइपुगेको छ। र 2025 आइपुग्दा भारत विश्वको तीव्र गतिमा बढ्दो अर्थतन्त्र मध्ये एक बनेको छ। भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको हामीले प्रत्यक्ष देखिरहेका छौँ। मेक इन इन्डिया, स्टार्टअप इन्डिया, डिजिटल इन्डिया, आत्मनिर्भर भारत जस्ता अभियानहरूले त घरेलु उत्पादन, नव प्रवर्तन र रोजगारी सिर्जनामा नयाँ आयाम थपेका छन् नि।
0: हजुर हजुर,
1: डिजिटल भुक्तानी प्रणाली, युपिआई, स्टार्टअप, संस्कृति र एमएसएमई क्षेत्रको विस्तारले त झन् भारतलाई आत्मनिर्भर र प्रतिस्पर्धी अर्थतन्त्रतर्फ अघि बढाएको छ।
0: हजुर,
1: यी सबै कुराहरू चाहिँ केवल नारा मात्र त होइन।
0: हजुर,
1: यी राष्ट्रिय संकल्प हुन्। आज भारतमा स्टार्टअपको संख्या हेऱ्यौँ भने लाखौँमा पुगेको छ।
0: हजुर,
1: डिजिटल भुक्तानी विश्वकै उदाहरण बनेको छ।
0: हजुर,
1: गाउँ गाउँमा ब्याङ्किङ, इन्टरनेट र उद्यम पुगेको छ। त्यो तपाईँ हामीले उपभोग गरिरहेकै छौँ। भारत अब केवल उपभोक्ता मात्र होइन, उत्पादन गर्ने राष्ट्र पनि बनिसकेको छ नि।
0: हजुर हजुर,
1: र आज भारतले यसै क्षेत्रमा हेऱ्यौँ भने प्रविधि र नवप्रवर्तनको नेतृत्व गरिरहेको छ।
0: हजुर हजुर,
1: प्रविधि र विज्ञानको क्षेत्रमा भारतले नयाँ पहिचान बनाइसकेको छ। भारत 2025 केवल उपभोक्ता मात्र होइन
0: हजुर
1: प्रविधिको निर्माता राष्ट्र बन्दै गएको छ।
0: हजुर हजुर
1: अन्तरिक्ष विज्ञानमा हेर्यौँ भने चन्द्रयान गगनयान डिजिटल सार्वजनिक पूर्वाधार
0: हजुर हजुर
1: कृत्रिम बुद्धिमत्ता हरित ऊर्जा जस्ता क्षेत्रमा भारतको उपस्थिति त विश्वमै प्रशंसनीय बनिसकेको छ।
0: हजुर हजुर हजुर
1: डिजिटल शासनले पारदर्शिता पहुँच र जवाबदेहिता बढाएको छ।
0: हजुर
1: आजको भारत चन्द्रमामा पुग्छ मङ्गलको कक्षामा घुम्छ र गगनयान मार्फत मानव अन्तरिक्ष यात्राको तयारी गर्छ
0: होइन पुगेर पनि
1: आइसक्यो
0: सुधांशु शुक्ला
1: हजुर
0: माने भारतको पहिलो
1: हजुर
0: मानव सहित अन्तरिक्ष यात्रा भारतले गरेर
1: गरिसकेर देखाइसकेको ज्वलन्त उदाहरण तपाईँ हामीले अहिले देखिरहेका छौँ।
0: हजुर
1: र त्यसरी नै डिजिटल इन्डिया एआई सेमी कन्डक्टर ड्रोन टेक्नोलोजी यी सबै कुराहरू शब्द मात्र त होइनन् भविष्यका आधार स्तम्भ पनि हुन्। भारत अब टेक्नोलोजी आयात गर्ने देश होइन टेक्नोलोजी निर्माण गर्ने शक्ति पनि बनेको छ भन्न म हिचकिचाउँदिन।
0: जसरी सेमी कन्डक्टरको हब
1: बन्नु थाल्यो अहिले गुजरातमा हेरौँ त्यहाँनिर अरबौँ खर्च गरेर भारतले एउटा त्यहाँ सेमी कन्डक्टरको हब नै बनाइसकेको
0: मोबाइल म्यानुफ्याक्चरिङमा
1: हजुर
0: भारत अब एक नंबरमा पुगिसकेछ।
2: नमस्कार आकाशवाणी से समाचार संध्या के साथ मैं कनकलता। गृहमंत्री अमित शाह का आतंकवाद से निपटने के लिए मजबूत तंत्र बनाने का आह्वान प्रत्यर्पण पोर्टल शुरू भारत और संयुक्त अरब अमीरात स्थानीय मुद्रा में व्यापार उपायों को लागू करने पर सहमत दोनों देशों का 2032 तक द्विपक्षीय व्यापार को 200 अरब डॉलर करने का लक्ष्य केंद्रीय दल सूखे की स्थिति का आकलन करने के लिए कर्नाटका और महाराष्ट्र का दौरा करेगा पशुधन बीमा दावों और निगरानी को सुव्यवस्थित करने के लिए पशुधन बीमा पोर्टल शुरू भारत और मंगोलिया के बीच सीधी उड़ान सेवा शुरू सेंसेक्स 6 महीने के निचले स्तर पर पहुंचा 72,772 पर बंद एशियाई खेलों में भारत ने 8 और पदक जीते पुरुषों की भाला फेंक स्पर्धा में यशवीर ने रजत और श्रीशंकर मुरली ने लंबी कूद गुलवीर सिंह ने 1500 मीटर दौड़ तथा ईशा सिंह ने निशानेबाजी में रजत पदक जीता। अब समाचार विस्तार से गृहमंत्री अमित शाह ने आज नई दिल्ली में राष्ट्रीय आतंकरोधी नीति और रणनीति प्रहार सम्मेलन का उद्घाटन किया सम्मेलन में प्रहार के 7 स्तंभों पर चर्चा हुई इनमें आतंकवाद की रोकथाम उससे निपटने की कार्रवाई आंतरिक क्षमताओं का एकीकरण मानवाधिकार आतंकवाद के लिए अनुकूल परिस्थितियों को कम करना अंतर्राष्ट्रीय प्रयासों में समन्वय तथा पूरे समाज की भागीदारी से पुनर्प्राप्ति और लचीलापन शामिल है।
3: गृह मंत्री अमित शाह ने कहा कि प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में सरकार ने आतंकवाद के सभी रूपों के खिलाफ कतई बर्दाश्त न करने की नीति अपनाई है। उन्होंने बताया कि वर्ष 2019 से 2026 के बीच सरकार 36 देशों से 288 भगोड़े अपराधियों को भारत वापस लाई है। श्री शाह ने नया प्रत्यर्पण पोर्टल भी शुरू किया ये विदेशों में मौजूद भगोड़ों को भारत वापस लाने के प्रयासों में समन्वय और तेजी लाने में मदद करेगा। उन्होंने राज्य पुलिस बलों से केंद्रीय एजेंसियों के साथ मिलकर काम करने के लिए समर्पित टीमें गठित करने का आग्रह किया। भानु प्रताप की रिपोर्ट के साथ समाचार कक्ष से प्रशांत कुमार।
2: भारत और संयुक्त अरब अमीरात स्थानीय मुद्रा में व्यापार के निपटान भुगतान और संदेश प्रणालियों के एकीकरण और केंद्रीय बैंक की डिजिटल मुद्राओं से संबंधित पहलों के समय पर क्रियान्वयन के लिए कदम उठाने पर सहमत हुए हैं। दोनों पक्षों ने आज मुंबई में निवेश संबंधी भारत यूएई उच्च स्तरीय संयुक्त कार्यबल की 14वीं बैठक के दौरान इस समझौते पर सहमति जताई। बैठक की अध्यक्षता वाणिज्य तथा उद्योग मंत्री पीयूष गोयल और अबुधाबी निवेश प्राधिकरण के प्रबंध निदेशक शेख हामिद बिन जायद अल नहयान ने की। श्री गोयल ने कहा कि दोनों देशों के बीच निवेश बढ़ाने के लिए ऊर्जा उद्योग बुनियादी ढांचा और स्टार्टअप जैसे क्षेत्रों की पहचान की गई है।
4: एनुअली वी हैव बीन मीटिंग रेगुलरली
3: हम सालाना और नियमित रूप से बैठकें

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय अहिले 10:30 भयो। यसका साथै विदा दिनुहोस् प्राविधिक अधिकारी फुलेन राय, प्रसारण सहयोगी याङछेन लामा, प्रवेश थापा अनि म सुनिललाई पनि। सम्पूर्ण श्रोतागणमा शुभरात्रि, जय हिन्द।